राज्यको करोड़ौं रूपियाँ लगानी प्रयोग विहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल संचालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कर्णालीमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमाले बीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर साईले 13 दिनदेखि एक्लै सरकार चलाइरहेका छन्। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता साई 12 सालमा मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ।
2: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ। मन्त्रालयका अनुसार मासु जाँच प्रणालीलाई व्यवस्थित बनाउन पहिलो चरणमा काठमाडौँ उपत्यका 3 जिल्लाबाट मासु निरीक्षक नियुक्ति शुरू गरिनेछ।
1: एमाले बागमती प्रदेशसभा संसदीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अनियल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा गत शनिबार मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए।
2: यात्रुको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायु सेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ। आगामी असोज 2 देखि जापानसम्मको नियमित उडान हप्ताको 4 पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार रहेको निगमले जनाएको छ।
1: गत आर्थिक वर्ष धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा कुल 5,978 हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले 1 लिटर दूधमा 5 रूपियाँ किसानलाई अनुदान उपलब्ध गराएको छ। यहाँको भिरकोट नगरपालिका 1 को भिरकोट दुग्ध उत्पादकलाई 1,26,029 लिटर दूधको 6,30,145 रूपियाँ र चापाकोट नगरपालिका 5 क्वामीको रत्नपुर साना किसान सहकारीलाई 70,817 लिटर दूधको 5 रूपियाँका दरले अनुदान दिएको हो।
1: निर्माण शुरू भएको झण्डै 7 वर्षपछि निकै शास्ति दिएको नारायणगढ़ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्र लाग्ने गरेको छ। कतिपय निजी सवारी चालकले भने 1 घण्टा 30 मिनटमै यो सड़क पार गरेको बताएका छन्। गत वर्ष दाउनेको सड़कका कारण कतिपयले यही सड़कमै रात बिताउनु परेको थियो। वर्षायाम र चाडपर्वका बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने धेरैले खर्जान समेत नपाएको पीड़ा भोगेका थिएका।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिसो खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। जापानले सन् 1945 आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियार सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ। जापानको
0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिसो खुशीको कनेक्सन।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जापानले सन् 1945 को आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियार सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ। जापानको

0: दैनिकमा छ। महँगीको मारमा आन्तरिक कारण मात्र छैन, बाह्य कारण पनि छन्। अमेरिका र इजरायलले इरान विरूद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ। दक्षिण एसियामा यो असर अझ बढ़ी पर्न गयो। नेपाल अछुतो रहन सकेन। महँगी विरूद्ध लड्न आन्तरिक ऊर्जाको अधिकतम उत्पादन र उपयोग अर्को रणनीति हुन सक्छ। बहुआयामिक रणनीतिबाट मात्र महँगीको सामना गर्न सकिन्छ भने प्रभावकारी अनुगमन र नियमन आवश्यक छ। आयात प्रतिस्थापन गर्न सक्ने गरी आन्तरिक उत्पादन बढ़ाउन आवश्यक छ भने आपूर्ति श्रृंखलामा सुधार, विप्रेषण उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सकिन्छ।
1: कंग्रेसमा वैधानिकताको प्रश्न शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीहरूबाट हुने छैन। यदि त्यसो भयो भने नेपाली कंग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन। अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कंग्रेसी जनमा रहेको छ। त्यो भएन र फेरि आफ्नालाई मात्र काखी च्याप्ने काम भयो भने आम कंग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिन हुने छैन। अभिभावक बन्नुहोला, गुटको प्रतिनिधि बन्ने बेला होइन। नेपाली कंग्रेस इतिहासको कठिन मोड़मा छ। पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिंचन गरिरहेका छन्। नेपाली कंग्रेसको हुर्कन लागेको रूखलाई निमोट्ने काम पक्कै पनि हुने छैन। होला पूर्व सभापतिज्यू, तपाईँभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन। अबको नेपाल बसाएको भूमिका अभिभावकीय हो। नेतृत्वको लालसा पक्कै पनि छैन। होला अभिभावक खोजेको छ कंग्रेसले, त्यो अभिभावकीय खुबी पूर्व सभापतिमा रहोस् भन्ने कामना सहित।
0: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25999, 98422-54496, 98421-93686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।

0: अन्त त्रयोदशी तिथि क्रमण रोक्न खोप सम्भव
1: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने
0: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333 493-555
1: काया कैरनमा अब खबरको सिलसिला आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापनमा चुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा बढी उपभोक्ताले बढी सञ्चिति गरेको आरोप लगाउँछन् गएको फागुनमा मध्य पूर्वमा जारी द्वन्दका बेला ग्यास अभाव शुरू भएको थियो त्यसपछि सरकारले फागुन अन्तिम हप्तादेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गर्यो गएको असार 31 गतेदेखि भने नेपाल आयल निगमले भरि सिलिण्डर वितरण गर्ने निर्णय गर्यो र त्यस यता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ ग्यास लिनका लागि उपभोक्ता लाइन बसिरहेका दृश्य पछिल्लो समय बढ़ेका छन् निगमले तोकेको टेकु कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनेहरूको भीड़ पनि उस्तै छ यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक सञ्चिति नगर्न भन्दै विज्ञप्ति निकालेका छन् यसपछि मुख्य सचिव गोविन्द कार्कीले निगमसहित उद्योगीहरूसँग बैठक नै राख्नुभयो तर पनि ग्यास सहजै पाउने वातावरण बनेको छैन निगमले अझै पनि अनावश्यक सञ्चिति नगर्न भन्न छाडेको छैन चार महिना आधा सिलिण्डर बिक्री गरिरहेका बेला माग घटेको र भरि सिलिण्डर दिने निर्णय गरेपछि माग वात्तै बढ़ेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो चार महिना 7.1 किलोको ग्यास बिक्री गर्दा नपाइएको समयमा गुनासो थिएन तर भरि सिलिण्डर दिने भनेपछि खाली सबै सिलिण्डर बजारमा आएर समस्या भयो उहाँले भन्नुभयो एउटा मात्र सिलिण्डर राख्नेहरूले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको शाहले स्वीकार्नुभयो पटक पटक ग्यास अभाव भइरहेकाले दीर्घकालीन समाधानबारे पनि छलफल भइरहेको उहाँको भनाइ छ हामीले उद्योगीसँग मिलेर ग्यास पाइने ठाउँ तोकिरहेका छौं उहाँले भन्नुभयो आज ग्यास गएको ठाउँमा भोलि नजान सक्छ त्यसरी ठाउँ अनुसार बनाएका छौं अत्यधिक माग छ भने त्यहाँ जान पनि सकिन्छ निगमको तथ्याङ्कले पनि आधा सिलिण्डर हुँदा ग्यास कम आयात भएको देखाउँछ कान्तिपुरमा खबर छ
0: पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा एलपी ग्यास आपूर्ति सम्बन्धी गुनासो बढ़ेपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ संघले हिजो प्रेस विज्ञप्ति निकाल्दै नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा एलपी ग्यासको आयात भइरहेको जनाएको छ संघका अनुसार पछिल्लो समय एलपी ग्यासको आयात झण्डै 15% वृद्धि भएको छ। आयात बढ़िरहे पनि बजारमा ग्यास अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास खरिद गर्ने तथा सिलिण्डर संचय गर्ने प्रवृत्तिले कृत्रिम अभावको अवस्था सृजना हुन सक्ने संघको भनाइ छ। यसैबीच ग्यासमा कालोबजारी भइरहेको सूचना आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका ग्यास डिपोमा हिजो सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास आयात नियमित भइरहे पनि बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै लगातार गुनासो आएपछि ग्यास डिपोमा प्रहरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
1: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीति गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिश गरे उनको भनाइ छ। भालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष हुनुहुन्छ। यसअघि कानून व्यवसायले सिधै वा उच्च अदालत हुँदै आएकाहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज अर्थात जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय कुमार मिश्रले हामीले करियर जज र नेपाल बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्छ भनेका छौं। यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ। कान्तिपुरमा खबर छ।
0: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राहीप्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्य सहित सरकारले 100 कार्यसूची सार्वजनिक गरे प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन मालपत्र नापी उद्योग विभाग कम्पनी रजिष्ट्रारको कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलेको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। आजको गोरखापत्रमा खबर छ।
1: कायाकैरनमा नर्सहरूका समस्या र समाधानको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: NBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आयात नियमित भइरहे पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह, सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गैरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति सबै प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा बढ़ी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै मकवानपुर, भोजपुर, कास्के लगायत ठाउँमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेका बेला खोला, नदी तथा आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ।
1: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। अरू 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरू मध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा धेरै ज्यान गुमाउने रोगमा पर्छ। यस वर्ष यता जेईले प्रकोपको रूपमा लिन थालेको छ। जापानिज इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरस मस्तिष्क संक्रमण हो। यो भाइरस संक्रमित क्युलिक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाइबी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुंगुर, हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुंगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको ज्यान जाने गर्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। परिवार कल्याण महाशाखा स्वास्थ्य विभागका प्रमुख डाक्टर अभियान गौतम भन्नुहुन्छ, जेही संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सबै जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था छैन। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको ज्यान गयो। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को संक्रमणबाट ज्यान गएको, अरू 37 संक्रमित अस्पताल भर्ना भएका, संक्रमित मध्ये धेरैजना खोप नलगाउनेहरू रहेका खबर कान्तिपुरले लेखेको छ।
2: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा डाक्टरसँगै प्रत्यक्ष रूपमा खटिने, बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्वपूर्ण जनशक्ति हुन्। तर पछिल्लो समय नर्सहरू आफ्ना पेशागत मागहरू पूरा नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। नेपालमा नर्सिङ शिक्षा लिएका ठूलो जनशक्तिले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, अस्थायी तथा करार सेवामा निर्भर हुनुपर्ने र रोजगारीको अवसर नपाउने लगायतका समस्याको सामना गरिरहेका छन्। उनीहरू पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थामा किन छन् भनेर साथी सम्झना महर्जनले पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठलाई सोध्नु भएको छ।
3: त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो। नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् 56 संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि काम गर्ने जुन नर्सहरू भनेको एउटा कसैले अर्डर गरेको कुरालाई हामीले त्यसले कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। बारम्बार आन्दोलन भइरहेछ, तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ।
4: सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ, तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ। यतिखेर
3: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी। किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढी दियो अरे ल, एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ, नभएको होइन नि हेल्थ सेक्टरमा। भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन, विभिन्न प्राइभेट सेक्टरहरूमा पनि पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्रै बढाएर चाहिँ त्यो बढाउन सक्छ।
4: के गर्न पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
3: यो सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर, एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर, उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई, त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि नेपालको बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्, टेबल टक गर्ने सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं।
1: पाटन अस्पतालकी पूर्व नर्सिङ निर्देशक शान्ता डंगुल श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबलकै सिलसिला, कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गर्नुभएको हो। कांग्रेसको आउँदो महाधिवेशन 16-19 असोजमा काठमाडौँमा हुने तालिका यसअघि नै तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया र भदौ 2 शुरू हुने कार्यतालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यसै गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दवाब दिँदै आएको छ। पुनरावलोकनको विषयमा अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने देउवा पक्षको माग रहेको छ।
2: भोलिदेखि आउँदो साउन 31 गतेसम्म भ्रिकुडी मैदानमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 20 लाखदेखि 3.5 करोड़ मूल्य बराबरका विद्युतीय गाड़ी राखिँदैछ। एक्सपोमा ग्राहकले विभिन्न छूट अफरमा आफ्नो रोजाईका गाड़ी बुकिङ गर्न सक्नेछन्। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्। एक्सपोमा 2 पाङ्रे गाड़ीका 18 र 4 पाङ्रेका 29 नयाँ ब्राण्ड सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल व्हीकल इलेक्ट्रिक

0: सातवटा स्टल रहनेछन्। एक्सपोमा दुई पाल खाऊ र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। करोड़ रूपियाँ खर्च गरेर पुननिर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउन थालिएका रूपमा थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुक सम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोड़ रूपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो। झण्डै 11 करोड़ रूपियाँको लागतमा 20 मिटर चौडाई र 580 मिटर लम्बाईको धावन मार्ग, विमानस्थल टावर तथा कार्यालय लगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार झण्डै 4 वर्षमा पुननिर्माण सम्पन्न पनि भयो। पुननिर्माण पूरा भएपछि विमानस्थल 2077 असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि झण्डै 2 वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढ़ीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो। तर पछिल्लो समय झण्डै 5 वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाइ छ। विमानस्थल बन्यो टिकटक स्थल, आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा सम्बन्धी 15 बन्दी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बन्दी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अरू सशस्त्र समूहको पूर्ण निशस्त्र ण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुननिर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गरिएको थियो। तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
5: अब खेल खबर। नेपाली खेलाड़ीले चीनको नानजिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनल्समा विभिन्न स्पर्धामा 6 स्वर्ण, 5 रजत र 6 काँस्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, आदेश विष्ट, प्रिसा गेवाली, अफेस खत्रीले स्वर्ण पदक जितेका छन्। लोचनी भट्टराई, सिबेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा, सम्यम महतरा, प्रिसा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काँस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छान्नु परेर वा अरू कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नुपर्नेमा गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुसन्धान आयोगले गएको वैशाखमै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। यसै अनुसार आयोगले एकेडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र संचालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। निर्देशिका गएको शुक्रबार सार्वजनिक गरिएको हो।
5: भित्तपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक कर्मचारी तथा सामुदायिक लगानी कोष म्युचुअल फण्डका लागि छुट्याइएको शेयरको लक इन अवधि सकिने क्रम शुरू भएको छ। आउँदो भदौ मसान्तसम्म मात्र एक दर्जन कम्पनीका ठूलो परिमाणका शेयर लकिनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढ़ेको छ।
4: आर्थिक वर्ष 2082-83 14 करोड़ हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभरमा एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शून्यता छ। प्रदेश सभा पनि करिब महिना दिनदेखि सुनसान रहेको खबर कान्तिपुरले लेखेको छ।
5: कर्णाली प्रदेशमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमाले बीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 13 दिनदेखि एक्लै सरकार चलाइरहनु भएको छ। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसद दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय रहेका छन्। एमाले 4 मन्त्रालय दावी गरेको छ। यसअघि आफ्नो नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल कांग्रेसले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमालेको दावी रहेको खबर कान्तिपुरमा छ।
4: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ।
5: सबैभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड सेवनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगंगा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8 जेठ 2083 आवेदन दिएको हो। योसँगै आईपीओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको संख्या 34 पुगेको छ।
4: र भक्तपुरको सूर्यविनायक नगरपालिका एकमा रहेको सिरुटार बिरूवाको उत्साहित सुधार केन्द्रमा उपचार गराइरहेका एक पुरूषको ज्यान गएको छ। घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले सुधार केन्द्रमा रहेका व्यक्तिमाथि कुटपिट भएको हुन सक्ने आशंका गर्दै छानबिनको माग गरेका छन्। घटनालाई लिएर सुधार केन्द्र परिसरमा हिजो दिनभर तनाव बढ़ेको थियो। सयौंको संख्यामा रहेका पीड़ितले सुधार गृहमा तोड़फोड़ समेत गर्न खोजेका थिए, तर त्यहाँ अझै धेरै बिरामी रहेको भनेपछि थप क्षति हुन जोगाउन भन्ने सन्देशपछि तोड़फोड़ रोकिएको थियो। साथै संयुक्त प्रहरी दिनभर सुरक्षामा खटिएका थिए। काया कैरनमा अब पालो उखानको
5: बाँस होस् न बाँसुरी बजोस्।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: ग्यास आयात नियमित भए पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
4: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेषण प्रभावकारी।
5: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
4: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
5: र चीनमा सम्पन्न थेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
4: र अन्त्यमा आजको कार्टुन नाजामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ पुराना कागज प्लास्टिक लगायतका कबाड़ी सामान संकलन गर्दै हिँड्ने मान्छेले साइकलमा खाना पकाउने रित्तो सिलिण्डर समेत राखेर हिँडेका छन् अनि ओरपरको घरतिर हेर्दै उनी भन्दैछन्, खाली सिलिण्डर पुराना कागज। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीँबाट जाने
3: लाखे सल्लाह देखेर के प्वाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
8: सब थोक त्यहीँबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98421-93181 र 98-69-70-68-33।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: जान्छ? तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।

0: हो जुसेले
1: लु गफले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: ल के सल्लाह दिएको र के प्वाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: घरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा अब विदेश जाने सोच बनाउँदैछु म त होइन नि दाजु व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि हेर्नुहोस् त पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेको छन् तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्
5: ए खोल्न त हुन्थ्यो नि तर चल्ला कता खोज्ने त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ अरे अब त्यो कता पाइन्छ झ्याउरे झाउ कान्छा
6: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ सगरमाथा स्टोरमा जानु न
7: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि
6: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुफत मूल्यमा पाइन्छ साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोला
3: सम्पर्क नम्बर 98001918 र 98520-49182
7: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6 0 पोइन्ट प्रोप्राइटर पासाङ शेर्पा Yeah.

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईसँगै।
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडेलधुरा हाल इन्डिया
3: सानुमाया शेर्पा 5 खपन नगरपालिका 8 सुङखुरुङ संखुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 सुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
4: लिम्बु विजय 5 खपन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
4: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
3: रवि पहाड

0: मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया,
1: गजेन्द्र राई सालपासिलिचो गाउँपालिका चार भोजपुर,
0: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संखुवा सभा।

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारैभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले प्रत्येक दिन हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। यो 1 घण्टा अवधिभर हामी तपाईँहरूसँगै हुन्छौं, तपाईँहरूसँगै रहन्छौं। यो 1 घण्टा अवधिभर तपाईँका विशेष शुभकामना सन्देशहरूलाई सँगलेछौं। र त्यसै गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजनमा जोडिएर सहकार्यमा भनौँ जोडिएर साथ दिनुभएको छ। विशेष गरी म जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई यो सयमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउनुहोला तपाईँहरूकै लागि भनेर छुट्याएको नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी तपाईँले फेसबुक अडियो लाइभबाट पनि हामी जोडिरहेको छौँ यो बसाइमा, अनि फेसबुकको अडियो लाइभबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देश भन्नु नै छ भने छोटोमा कमेन्ट मार्फत लेखेर पठाउनुहोला। तपाईँहरूको ती कमेन्टलाई पनि बसाइमा म वाचन गर्ने नै छु समय मिलेअनुसार। त्यसै गरी यदि तपाईँले यति बेला हामीलाई हाम्रो पात्र मोबाइल एप्सबाट पनि हामीलाई यति बेला सुनिराख्नु भएको छ, हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले लाइभ मार्फत सुनिराख्नु भएको छ, विशेष गरी तपाईँले हाम्रो पात्रको सट्टा वेबसाइटमा मजाले सुन्न सक्नुहुनेछ www.radioarun.com.np लगइन गरेर चाहिँ तपाईँले वेबसाइटमा गएर सर्च गर्नुहोला, त्यहाँ गएर चाहिँ तपाईँले हामीलाई मजाले सुन्न सक्नुहुनेछ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाइलाई तपाईँले सुन्दै आउनुभएको छ प्रत्येक दिन। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, वैवाहिक जीवनमा बाधित हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने कार्य सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र जो जति साथी यति बेला आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि चाहिँ तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, एकदम बिहानीको बसाइ छ, यति बेला के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ होइन। कतिपय साथीहरू त यति बेला मेलोपाततिर पुगिसक्नुभयो, कतिपय साथीहरू ओछ्यानतिरै हुनुहुन्छ, कतिपय साथीहरू घर धन्दामा व्यस्त हुनुहुन्छ, कतिपय साथीहरू त यति बेला घाँस काट्नको लागि जंगलतिर गइराख्नु भयो होला, कतिपय साथीहरू यति बेला स्कुलतिर हिँडिराख्नु भयो होला। जता जता हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला, कमेन्ट पनि गरेर साथ दिनुहोला भन्न चाहन्छु। र यति भन्दै अब भने कार्यक्रम शुभ सन्देशको यो शुरूआतमा आरम्भमा भनौँ एकदमै मिठो गीत राख्नेछु, देशभक्ति गीत, गीत पश्चातमा फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राखेको थिएँ मैले, नेपालको छोरोमा बोल्दो गीत थियो रे समसापकोटाको आवाजमा रहेको गीतलाई मैले राखेको थिएँ र गीत पश्चात पुनः स्वागत छ। र अब भने म ढिला गर्दिनँ, म तपाईँहरूसँग व्यवसायमा जोडिनेछु, तपाईँलाई पनि जोड्नेछु, तपाईँका विशेष शुभकामना सन्देशहरू व्यवसायमा म समेट्नेछु। आउनुहोला 9840668623 को लाइनमा। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
1: हेलो नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। हजुर के छ वरुणजी, यति बेला बिहानीको बसाइ के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर, ला एकदमै खुसी लाग्यो आउनुहुन्छ। तपाईँ त अब नियमित कलर साथी पनि हुनुहुन्छ, अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: विशेष गरी अब तपाईँलाई नि हजुर दिन एकदम निकालेर सक्नुपर्छ, धेरै धेरै शुभकामना हुन चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउनु हुने अङ्कल हुनुहुन्छ हाम्रो तारा पल्ल पूजा, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो आशिष नयन, अनि त्यस गरी प्रवीण, निना, सानु कमला, सुनु सुनिता, सुनिता सुनु, अनि हाम्रो चामलिङ निर्मला, ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वेली आकाशलाई लगायत धेरै साथी हुनुहुन्छ, अनि हाम्रो बहिनी दिल्सा राई लगायत सबै सबैलाई, अनि श्री म्याङलाई पनि आजको दिन शुभ रहोस् भन्दै छुट्नु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर हजुर गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट बोल्दैछु, कल्पना राई। के छ हाम्रो कल्पनाजीको खबर खबर, यति बेला के गर्दै हुनुहुन्छ कल्पनाजी? हजुर भनेपछि एकदमै भोजपुरतिर अहिले पानी पनि परिरहेको छ, घरतिरै हुनुहुन्छ, घर धन्दामै व्यस्त हुनुहुन्छ। हजुर हजुर, पक्कै पनि बुढी मान्छे के गर्ने, बुढी मान्छे त हुनुहुन्न होला, भर्खरकै हुनुहुन्छ, त्यति साह्रो पनि भन्न मिलेन नि त हो। हजुर उमेरले डाँडा गाड्छ, समयले हामीलाई पर्खिँदैन होइन, अब आज भन्यो भोलि भन्यो, दिनदिनै बुढेसकालले सुन्छ, के गर्ने होइन र? हजुर हो नि, हो के गर्ने, ल हुन्छ। अनि आइपुग्नु भएको छ कार्यक्रम यो शुभ सन्देशको बसाइमा, अनि यति बेला तपाईँका शुभकामना सन्देशको कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट, उहाँसँग पनि म छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भनेपछि लङ टाइम पछि आइपुग्नु भएको छ भोजपुरबाट, अनुष्का बस्नेत। हजुर के छ नि हाम्रो अनुष्काजीको खबर खबर, धेरै समय भयो बिचमा हराउनु भयो, के छ तपाईँको खबर सुनाउनुहोस्। हजुर मेरो पनि खबर समग्रमा एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, चैनपुरतिर मौसम अहिले बाहिर धुम्म छ, पानी परिरहेको चाहिँ छैन भन्नुपर्छ है त। हजुर ल पक्कै पनि, अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फ लाग है।
2: हस् हुन्छ, लामो कुमार पछाडि कुरा हुन पार्छ, अनि त्यसै गरी धेरै अरू फिल्म अल इन्डियाको लागि नै मिठो मैले सम्झना मार्फत मुख बस्नु तारिखको पटक पनि धेरै धेरै शुभकामना भन्न चाहेँ। अनि त्यसै गरी मेरो घर सँगै भने मम्मी बुवा दिदीहरूलाई पनि धेरै सम्झना मिठो माया भन्न चाहेँ। त्यहाँ त हुनुहुन्छ बेङ्गलोरतिर उहाँलाई पनि धेरै सम्झना मिठो माया कार्यकर्ता पनि धेरै धेरै शुभकामना भन्न चाहेँ। केही साथीहरूको नाम लिँदा एकदम प्यारी साथी हुनुहुन्छ अनुष्का लिम्बु कुटुकतिर उहाँलाई धेरै धेरै माया मिठो सम्झना शुभ पनि भन्न चाहेँ। त्यसै गरी हुनुहुन्छ घरमा भुटेरी करिमा मगरलाई पनि धेरै सम्झना तुलसीका क्रिउ हुनुहुन्छ उहाँलाई पनि धेरै सम्झना भन्न चाहेँ। मैले चाहिँ हुनुहुन्छ अङ्कल प्रदीप कार्की उहाँलाई पनि धेरै सम्झना भन्न चाहेँ। रामलाल गौतम हुनुहुन्छ उहाँलाई पनि धेरै माया सम्झना शुभ पनि कार्यक्रमको धेरै धेरै शुभकामना भन्न चाहेँ। अनि त्यसै गरी यहीँ सुन्नुहुँदाखेरि पनि आज पनि शुभ रहोस् कार्यक्रमको धेरै धेरै शुभकामना। भोलिको दिनमा जन्मदिन पनि परेको छ नानीलाई जन्मदिन बोलाएको शुभकामना र नानी ह्याप्पी बर्थडे टु यू मेनी मेनी ह्याप्पी बर्थडे नमस्कार शुभकामना। तिमीले सोचेको कुराहरू कति पुरा हो तिम्रो कुराहरू बैसीमा अधिरा भए पछि बैसीमा सबै कुरा पुरा हो तिमीले जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे भन्दै आजको वर्षबाट टिटेला नमस्ते टिकेर बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट अनुष्का अवस्थित हुनुहुन्थ्यो उहाँसँग पनि म छुट्टै उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायबाट सुतिसक्नु भएको छ म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर। हजुर मैले चाहिँ उहाँको फोन यतैबाट काट्न बाध्य भए यसरी नगरिदिनुहोस् है साथीहरू। फोन लागेको थाहा पाउनु भएन उहाँले तर मेरो आवाज एकदम यता डिस्टर्ब भन्दा बढी धेरै आइरहेको थियो त्यही भएर मैले उहाँको फोन काट्न बाध्य भए कहाँबाट को हुनुहुन्थ्यो यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते। सुनिता कुलुङ बालाबाट बोल्दै हुनुहुन्छ। हजुर पक्कै पनि है पक्कै पनि बोलेको पक्कै पनि। अनि के छ यति बेला के गर्दै हुनुहुन्छ? हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ यतिकै अब तपाईँहरूसँग नै यसरी नै अब कुराकानी गर्दैछु भनौँ न है अहिलेको बसाइमा चाहिँ। हजुर हजुर ल हुन्छ अनि आइपुग्नु भएको छ कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
3: हुन्छ फर्स्टमा म सबैलाई जन्मदिन अल इन्डिया टुरलाई नै शुभ दिन भन्न चाहन्छु। हुन्छ अनि जन्मदिन आउँदै छ बुन्नु बिरामीहरूको स्वच्छता पुग्दै नभएर चेतहरू छन् अनि बाजे प्रोग्राम सुनेको पनि सम्पूर्णलाई शुभ दिन भन्दै गरेँ ल।
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभाको बालाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला। ओहो साथीको कल के भइरहेछ? ठिकै छ यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते। कहाँबाट को बोल्नु भयो? खाँदबारीबाट। तपाईँको शुभ नाम?
4: अस्मिता राई।
0: अस्मिता राई हजुर अनि अस्मिताजी यति बेला के गर्दै हुनुहुन्छ? तपाईँसँग त म त कस्तो फर्स्ट टाइम कुराकानी भएको जस्तो लाग्यो त हो। हजुर फर्स्ट टाइम हो। खाँदबारी कहाँनिरबाट बोल्दै हुनुहुन्छ तपाईँ अहिले? गुवाबारी भन्नुभयो। हजुर हजुर ल एकदमै खुसी लाग्यो तपाईँ त नयाँ श्रोता हुनुहुँदो रहेछ हजुरले कार्यक्रममा एकदमै धेरै स्वागत छ है त।
4: धन्यवाद।
0: हजुर हजुर ल हुन्छ अनि यति बेला के गर्दै हुनुहुन्छ?
4: पानी परिरहेछ बसिरहेको।
0: हजुर पानी परिरहेको छ बसिराख्नु भएको छ अनि हामीलाई पनि सुन्दै हुनुहुन्छ है? हजुर हजुर ल आउनुभयो खुसी लाग्यो अस्मिताजी व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
4: फर्स्टमा हजुरलाई र जति पनि साथीहरू
0: जन्मदिन मनाउँदै हुनुहुन्छ सबैलाई हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अस्मिता राई खाँदबारीबाट हुनुहुन्थ्यो उहाँसँग म छुट्टै उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर एकमुष्टमा राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला ब्याक टु ब्याक कलर हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? शङ्खुवा सभाबाट एलिसा तामाङ। शङ्खुवा सभा कहाँबाट एलिसाजी? शङ्खुवा सभा कहाँबाट तपाईँ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? ओहो, हिजो पनि आउनु भएको थियो होला तपाईँ सायद, होइन? ओहो एलिसा, अनि के छ यति बेला, के गर्दै हुनुहुन्छ एलिसा? हजुर बसिराख्नु भएको छ। हजुर ल ठिक छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है। ल कसको लागि राख्नुहुन्छ?
5: आज जन्मदिन मनाउनु हुने मेरो साथीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि मेरो मम्मी दुबईमा हुनुहुन्छ, उहाँलाई आज ड्युटी जानुहुन्छ र उहाँलाई पनि राम्ररी जानु भन्दै
0: छुट्टिन्छौँ है।
5: हजुर
0: नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला एलिसा तामाङ, शङ्खुवा सभा माथिको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुनु सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ है? हजुर के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न यति बेला, एकदम बिहानै भन्दा पनि बिहानको बसाइ चाहिँ के गर्दै हुनुहुन्छ?
5: मेरो खबर एकदम ठिक ठाक छ, मौसम एकदम सिमसिम पानी परिरहेको
0: छ। हजुर भनेपछि सिमसिम पानी परिरहेको छ, बारीतिर काम गर्नको लागि जाँदै हुनुहुन्छ? हजुर यति बेला जैनपुरतिरको मौसम ठ्याक्कै भन्नुपर्दाखेरि अहिले बाहिर सम्भवतः के कस्तो छ, म स्टुडियोमा पस्नुभन्दा अगाडि चाहिँ एकदमै धुम्मा थियो, पानी परेको थिएन, अहिले चाहिँ कस्तो छ त्यो ठ्याक्कै मैले भन्न सकिनँ है। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको बसाइमा, यो बसाइमा तपाईँको भनौँ विशेष शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
5: हुन्छ, विशेष त तपाईँहरूलाई सम्झना सुनिदिनु चाहनुमा गरे। अनि हुन्छ, बिरामी हुनुहुन्छ नाइजीको स्वास्थ्यको कामना, नाना मनिका यात्रा, मनिका शुभ यात्रा, धेरै साथीहरू हुन्छ यहाँ कार्यक्रमलाई माया गरेर सुन्नु, सबै साथीलाई एकदम सम्झनालाई सुनिदिनु, कार्यकर्ताको शुभकामनालाई पनि भन्दैछु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता राई खातबारीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला फेसबुक अडियो लाइभमा पनि धेरैवटा कमेन्टहरू छ, धेरै साथीले कमेन्ट गरिराख्नु भएको छ, सुनि पनि राख्नु भएको छ। यति बेला रिमा थामीले हेलो गुड मर्निङ शुभ बिहानी है सम्पूर्णमा भन्नुभएको छ, सानुमा शेर्पाले गुड मर्निङ हेभ अ गुड डे अल भन्नुभएको छ, दिल कुमारी रुङबाङसाले हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल सिस, म पनि सुन्दैछु प्रोग्राम, सभा पोखरी ज्यामिरेबाट हो, मौसम कस्तो छ भन्नुभएको छ, मैले मौसम जानकारी गराइसकेँ यदि सुन्दै हुनुहुन्छ भने। त्यसै गरी उहाँले लेख्नु भएको छ, अनि यता हाम्रोतिर त हो पानी परिरहेको छ, शुभ दिन प्यारो मान्छे उज्जवल राईलाई भन्नुभएको छ उहाँले। त्यसै गरी सुनिता कुलुङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, सुन्दैछु बालाबाट, सुनिता कुलुङ हो, प्रोग्राम सुन्दैछु, मेरो गुइठे गुइठे रिठेहरूमा पनि उस्तै माया उस्तै सम्झना भन्नुभएको छ। ल ठिक छ, त्यसै गरी राज कालीकोटे हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते, झापाले हिरो राज कालीकोटे बिर्तामोड झापा जस्ट नाउ युएबाट है भन्नुभएको छ। त्यसै गरी अर्जुन याखाले पनि यति बेला हामीलाई धर्मदेवी दुई तामो फोकबाट सुन्दै गरेको जानकारी दिनुभएको छ। त्यसै गरी यति बेला जुनिता चामलिङलाई लेख्नु भएको छ, हेलो नाना सेवा र गुड मर्निङ, के छ खबर, सन्चै हुनुहुन्छ, मजाले प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ उहाँले। त्यसै गरी उहाँले लेख्नु भएको छ, पाँच तर्फी दिन घरमै हालको बेदबाट हो जुनिता चामलिङ राई, आज प्यारो मान्छे रवि पहाडीलाई आजको दिन शुभ भएर होस् र अन्य क्षेत्रको शुभकामना राख्नुपर्दा भनेर उहाँले लेख्नु भएको छ। प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरूमा आजको दिन शुभ भएर होस् है भन्नुभएको छ। सुनिता कुलुङले यति बेला दाईहरू भनेर नाम मेन्सन गरेर ट्याप ट्याप ट्याप गरौँ है भन्नुभएको छ। ल ठिक छ, ट्याप ट्याप गर्नै पर्छ, अब ट्याप ट्याप गर्ने स्किन छैन क्यारे, होइन टिकटक लाइभमा भए ट्याप ट्याप गर्न मिल्थ्यो, अब यसमा त ट्याप ट्याप भनेको एकचोटि मात्रै हुने हो, के गर्ने। लिम्बू विजय अहिले पनि गुड मर्निङ अल भन्नुभएको छ, दुखी कल्पना राईले शुभ दिन, आज पनि ईश्वर याम्फू, त्यसै गरी चौकी डाँडा ट्विटरी शुभ यात्रा लेख्नु भएको रहेछ, शुभ यात्रा हस्बेन्ड ईश्वरलाई चाहिँ चौकी डाँडा ट्विटरीसम्मको लागि भन्नुभएको छ। त्यसै गरी यति बेला सानुमाया शेर्पाले लेख्नु भएको छ, उहाँको कमेन्ट चाहिँ रिप्लाई दिनुभएको रहेछ उहाँले. जुनु तामाङ हुनुहुन्छ, गुड मर्निङ मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ. सन्देश विश्वकर्माले गुड मर्निङ सिस्टर भन्नुभएको छ. हजुर गुड मर्निङ. सम्झना रुङबाङसाले सुन्दैछु, सब पोखरी ज्यामिरबाट पानी परिरहेको छ यता त भन्नुभएको छ. यता पनि सम्भवतः बाहिर कस्तो छ त्यो ठ्याक्कै बताउन सकिनँ, म केही क्षणमा बताउनेछु तपाईँहरूले कस्तो छ मौसम भनेर. यति बेला म फोन लाइनतर्फ लाग्छु, कोही साथी लाइनमा हुनुहुन्छ. हेलो नमस्ते. हेलो नमस्ते. हजुर हजुर गुड मर्निङ. नमस्ते. अह नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कता स्कुल? इलामबाट भन्नुभयो? इलामबाट दिलसराई भन्नुभयो है? हजुर दिलसरा तपाईँ निन्द्रामा हुनुहुन्छ कि क्या हो? भनेपछि तपाईँ भर्खर आज निन्द्रामै हुनुहुन्छ. म स्कुलबाट दिलसराई भनेको सुनिरहेको थिएँ मैले. हजुर के छ अनि तपाईँको खबर? होइन होइन, तपाईँलाई थाहा छ तपाईँ उठ्नु भएको छैन भनेर. मलाई 100% थाहा छ क्या. हजुर हजुर, पक्कै पनि तपाईँ एकदम हल्ला हल्ला गर्दै हुनुहुन्छ, ठिक छ. अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न. मेरो पनि समग्रमा ठिकै छ, राम्रै छ भन्नुपर्छ है त. हजुर ल हुन्छ, मैले तपाईँसँग कुराकानी गर्न सकिनँ, एकदम बढी हाँस उठिरहेको छ. यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै राखौँ है.
6: अनि चारि साथीहरू नै हुनुहुन्छ, सुनिता पनि असुनिता खुसी अङ्कल अनि दादा चाहिँ बस्नु जीवन सबै ढक्क ढङ्गमा चाहिँ हुनुहुन्छ. अनि मेरो चारि नाना चिनिन्छ तामाङलाई, अनि नाना भावना मगर पनि बिरामी हुनुहुन्छ, नानालाई पनि छिटो सुस्थ लाग्छ तामाङ चाहिँ खुसी होला नाना भन्न चाहन्छु. अनि एकदमै चारि नाम चिनिनु छ तामाङलाई पनि विशेष गरिदिनु कार्य सफलता गरिदिनु शुभकामना भन्दैछु.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो त्यस दिलसारा इलामबाट. म उहाँसँग छुट्टै, उहाँले पनि आफ्ना भनौँ विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो गुड मर्निङ नमस्ते. हजुर शिवारू नमस्कार, गुड मर्निङ. कता हाम्रो सुमी लिम्बू बोल्दै हुनुहुन्छ जस्तो लाग्यो.
7: हजुर
0: सुमी लिम्बू तेह्रथुमबाट बोल्दै हुनुहुन्छ. के छ सुमीजी तपाईँको खबर खबर सुनाउनुहोस् न.
7: हजुर मेरो खबर एकदमै ठिक छ. म सँगसँगै तेह्रथुमको खबर चाहिँ पानी परिरहेको अवस्था छ यो बेला चाहिँ भन्नुपर्छ है त.
0: हजुर भनेपछि एकदमै तेह्रथुमतिर नै पानी परिरहेको छ, भनेपछि सबैतिर पानी परिरहेको है त. सङ्खुवा सभा चैनपुरमा चाहिँ ठ्याक्कै बाहिर अहिले परेको छ या छैन त्यो भन्न सकिनँ. अघि बिहानसम्म त एकदमै धुममा थियो, अहिले प्राय जस्तो पानी परिरहेको छ भन्नुभयो साथीले, बा परिरहेको छ. त्यो पनि म ठ्याक्कै यो बताउनु यो समयमा बताउनु चाहिँ मैले सकिनँ पानी परेको छ या छैन. एकदम धुमाधुमै थियो मौसम चाहिँ अघिसम्म. हजुर ल पक्कै पनि. अनि सन्चै आरामै हुनुहुन्छ नि?
7: हजुर एकदमै समग्रमा एकदमै राम्रो छ, आरामै छु भन्नुपर्छ
0: है. हजुर ल सधैँभरि यस्तै राम्रै खबर सुनिराख्नु पाउँछु मिजी. अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश कसको लागि?
7: हुन्छ शुभकामना सन्देश हजुरलाई, जातिक मित्रलाई शुभ दिन. अनि अन्य शुभकामना राख्नु पर्दाखेरि आशिष नयन बस्ने ढकाल धर्मराज र जन्मदिनको तयारीमा रहनुहुने अमित अनन्त सुनार अनि हाम्रो राजेश कुमार माझी हुनुहुन्छ हरपल रोशनी तिनजनालाई राति हात बसेपछि भन्न चाहन्छु. अनि रत्नबहादुर थापा, युवराज पोखेल, शङ्कर ढकाल हुनुहुन्छ अनि हाम्रो दिवस प्रशन
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट हुनुहुन्थ्यो. सुमीजीसँग म छुटे, उहाँले पनि आफ्ना सम्झना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. नक्कली चिम्चीले गुड मर्निङ होल भन्नुभएको छ. त्यसै गरी यति बेला सञ्जिता लिम्बू हुनुहुन्छ, हेलो गुड मर्निङ, म सुन्दैछु चैनपुरबाट, हेभ अ नाइस डे होल भन्नुभएको छ. यता नजिकै हुनुहुँदो रहेछ सञ्जिताजी, तपाईँ कहाँनिर हुनुहुन्छ अहिले? कृष्ण तामाङले पनि सबै सबैमा श्रोता सम्झना साई भन्नुभएको छ, छेम निर्दोष हुनुहुन्छ उहाँले पनि। हेलो हाई गुड मर्निङ नमस्ते सुमिता, आज सुमिता जी के छ खबर भन्नुभएको छ। मेरो खबर ठिकै छ है हजुरहरूको, लेख्नु भएको छ हजुरहरूकोमा पनि आज म आइपुगे है फ्रम पाँच तरको मिक्लाजुङ दुई राइट नौ कत्तारबाट छेम निर्दोष प्रोग्राम सुन्दैछु। शुभकामना सन्देश राख्नुपर्दा मेरो घर परिवारमा भन्नुभएको छ र अन्य साथीहरू भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी लिम्बू बिजाई यति बेला गुटुङटुङ पारेर सेयर गरौँ ट्याप ट्याप गरौँ है गाई छ भन्नुभएको छ। एकदम बिजाए लिम्बू बिजाई लिम्बू बिजाईजीले हामीलाई यति बेला सपोर्ट गरिराख्नु भएको छ। गुड मर्निङ नमस्ते शुभ दिन सबैमा भन्नुभएको छ शरण आले मगर हुनुहुन्छ व्यवसायमा। यो कमेन्टहरूलाई थाती राख्दै राख्दै अब पनि म कार्यक्रममा फेरि पनि तपाईँहरूमा एउटा मिठो देशभक्ति गीत राख्नेछु। गीत पश्चात छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि पनि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: के कान्छ
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा
0: ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
2: ल ल आमा म तँ गए तँ आए
0: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रेडिङमा भइहाल्छ नि
3: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029571128 मोबाइल नम्बर 9852445741
4: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
5: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
6: होइन के साह्रो हो त चाहिँ बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त
5: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
6: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
5: धन्यवाद दादा म अहिले नै गइहाले
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841150600
5: खरङ सम्पर्क सञ्जीव कटवाल 9816348440
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069782
4: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार फोन 0295752067 मोबाइल 9765586460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
7: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
8: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
7: औ लु समस्याको समाधान भनेकै म हो
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
7: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
8: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
9: लु अब त्यहीँबाट जाने
7: लाखे सल्लाह दिएको के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 बोङकिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
10: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: हजुर, कार्यक्रम शुभ सन्देशको पसलमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बैसीको धुनी रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने फेसबुक अडियो लाइभबाट पनि तपाईँले यति बेला हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ नै कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। यो व्यवसायमा हामी तपाईँका विशेष शुभकामना सन्देशहरूलाई सँगलेछौं। साथीहरू चाहिँ नसम्झिनुहोला भन्न चाहन्छु। र एकदमै अब भने हामी लगभग कार्यक्रमको आधा उधी भाग भन्दा पनि आधा भन्दा धेरै भागमा नै लागिसकेको छौं। म ढिला गर्दिन यति बेला फोन लाइन तर्फ लाग्छु। कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। गुड मर्निङ भन्दा पनि साथी अन्यार हुनु भएको छैन। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार। सपना तामाङ बोल्दै हुनुहुन्छ। हजुर, एकदमै के छ सपनाजी, यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि घरैसी कामतिर व्यस्त हुनुहुन्छ, फोन ट्राई गर्दै हामीलाई पनि सुन्दै, जे होस् फोन लाउनु पनि सफल हुनु भएको छ होइन? हजुरलाई एकदमै खुसी लाग्यो। अनि आउनुभयो के छ, अनि सन्चै हुनुहुन्छ नि?
1: हजुर,
0: म पनि एकदम ठिक छ नि। हो,
1: हजुर,
0: पक्कै पनि म सधैँभरि ठिकै हुन्छु, म सधैँभरि ठिकै हुन्छु नि त। हजुर, आशा हुन्छ, पक्कै पनि तपाईँको आशीर्वाद लाग्छ, मैले यो आशा गरेको छु। हजुर, लागिरहोस् लागिरहोस् होइन? हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको विषयमा। यो विषयमा तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
1: हुन्छ, फर्स्टमा त हजुरलाई नै मिठो माया सम्झना, अनि आजको दिन पनि शुभ रहोस् भन्न चाहे। अनि केही साथीहरू हुनुहुन्छ, नाना युनिसालाई पनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु। भाइ रोमन मगन, बहिनी चन्द्रमाया, रिमा थामी, अब प्यारी साथी हुनुहुन्छ तिर्खा राइस, मिठा गुरुङ, सिटिएम कला, साथीहरू त यही हुनुहुन्छ, मलाई सपना तामाङ भनेर सुन्ने सबै सबैलाई आजको दिन शुभ रहोस्।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ, शङ्खुवासभा 5 भवनको साथी, म उहाँसँग छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश सबै सबै साथीहरूमा राखेर यो समयबाट सुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुरबाट कटिना राई बोल्दै हुनुहुन्छ है? हजुर हजुर, किन बोल्नु पनि बिर्सिनु भयो कि क्या हाम्रो कटिनाजीले? होइन ल, अनि एकदमै अकमक सुरुमै अकमकिनु भयो, बा बोल्नको लागि बिर्सिनु भयो कि भनेर सोधे है? ए, मम्मीले जिस्काउनु भएको, मम्मीलाई नजिस्काउनु भन्नु ल, अनि अलिक पर गएर बोल्नु ल। हजुर हजुर, के छ कटिना, अनि तपाईँको हालखबर? हजुर सबै ठिकै छ, राम्रै छ। हजुर ल हुन्छ, सधैँभरि यस्तै राम्रै खबर सुनिराख्नु पाऊ है त। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?

0: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो भोजपुरबाट कटिना राई, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना भनौँ विशेष शुभकामना सन्देशहरू व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शङ्कर ढकाल मोरङबाट बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो शङ्करजीको खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला भर्खर अब यसो चिया खाएर यसो साधारण गोठको धन्दा यसो साधारण गाई बस्तुको काम गरेर चिया खाएर बस्दै गरेर कार्यक्रमको प्रतीक्षामा हो।
0: हजुर, भनेपछि एकदमै गरेपछि कामतिर व्यस्त हुनुहुन्छ र हामीलाई पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर, अब अहिले मौसम भन्नुपर्दा शीतल शीतल छ, बिहान छिलछिन पानी पर्यो।
0: हजुर हजुर,
1: घमाइलो छ अहिले बिहानको समयमा। अनि त्यतातिर
0: हजुर मेरो पनि खबर ठिकै छ, राम्रै छ। यता पनि बाहिर अहिले ठ्याक्कै यसो निस्केर हेर्दाखेरि सिमसिम पानी परिरहेको छ, अरू त सब ठिकठाक छ, राम्रै छ भनौँ न है।
1: हजुर, नेपालको दोस्रो पानी पर्ने ठाउँमा रे नि त सम्झा सभा भनेर।
0: ओहो, भनेपछि एकदमै हुन पनि सक्छ होइन, एकदमै अब पानी त परि नै रहेको छ। अब खडेरी लाग्यो भने त झन् सकिनै हाल्यो, जो बिच बिचमा पानी चाहिँ परि नै रहेछ भन्नुपर्छ है त। हजुर हजुर, ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका सम्झना सन्देश भनौँ, आफ्नो शुभकामना सन्देशको कसको लागि?
1: हुन्छ, फर्स्ट अफ अल त अरुण एफएम होल युनिटलाई शुभ दिन भन्न चाहन्छु, शुभ बिहानी पनि भन्न चाहन्छु, बाँकी फल शुभ रहोस्, सफलताको मङ्गलमय शुभकामना। अनि साथीहरू भन्नुपर्दा यता भोजपुरतिर हुनुहुन्छ हाम्रो भाइ राजु कटवाल, अनि तेह्रकमतिरै हुनुहुन्छ बहिनी सुमी लिम्बू, अनि सीता भण्डारी, उषा भण्डारी, सीता दीपिका, अनि यता पाँचतारतिर हुन्छ तारा शङ्कर, अनि शङ्खरजाबादतिरै हुनुहुन्छ मनकुमारी कान्छी खुलुङ, टिटारीतिर हुनुहुन्छ मेरो सम्धी युवराज पोखरेल, यता उदयपुरीतिर हुनुहुन्छ लगायत शङ्कर ढकालको नामसँग चिर परिचित सम्पूर्णलाई भन्दै अन्त्यमा एन्जल दशिरालाई पनि धेरै सम्झेको छ भन्दै बिदा हुन चाहन्छु। हवस्,
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो, यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला लाइनमा अर्कोजना मित्र हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार। ठुलो मान्छे आइपुग्नु भयो चैनपुर भन्ज्याङबाट। हजुर हजुर, अन्त भनेको त सबै केटाकेटीलाई पालो दिएर अन्तिममा ठुलो मान्छे आइपुग्नु भएको छ है? हजुर एकदमै, नरिसाउनु होला नि फेरि ठुलो मान्छे भन्यो भने तपाईँ सानो गमला बोल्दै हुनुहुन्छ होइन र?
2: ओहो,
0: भनेपछि ल त्यसो भने तपाईँ र म आधा त बाँडौँ है त ल। रिसाउनु पनि हुँदैन नि त हतपत, अन्त मरिलानु के छ दुई दिनको जिन्दगीमा है, हाँसेर बोल्ने हो, रमाएर बोल्ने हो, रमाएर हिँड्ने हो नि त एकदम। अनि के छ यति बेला के गर्दै हुनुहुन्छ कमलाजी? हजुर हजुर एकदमै, भनेपछि घरैसी काममै व्यस्त हुनुहुन्छ। हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको बसाइमा, सबै बसाइमा तपाईँका शुभकामना सन्देशतर्फ लागौँ है। कसको लागि?
2: अनि एकदमै बिरामी छ मेरो भाइ दिपक चाँडो अनि आजको सन्जी भाइ जानेको पनिको यात्रा हुन्छ, दिदी दिदी फेरि सबैजनालाई त यात्रा राम्रो भन्न चाहन्छु। अनि आगामी दिनमा जन्मदिन आउँछ मेरो छोरी, त्यस्तैजनालाई एडुकेसन बढ्दै भन्न चाहन्छु। अनि बिरामी हुनुहुन्छ सर, पोखरेल उहाँलाई दिएको पाँचमा शुभ दिन पनि भन्न चाहे मैले भाइमा प्रब्लम परिचन गर्ने हुन्छ। अनि आर्थिक नयाँ हुनुहुन्छ, अनि जो जतिको प्रोग्राम पनि बस्नुभएको छ सबैले शुभ दिन भन्न जान्छु म।
0: हजुर नमस्ते, टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो, यति बेला सानो गमला चैनपुर भन्ज्याङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्यौँ, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला भावना मगरले हेलो गुड मर्निङ नमस्ते सिस्टर म पनि सुन्दैछु है भन्नुभएको छ। मिलन घायल मोटी हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ सिस्टर, हेभ अ गुड डे अल फ्रम दोहा कतारबाट भन्नुभएको छ। त्यसै गरी यति बेला छितलिङ संगीता हुनुहुन्छ, उहाँले हेलो हाई गुड मर्निङ नमस्ते सुन्दैछु रविबाट, ह्याप्पी बर्थडे टु यु सोल्टिनी रविना लुङ्गालाई लुङसा भन्नुभएको रहेछ, लुङसुवा भन्नुभएको रहेछ, मैले पढ्न जानिनँ कि के हो, एन्ड ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ उहाँले। त्यसै गरी कल्पना साम्पाङ हुनुहुन्छ, उहाँले चाहिँ केटिएमबाट गुड मर्निङ नमस्ते नाना, आज शुभकामना सन्देश राख्नु पर्दा भाइ दिनेश साम्पाङलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु, र मेरो प्यारो मान्छे दिपाली शर्मिला राईलाई गेटवेल सन र मिस यु अल भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला अन्जन थुलुङ हुनुहुन्छ, गुड मर्निङ नमस्ते, म अन्जन थुलुङ युएबाट हो भन्नुभएको छ। गेटवेल सन उहाँले लेख्नु भएको छ, सिम्पल सरिनालाई भन्नुभएको छ, चाँडै निको हुनुहोला साथी, धेरै सम्झना माया छ र सदाझै माया गर्ने साथीहरू भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबैमा शुभदिन भन्नुभएको छ भने मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, गुड मर्निङ नमस्कार दिदी, म पाँच खबर नाचिङ खुरुङबाट एकता मिडिया ग्रुपको सरी सिङखुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो, प्रोग्राम सुन्दैछु, सबै सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी दिलसा राईले सेवा, म दिलसा इलामबाट शुभदिन डियर मित्र आलेलाई भन्नुभएको छ। यति बेला म फोन लाइन तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
3: नमस्ते हजुर।
0: हजुर नमस्ते, हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: निमा शेर्पा बोलेको काठमाडौँबाट।
0: हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ है?
3: हजुर
0: पक्कै पनि। के छ नि निमा यति बेला के गर्दै हुनुहुन्छ?
3: मेरो खबर सबै ठिकै छ, राम्रै छ, भर्खरैबाट काममा हिँड्दैछु, पानी परिरहेको ठुलो अहिले पनि सिमसिम परिरहेछ।
0: हजुर भनेपछि पानी परि नै रहेको छ, यता पनि बाहिर अहिले यसो हेर्दाखेरि सिमसिम पानी परिरहेको रहेछ, अरू त सबै ठिकै छ राम्रै छ भनौँ न। हजुर ल हुन्छ, लास्ट लकी कलर तपाईँ नै हुनुहुन्छ जस्तो लाग्यो आजको, र अब भने तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
3: जन्मदिन मनाउने साथीहरूलाई शुभकामना भन्न चाहन्छु, अनि आशामा रहने साथीहरूलाई शुभयात्रा, अनि प्रवीणलाई चाहिँ गेट वेलसन भन्न चाहन्छु, अनि त्यस पछाडि धेरै धेरै साथीहरू हुन्छ, अब सबै साथीहरूलाई शुभदिनको कामना, अनि कार्यशुभलाई पनि शुभकामना भन्दै बिदा भयो ल, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट, म उहाँसँग छुटे, र अब भने उहाँ नै आजको लास्ट टाइम लकी कलर साथी हुनुहुन्थ्यो, अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि कमेन्टहरू पनि धेरै नै छन् होइन, कमेन्टहरू पनि मैले नामै मात्र भए पनि लिनुपर्ने हुन्छ, थप साथीहरूसँग कुराकानी गर्न सकिनँ है, साथीहरू नरिसाउनु होला भन्न चाहन्छु। यति बेला समयले नेटवर्क पनि काटि नै सकेको छ, 7 बजेर यति बेला लगभग 14 मिनट गइसकेको छ। निर्मला राई हुनुहुन्छ, उहाँले ह्याभ अ ग्रेट डे प्यारी मान्छे छितलिङ संगीतालाई भन्नुभएको छ। त्यसै गरी कुमारी योङहाङ लावती हुनुहुन्छ, गुड मर्निङ नमस्ते सुन्दैछु है पाँच थरबाट, गुड डे भन्नुभएको छ। चन्द्रमाया तामाङले गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरी सपना तामाङ मोक्तान हुनुहुन्छ, हेलो सुमिता गुड मर्निङ, म सपना तामाङ सुन्दैछु पाँच खबरबाट, सबैमा शुभदिनको कामना गर्दै, अनि लास्टमा तपाईँ सुमितालाई आजको दिन शुभ होस् भन्दै गए ल, बाई बाई भन्नुभएको छ। ल हुन्छ, तपाईँसँग त मेरो कुराकानी भयो, तपाईँलाई पनि शुभदिनको कामना छ है त सपनाजी। त्यसै गरी सुमन गुरुङले पनि अल साथीहरू मिस यु भन्नुभएको छ। गणेश छेत्री हुनुहुन्छ, उहाँले यति बेला नमस्कार शुभ प्रभात दिदी, म धर्मदेवी नगरपालिका 6 मालबासेबाट सुन्दरी हेर्दैछु, आज मेरो लेख्नु भएको छ उहाँले, आज मेरो दादा शंकर बस्नेतको जन्मदिन परेको छ, हाल दादा साइप्रसमा हुनुहुन्छ, दादालाई जन्मदिनको धेरै धेरै शुभकामना, सुस्वास्थ्य लाभको पनि कामना गर्छु, र तपाईँको हरेक दिनहरू सफलताले भरिपूर्ण होस् जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ, र सबैमा सम्झना पनि भन्नुभएको छ उहाँले। त्यसै गरी अञ्जली श्रेष्ठ हुनुहुन्छ, गुड मर्निङ नमस्ते।

साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. आज फोन लागेन केही छैन साथी, भोलिको दिनमा तपाईँको फोन पक्कै लाग्नेछ, भोलिको दिनमा तपाईँसँग मेरो पक्कै पनि कुराकानी हुनेछ भन्दै भन्दै कहीँ अनर्थ नदिनुहोला नगर्नुहोला भन्दै यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशको बसाई आजको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु. हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्.

0: रेडियो अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।
4: नेपाली श्रोता, आजको नेपाली बहसमा म खेम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्यूबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा एकैसाथ प्रसारण भइरहेको छ। विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि नेपाली बहस विभिन्न एप मार्फत तपाईँहरू सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, राजनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र नेपाली बहसमा सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ। यो नेपाली बहस विशेष गरी अहिलेको पछिल्लो राजनैतिक अवस्था, सामाजिक अवस्था र आर्थिक अवस्थाको बारेमा चर्चा गर्ने एउटा माध्यम बनिरहेको छ र धेरै नेपालीहरूले यसलाई सुन्नुहुन्छ र विशेष गरी विभिन्न क्षेत्रका विज्ञहरूसँग पनि हामी कुराकानी गर्ने गर्छौं, राजनीतिक व्यक्तित्वहरूसँग पनि कुराकानी गर्ने गर्दछौ र पछिल्लो देशको अवस्थालाई हेर्ने हो भने नयाँ सरकारले देशको बागडोर सम्हालेको छ। सत्तासीन दलमा राष्ट्रिय स्वतन्त्र पार्टी देखेर छ। प्रधानमन्त्री बालेन्द्र शाह सचिएकी खस्किए, भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट्दैछन्। आज सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने सरकारले आफ्नो लक्ष्य र बाचा अनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने चेतावनी समेत दिइसकेका छन्। सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै सभापति लामिछानेले सरकार बाटोबाट विचलित भए राजनैतिक दलकै तर्फबाट हस्तक्षेप हुने उनले संकेत गराइसकेका छन् र विशेष गरी नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको समेत आरोप लगाइरहेका छन्। आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिवत सम्बद्ध प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा समेत नाग्दै गएको आरोप लगाएका छन् भने नेकपा एमालेका नेता प्रदीप जीवालीले गम्भीर राजनैतिक अस्थिरताको समयबाट नेपाल पार भएको समेत बताइसकेका छन्। क्युबामा सम्पन्न कम्युनिष्ट तथा मजदूर पार्टीहरूको 25 औं अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै नेता ग्यावालले राजनीतिक अवस्थाको अस्थिरताको समयबाट नेपाल पार भएको समेत बताइरहँदाखेरि अहिलेको नेपालमा अब राजनीतिक स्थायित्व हुन्छ र सुशासन आउँछ, जनताले सुख पाउँछन् त।

0: भन्ने खालका धेरै प्रश्नहरू यतिखेर रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौं पार्टीको अन्तर्द्वन्द्व र न्यायिक प्रक्रियाबारे। नेपाली कंग्रेसका सभापतिको आक्रामक अभिव्यक्ति यतिखेर आएको छ, अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन, नागरिकमा ठूलो निराशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन, प्रदेशमा विपक्षी नै नराखी सरकार बनाउने कुरा ठिक थिएन, आठवटा एजेण्डाहरूमा हामी छलफल गर्ने कुरा चाहिँ यतिखेर बताइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति समेत दिए। केन्द्रीय समिति बैठकको शुरूआतैमा उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट समेत पारेका छन्। आदरणीय श्रोता, कंग्रेसभित्रको आन्तरिक विवादको मुख्य जड़ मानिने क्रियाशील सदस्यता को विवाद अझै पनि 28 जिल्लामा कायमै रहेको पाइएको छ। महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत गरेको पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न 28 जिल्लाका 60 भन्दा बढ़ी निर्वाचन क्षेत्र र स्थानीय तहमा सदस्यता सम्बन्धी विवाद टुंगिन बाँकी देखिएको समेत बताएका छन् आदरणीय श्रोता। अहिलेको अवस्थामा नेपाली कंग्रेसको विवाद अब बत्तर हुन्छ त फेरि आधिकारिकताको विवाद सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ। यसले पार्टीलाई एकढिक्का बनाउँछ वा पार्टीलाई यसले विभाजनको अन्तिम खाडलतर्फ डोड्याउँदैछ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ आदरणीय श्रोता। सर्वोच्चमा कानून व्यवसायलाई बार लगाइएको छ। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायले सिफारिश गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी र प्रधान न्यायाधीश सहित बहालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएकाहरूलाई चाहिँ बार लगाइएको विषय यतिखेर आएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ आदरणीय श्रोता। नेपाली बहस आजको विशेष यो परिस्थितिमा हामी नेपालका राजनीतिक दलहरू अब सचिन्छन्, अब नेपालका राजनीतिक दलहरू सुध्रिन्छन्, नेपालका राजनीतिक दलहरूले जनताको भावना अनुसार काम गर्छन्। आजको नेपाली बहस यिनै फेरि फेरिमा रहनेछ र आफ्नै व्यवहारले प्रधानमन्त्री एक्लिएको कुरा पनि यहाँलाई जानकारी भइसकेको छ। दानको आडमा डिम्ब कारोबार रहेको छ, कानूनमै छैन स्पष्टता। अहिलेको अवस्थामा 17 वर्षीय किशोरीका परिवारले अवैध डिम्ब निकालेको आरोपमा डाक्टर नूतन शर्मा सहित बिचौलियाहरूमाथि अनुसन्धान गर्नुपर्ने माग सहित साउन 1 गते प्रहरीमा जाहेरी दिए। असार 14 ग्वालको स्थित बीएनबी अस्पतालको आईबीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको परिवारको आरोप छ। किशोरीलाई 30,000 रकम दिएर डिम्ब निकालिएको र उनी बिरामी भएपछि त्यसबारे परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्। लमजुङ घर भएर इमाडोल बस्दै आएकी राधिका गोतामेले ती किशोरीलाई डाक्टर शर्मासँग भेट गराएको पनि खुलेको छ। परिवारले उनीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् भने यो एउटा किशोरीमाथि गरिएको एउटा अमानवीय व्यवहार, यो किशोरीमाथि गरिएको यो अमानवीय कर्तूतले गर्दाखेरि आज डाक्टरहरूमाथि पनि धेरै आक्षेपहरू आएका छन्। डाक्टर नूतनलाई बयान दिएको छ प्रहरीले। आज नै श्रोता, यो डिम्ब तस्करी एउटा नेपालको भयावह रोग बन्दै गएको छ। यस्ता तस्करीमा संलग्नहरूलाई, आरोपी अपराधीहरूलाई चाहिँ कानूनको दायरामा ल्याउनु पर्दछ भन्ने खालका विषय पनि आएका छन्। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको खबर पनि आयो। कोशी प्रदेशमा 6 जना, मधेसमा 2, लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ इन्सेफ्लाइटिसबाट। तपाईँहरू जोगिनुपर्छ किनभने स्वास्थ्यको यतिखेर ख्याल गर्नुपर्छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ र आत्महत्या दुशान सम्बन्धी सर्वोच्चको नयाँ व्याख्या छ, ठोस प्रमाण बिना दोषी ठहर गर्न नमिल्ने तर्क पनि यतिखेर आएको छ। आत्महत्या दुशानमा आरोपै लाउँदैमा कुनै मान्छेले निकै दुःख पाउने एउटा परिस्थिति थियो, समस्या थियो। त्यसले अबको दिनमा आत्महत्या दुशानको मुद्दा त्यत्तिकै लाउन नमिल्ने विषय पनि यतिखेर आएको छ। आजको नेपाली बसमा यिनै विषयमा छलफल गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित
1: हुनेछ।
2: यता हामीले सुन्न मिल्दैन कि कस्तो कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
1: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: यतिखेर हाम्रो बैसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। ध्रुवलालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार।
0: अहिले पछिल्लो समय सरकारबाट न्यायालय त्रसित भएको हो कि न्यायालयबाट सरकार त्रसित भएको हो?
5: यो दुईटै कुराहरू छ समानान्तर हिसाबमा। मैले निष्पक्ष रूपमा कानूनको विद्यार्थीको रूपमा भन्नुपर्दा सरकारको गतिविधि हेर्दाखेरि पनि सरकार सरकार जस्तो ढंगले चलेको छैन। र न्यायपालिका त मैले वर्षौं अगाडिदेखि म विदेशमै छँदादेखि पनि यो राजनीतिक कब्जामा गएको छ भनेर लेख्ने बोल्ने मान्छे हुँ। न्यायपालिकाले पनि जस्तो किसिमको आफू हुनुपर्ने त्यसरी आफूलाई सञ्चालन गर्न नसकेको अवस्था हो। यसका बर्गेल्तै उदाहरणहरू हामीसित छन्।
0: जस्तो न्यायपालिका किन यस्तो अवस्थामा आइपुग्यो अहिले?
5: यो अवस्थामा आइपुग्ने कुरालाई आम नेपालीहरूले जान्नुपर्ने हो भने न्यायपालिकामा न्याय परिषदले नियुक्ति गर्छ, सिफारिस गर्छ, होइन त? संवैधानिक परिषद हो त्यो। न्याय परिषद नबन्दै 11-11 जना न्यायाधीशहरू कल्याण श्रेष्ठहरूको पालामा नियुक्ति हुँदाखेरि पनि न्याय क्षेत्रका मान्छेहरू नबोलेको, वकिलहरू नबोलेको, बुद्धिजीवीहरू नबोलेको, आम नागरिकहरूले थाहै पाउन नसकेको यथार्थता हो। त्यसकारण त्यसरी नै न्यायाधीशहरू नियुक्ति हुँदै आए। अनि फेरि न्याय परिषदबाट नियुक्ति हुनुपर्ने कुरा गरिँदाखेरि न्याय परिषदको आज मिटिङ हुन सक्दैन भनेर मिटिङ हुने दिनलाई पन्छाएर त्यसको राति मध्यरातमा क्वार्टरमा सुशीला कार्कीले 80 जना न्यायाधीशहरूलाई रमेश लेखक र वर्षमान पुनको रोभरमा नियुक्ति गरेको अवस्था हो। यसरी नै यो न्यायाधीशहरू नियुक्ति भइसके पछाडि अदालत विकृत भएर गएको हो। अदालतलाई वास्तवमा न्यायाधीशहरूले नियुक्ति गर्ने निकायहरूले सबैले अपमान गरिराखेका छन्। स्थिति यस्तो
0: होइन भनेपछि अब न्यायालयप्रति त सबैको विश्वास हुनुपर्छ, भरोसा हुनुपर्छ, होइन? अन्तिम पटक जाने भनेको न्यायालयमै हो हरेक उसको लागि, होइन? तर चाहिँ न्यायालयलाई कमजोर बनाउने खेल हुँदैछ कि न्यायालय आफै आफ्नै कारणले पनि कमजोर हुँदैछ आज?
5: यस्तो हुन्छ, न्यायालय भनेको पनि राज्यको एउटा स्वतन्त्र अङ्ग हो। राज्यले आफू सुरक्षित हुनलाई जब न्यायालयलाई आफ्नो बनाउनु खोज्छ त्यसपछि न्यायालयको अवधारणामा प्रहार हुन्छ। अहिले भएको त्यही नै हो। हिजोको गठबन्धनकारीहरूले पनि अदालतलाई आफ्नो प्रयोगमा लिने प्रयासहरू गरे, आफ्नो कब्जामा राख्ने प्रयासहरू गरे, त्यसअनुसार नियुक्तिहरू भए, होइन? त्यसअनुसार नियुक्ति हुँदाखेरि त्यो नियुक्ति पाइसके पछाडि पार्टी कार्यालयमा लाइन लागेर वर्दीसहित दौरा सुरुवालमा कालो टोपी लाएर न्यायाधीशहरू जाने चलन थियो। तपाईँहरूले त्यो फोटो क्लिप्सहरू राख्नु भएको होला, हामीसित छ, तपाईँहरूलाई देख्न चाहनुहुन्छ भने। यस्तो स्थितिमा न्यायालयलाई लगिएको थियो र त्यसलाई सुधार गर्नका लागि न्यायालयमा निष्पक्षता, भ्रष्टाचार विरोधी कारवाहीहरू आदि इत्यादि हुनुपर्ने के पनि भएनन्। भ्रष्टाचारहरूलाई संरक्षण गरिएको छ संस्थागत रूपमा। एकजना मान्छे सुन्नुहोस् है, हिजो दिलीप कुमार पौडेल न्याय प्रधान न्यायाधीश छँदाखेरि सिडी काण्डबाट चर्चित एउटा केस जहाँ शिव गाउँले त्यो सम्बद्ध कर्मचारीको अन्तर्वार्ता लिएको छ बाबुराम दाहालको, उसलाई उसले एउटा पक्षलाई अन्याय गरेको कुरा त्यो अन्तर्वार्तामा सविस्तार वर्णन गरिएको छ। उनीहरूको त्यसलाई त्यो सिडीलाई उसले ट्रान्सलेट गरेको छ शिव गाउँले है। त्यसबाट मैले 2-3 भिडियो क्लिप्स बनाएर अहिलेको न्याय प्रशासनलाई पनि मदत गर्नलाई ल यस्ता मान्छेहरू चाहिँ अदालतमा हुनुहुन्न, स्रोत मुहानहरूलाई टालिनुपर्छ भ्रष्टाचारको भनेर हामीले राखेका छौं। त्यस्तोमा पनि अहिलेसम्म कारवाही हुन सकेको छैन। त्यसकारण अहिले मैले अहिलेको प्रधान न्यायाधीशलाई पनि मैले भेटेरै भनेको छु यस्ता कामहरूले तपाईँहरूले निर्मूल गर्नुहोस्, गर्नुहुन्न भने तपाईँहरूको किस्ता विरूद्ध पनि हामी उभिन्छौं। तपाईँहरूले पनि हिजोको प्रधान न्यायाधीशले अदालतलाई जस्तो गर्यो त्यस्तै गर्यो भन्ने पक्षमा हामी जान्छौं र जनताहरूलाई सन्देश दिन्छौं भनेर म आफैले भेटेको छु। स्थिति यस्तो छ,
0: यस्तो अवस्था छ क्या? किनभने अब नागरिकहरूको कुरा गर्नुहोस् वा दलको कुरा गर्नुहोस् वा चाहिँ पीड़ितको पीड़कको कुरा गर्नुहोस्, हामी न्यायालयप्रति विश्वास छ, तर खबरदार यस्तो चाहिँ हुनु हुँदैन है भनेर न्यायालयमाथि औलो ठड्याइन्छ क्या, औलो तेर्स्याइन्छ क्या, होइन? त्यसलाई विश्वास मान्ने कि होइन, न्यायालयप्रतिको विश्वास मान्ने कि त्यसलाई चाहिँ न्यायालयप्रतिको चाहिँ होइन त्यो अविश्वास भन्ने कि त्यसलाई यो प्रक्रियाले गर्दाखेरि त आम नागरिकमा एक किसिमको त होइन त्यो भावना त जागृत भएको छ नि त। हो, न्यायालय के हुँदै
5: भएको छ होइन? अवश्य पनि अदालत अदालत रहेन भने त्यो देशको प्रणाली जतिसुकै राम्रो भए पनि त्यसलाई राम्रो मानिँदैन, राजनीतिक प्रणाली नै। त्यसकारण अदालत जब अदालतलाई विभिन्न राजनीतिक प्रणालीमा विश्वास गर्ने राजनीतिक दलहरूले आफ्नो बनाउने प्रयास गर्छन् र अदालतको त्यो एउटा न्यायिक मर्यादा भङ्ग हुन्छ, गराइन्छ, त्यसपछि वास्तवमा देश अधोगतितिर जान्छ। अहिले तपाईँले एउटा गम्भीर कुरा उठाउनुभयो, किन प्रश्न उठाइन्छ आदि इत्यादि। अहिले त हेर्नुहोस्, हिजो पनि ठूला दलले मिलेर आफ्ना मान्छेहरू नियुक्ति गरे, अनि त्यति बेला मुद्दै चल्दाखेरि पनि प्रतिशोध भयो आदि इत्यादि भयो भन्ने कुराहरू हुन्थे, उनीहरूले प्रतिशोध गरेका पनि थिए। अनि प्रतिशोध मात्रै होइन, पक्षपातपूर्ण तरिकाले, जस्तो तपाईँ सहकारी केसलाई लिनुहोस् न, काँग्रेसका कोही मान्छे पक्राउ परे जसले करोडौं सहकारीहरूको धन सम्पत्ति लुटेको छ, मन्त्री भइसकेको मान्छेहरू कसैलाई पक्राउ गरे, एमालेको पक्राउ पर्यो, परेन नि, माओवादी, ताप्रपा, कसैलाई पनि पक्राउ गरिएन। अनि राष्ट्रपाका नेताहरूलाई मुद्दा चलाइयो, त्यो चलाउनु पर्ने थियो होला, तर त्यो प्रतिशोध त देखियो नि, उसलाई मात्रै किन, त्यो कुरा हो। उसलाई मात्रै चलिसके पछाडि फेरि अहिले के भयो, एउटा शक्तिमा आइसकेको राष्ट्रपा वा अहिलेको दल, सरकार बनाउने दलले अहिले न्यायपालिकालाई नै ध्वस्त गर्ने गरिकन महान्याधिवक्ता कार्यालयलाई प्रभावमा पारेर महान्याधिवक्ताले संशोधन गर्ने नाममा मुद्दा फिर्ता लिएको छ। न्याय प्रणाली नै ध्वस्त, न्यायशास्त्र नै ध्वस्त पारिएको छ। यो वास्तवमा समस्या के हो भने, गुडी मरी भन्दा काल पल्केको कुरामा चिन्ता हो। भोलि कुनै शक्तिमा आउने राजनीतिक दलले फेरि पनि त्यसै गर्यो भने के हुन्छ? फिर्ता लिन पाइँदैन, संशोधन गर्न पाइन्छ, फिर्ता लिन पाइँदैन, गलत छ।
0: संशोधन भएको हो नि त, होइन, यो फिर्ता लिए होइन नि त,
5: यो फिर्ता, यो संशोधन गरेर फिर्ता लिएको छ। यस्ता मुद्दाहरू गलत भएको छ, यसो मुद्दै अदालतले गलत व्याख्या गरेको छ, म सिधै भन्न सक्छु।
0: अभियोग फिर्ता होइन, अभियोग संशोधन हो भन्ने कुरा आइरहेछ।
5: नौ नौ नौ, फिर्ता नै लिइएको छ दुईटा मुद्दाहरूमा, संगठित अपराधमा र सहकारीमा। भयानक गलत काम भएको छ, भयानक न्यायपालिकाभित्र ठूलो दुर्घटना गरिएको छ,
0: लोकतान्त्रिक स्थिति होइन, यो अहिलेको देशमा हस्तक्षेप गर्दैछ आज न्यायपालिकामा। त्यसो भए
5: न्यायपालिकामा हस्तक्षेप भएको छ, म तपाईँलाई भन्छु, सुन्नुहोस् है, भूमि सम्बन्धी आयोग पहिलाको गठबन्धन सरकारले गठन गरेको थियो, त्यो आयोगले आफ्नो मान्छेलाई जग्गा बाँड्ने काम भएको थियो, सरकारले जग्गा बाँड्नु मिल्छ, नभएकाहरूलाई दिनुपर्छ समस्या समाधानको हेतु, तर काँग्रेस कम्युनिस्ट माओवादीहरूले आफ्ना तरिकाले आफ्ना मान्छेहरूलाई दिन नहुने जग्गा, कानूनले वर्जित गरेका जग्गाहरू बाँडिएको अवस्थामा अन्तरिम कालमा मैले सुशीलालाई प्रधानमन्त्री बनाउनुहुन्न भन्ने मान्छे हो म, संस्थागत रूपमा उसलाई जेएनजी आन्दोलन पूर्व नै हामीले भ्रष्टाचारको मुद्दा दायर गरेका थियौँ। त्यो मान्छेलाई प्रधानमन्त्री बनाएपछि उसले गरेको एउटै मात्रै राम्रो काम के थियो भने, गठबन्धन कालमा गठित गरिएको, गठन गरिएको भूमि आयोग उसले बदल गरेको थियो। भूमि आयोगलाई भङ्ग गरिसके पछाडि आयोगका पदाधिकारीहरूले मुद्दा गरे, मुद्दा गरेपछि फेरि त्यो आयोग पुनर्जीवित भयो, पुनर्जीवित भइसके पछाडि होइन अब त देशै सिक्किने भयो भनेर कोही सरकारी स्तरकै सचिव लेभलको मान्छेले मलाई सूचना गरिसकेपछि मैले त्यो मुद्दा उठाएको छु, मुद्दा लगेको छु, मुद्दा लगेपछि अल्पकालीन आदेश भएको छ, अल्पकालीन आदेशले स्ट्याटस कोमा राखेको केही नगर है भनेर, तर यो सरकारले तुरुन्तै फेरि यो सरकार सर्वोच्च अदालतले स्थापित गरेको भूमि आयोग जो आफैमा ठिक थिएन तर पनि मुद्दै परिसकेपछि मुद्दाको रूपमा हेरिने कुरा भइसके पछाडि भूमि आयोगको नाममा कसैलाई नियुक्ति गर्नु भएन, कुनै जग्गा जमिनहरू बाँडिनु हुँदैन, सरकारले केही पनि गर्नुहुन्न, आयोगले पनि केही पनि गर्नुहुन्न भन्ने सेन्समा अल्पकालीन आदेश जारी भएपछि त्यो अल्पकालीन आदेशले जे जे नगर भन्यो सबै अहिलेको सरकारले गरेको छ र पदमनीति सोती जस्तो भ्रष्ट मान्छे जसले ललिता निवासको सूत्रधारको रूपमा काम गरे जग्गा अवचलन गर्ने काममा, त्यसको हामीले अस्ति भर्खर छ महिना लगाएर मिसिल प्रमाणहरू कलेक्सन गरेका छौँ है, त्यस्तो मान्छेलाई नियुक्ति गरिएको छ र अहिले सिडिओलाई अधिकार दिएर जग्गाहरू बाँडिएको छ। वास्तवमा गलत काम भएको छ र यो विवादले सम्भवत प्रधानमन्त्री, राष्ट्रपति, सम्भवत प्रधान न्यायाधीशलाई पनि हामीले मानहानीमा मुद्दा गर्ने कुरामा हामी वर्कआउट गर्छौँ।
0: अहिले न्यायपालिकामा त्रास छ नि त, यो त के अरे न्यायाधीशहरूलाई महाभियोग लगाउने, त्यो प्रस्ताव गर्ने भन्ने खालका पनि कुराहरू सुनिएका छन्, त्यो सम्भव छ अहिले यो सरकारले
5: कुरा गर्नु पर्दैन नि सन्जी, उहाँहरू सरकारले काम गर्ने हो भनेदेखि त हाम्रो अभियान सत्य र न्यायको खोजी अभियानले जे जस्तो मुद्दाहरूको हिजोको कालदेखि उठान गरेको छ, हिजोका सरकारहरू भ्रष्ट थिए त्यसकारण त्यो भ्रष्ट सरकारले मुद्दाहरू दायर गर्नुपर्ने, चलाउनुपर्ने, निकायमा बसेका मान्छेहरूले आफै भ्रष्ट भएका कारणले मुद्दा चलाएन भन्दै हामी लड्दै रह्यौं, त्यो मुद्दा अझै पनि दर्ता छ सबै ठूला ठूला पदि हैसियतमा राष्ट्रपतिदेखि प्रधान न्यायाधीशहरू समेतका विरूद्धमा त्यो मुद्दा किन चलाइँदैन? त्यो मुद्दा खेम बमको विरूद्धमा खेम बमको पक्षमा वा ध्रुवलालको पक्षमा छ यसको यसलाई जिता भनेको मुद्दा होइन नि। राष्ट्र लुटिएको राष्ट्र दोहन गरिएको मुद्दामा यो राष्ट्रद्रोहीहरूलाई भ्रष्टाचारीहरूलाई मुद्दा गर्नुपर्छ भनेर हामीले कानून बमोजिम दर्ता भएको मुद्दा हिजो थाती बसेको मुद्दा आजको सरकारले किन चलाउँदैन? किन चलाउँदैन? त्यो हो नि। अनि
0: न्यायाधीशलाई चाहिँ त्रासमा राखे हो सरकारले,
5: देखिन्छ त्यस्तै त्यस्तै देखिन्छ। त्यसकारण अहिले हामीले यसरी हेर्दाखेरि के बुझिन्छ भने महाभियोगको हाउबुझी हल्ला किन गर्नु परेको छ? मैले अस्ति भर्खर एउटा भिडियो क्लिप बनाएर पनि उहाँहरूलाई पनि पठाइदिएको छु, सरकारी निकायका मान्छेले हेरेका छन्। त्यो हामी त निष्पक्ष ढङ्गले जसले गल्ती गरेको छ उसलाई कानुन बमोजिम प्रहार गर्छौँ, कानुन बमोजिम है। हामीले कसैलाई पनि बाँकी राख्दैनौँ, पदीय बहालवाला प्रधान न्यायाधीशहरू होस् जोसुकै होस्, हामीले पहिलादेखि त्यो गरेका छौँ। त्यो किनभने न्यायाधीशको आदेश फैसलाको नाममा देश लुट्न पाइँदैन, देश बेच्न पनि पाइँदैन, देशका जग्गा जमिन सम्पदाहरू कोही माफियाहरूको नाममा दर्ता गर्न पनि पाइँदैन। हामी त्यसरी लडिराखेका छौँ। त्यो लडेका मुद्दाहरू कानुन बमोजिम दर्ता भएका मुद्दाहरू अख्तियारमा छन्, अदालतमा छन्, मालपोत कार्यालयमा, सिडिओ कार्यालयमा जताततै छन्, किन त्यसलाई कारवाहीमा बढाइँदैन? हाम्रो प्रश्न अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाहलाई, किन तपाईँहरू त्यो गर्नुहुन्न? हामीलाई बोलाउनुहोस् न, तपाईँले नबुझ्नु भएको हो, तपाईँका कानुन व्यवसायहरूले सल्लाहकारहरूले सल्लाह दिन नजानेको नसकेको वा नचाहेको हो। हामीलाई सोधे हुन्छ नि, प्रमाण दिएर आउँछौँ नि हामी।
0: अहिले एउटा कुरा के वरिष्ठ अधिवक्ताले एउटा कुरा के बताइदिनुहोस् भने अब नेपाली कंग्रेसको यो पुनरावलोकनमा गयो होइन, सर्वोच्चको चाहिँ पुनः इजलासमा चाहिँ यो मुद्दा फेरि गयो, एकपटक फर्चोट भइसकेको थियो होइन, त्यसलाई फैसला सुनाइसकेका थियो, फेरि यो पुनरावलोकनमा गयो वा चाहिँ यो इजलासमा गयो, अब यो के हुन्छ, यो के प्रक्रिया मार्फत गयो?
5: अब यस्तो, म त्यति बेला म कांग्रेसलाई गाली गर्दा गर्दै पनि एउटा के हो यो कानुन मिचिएको हो भन्ने पक्षमा मैले पनि चासो राखेको मुद्दा थियो त्यो होइन। अदालतले गगन थापाको पक्षलाई जितायो त्यति बेला, अन्तरिम आदेश जारी भएन, अनि त्यसपछि फैसला पनि उसको पक्षमा गयो होइन त। र यो पुनरावलोकन गर्ने सामान्य प्रक्रिया हो, अदालतको बेन्च इजलासबाट भएको फैसलामा कानुनी त्रुटि छ भन्ने पक्षलाई लाग्यो वा कानुन मिचिएको छ मलाई अन्याय भयो भन्ने लाग्यो भने त्यो पुनरावलोकनको लागि जान पाइन्छ, त्यो सामान्य प्रक्रिया हो होइन। त्यो प्रक्रिया अवलम्बन गरेर अदालत समक्ष जाँदाखेरि अहिलेको सर्वोच्च अदालतका मान्य न्यायाधीशहरूले त्यसलाई पुनरावलोकनको निशा दिएको अवस्था छ।
0: संवैधानिक प्रक्रिया अन्तर्गतकै कानुनी प्रक्रिया नै हो,
5: संवैधानिक कानुनी प्रक्रिया नै हो, त्यसमा कुनै पनि आपत्तिजनक काम
0: रिओपन भयो मुद्दा,
5: यो रिओपन भयो, रिओपन भयो भन्नाले त्यो फैसला ठिक छ कि छैन जाँच्ने हो। त्यो जाँच्दाखेरि सम्भवतः गलत भएको देखिएको अवस्थामा पुनरावलोकनको निशा दिइन्छ, अनुमति दिइन्छ।
0: ए गलत भएको देखियो तर त्यहाँ व्याख्यामा त त्यो भनिया छैन नि त होइन, गलत देखिएको तथ्य
5: प्रमाण होइन, त्यो अहिले भनिन्छ होइन, अहिले भन् त्यहाँ भनिन्छ यो यसमा यस्तो यस्तो देखिएको हुनाले निशा दिएको छ भनेर भनिन्छ। त्यहाँ यो यो कुराको व्याख्यात्मक त्रुटि वा यस्तो व्याख्या गरिनुपर्ने अवस्था भएको हुनाले निशा अनुमति दिए प्रदान गरिएको छ भनिन्छ। त्यो भनेको नै के हो भने पहिलाको आदेशमा प्रश्न चिन्ह छ, यो मिलेको छैन भन्ने कुरा देखिन्छ। अब यो यसकारणले मिलेको छ भन्ने वा मिलेको छैन भन्ने कुरामा बहस हुन्छ नि त, अनि त्यसपछि फेरि सुनवाई हुँदाखेरि त्यसको निर्णय हुने हो। सम्भवतः त्यो निवेदकहरूले त्यसलाई आधा जितेको मानिन्छ,
0: ए निवेदन दिनेहरूले,
5: निवेदन दिनेहरूले
0: मलाई लाग्छ पुनरावलोकनको दिनेहरूले
5: हो। अहिलेको राजनीतिलाई यो परिस्थिति परिवेशलाई हेर्दाखेरि सम्भवतः त्यो मुद्दा उल्टिने हो कि त्यो अदालतले विचार गर्ने कुरा हो, हामीले बोल्न मिल्दैन।
0: तर भनेपछि जसरी चाहिँ त्यो पुनरावलोकन भयो, पुनरावलोकन हुनु भनेकै केही चाहिँ कैफियत देखेर पुनरावलोकन गरियो
5: ल हो हो, नत्र भने नदेखिको अवस्थामा त पुनरावलोकन निशा नै प्राप्त हुँदैन।
0: तर चाहिँ अब नेपाली कंग्रेसले त आफ्नो बहुमत सदस्यहरूले वैधानिकता वैधानिक अनुसार चाहिँ विशेष महाधिवेशन गरे हो नि त होइन,
5: त्यो गरेको दुवैको दावी त्यो छ। मैले के प्रश्न देख्छु भने त्यो मुद्दालाई मैले अध्ययन गर्दाखेरि त्यो दावीमा यस्तो यस्तो भएको थियो यसकारण भनेर उजुरी परिसकेपछि निर्वाचन आयोगले भयानक ठूलो बदमासी गरेको छ। त्यो निर्वाचन आयोगलाई संविधान सम्बद्ध तरिकाले हेर्ने हो भने सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने अवस्था छ। त्यस्तो अवस्थामा निर्वाचन आयोगले त्यो कानूनले जति समय दिएर पर्खिनु पर्ने हो त्यसमा फैसला गर्नुपर्ने हो, त्यो नगरिकन त्यो हठात इमिडिएटली गरेको छ, एकदमै दूषित तरिकाले गरेको छ।
0: तर एउटा कुरा चाहिँ जस्तो अब दोषी प्रमाण तथ्यहरू त हिजोकै नजिएर सबै हेरिएला नि त होइन, अहिलेको फैसलामा पनि वा त अहिलेको आदेशमा पनि हिजो जे जे प्रक्रिया भएको थियो सबै हेरिन्छ होइन,
5: सब हेरिन्छ नि त, हेरिन्छ तथ्य प्रमाणहरू अवस्थाहरू सबै कुराहरू मिल्नु पर्यो नि त, फेरि अदालतले यो मुद्दामा यस्तो नजिर बनाएको छ भन्नेमा हुँदैन, त्यो मुद्दाको विषयवस्तु के छ होइन, पृष्ठभूमि के छ, कुन अवस्थामा त्यो मुद्दाको सिर्जना भयो, कस्तो किसिमको व्याख्या भयो, अहिलेको मुद्दाको अवस्था त्यस्तो छ कि छैन, ठ्याक्कै मिल्छ कि मिल्दैन, त्यो हुन्छ नजिर हो भन्दैमा त्यो सबै ठाउँमा त्यो प्यानिसियाको रूपमा लागू हुँदैन।
0: अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीच स्याडो वार चल्या हो त्यस्तो लाग्दैछ यहाँलाई, स्थिति उद्धो जस्तो।
5: मैले त सिधै सुरुमै एउटै तरवार बिहानमा दुईटा तरवार पसेको छ, यो तरवारमा टक्राव रहन्छ र दुईटै तरवार भुत्तियो भने म्यान पनि काम नलाग्ने तरवार पनि काम नलाग्ने हुन सक्छ, मैले त्यो पोस्टै गरेको छु धेरै अगाडि।
0: तर सरकारप्रति पार्टीभित्रै असन्तुष्टिका स्वरहरू व्यक्त हुन थाले, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्ने होइन असन्तुष्टि पोखेको, सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउने भनी दिएको अभिव्यक्ति, यसो हेर्दा यो दुई तिहाईको पनि के हो यो अवस्था अहिले?
5: दुई तिहाईको अवस्थाले त त्यही त भने मलाई त्यो त्यसमा विवाद छ भन्ने कुरा मलाई किन लाग्छ बमजी भने, जस्तै अदालतकै मान के अरे महाभियोगका कुराहरू होइन, न्यायाधीश नियुक्तिका कुराहरू अहिले किन हुन सकेका छैनन्? उहाँहरूको त झन्डै दुई तिहाई बहुमत छ त, उहाँहरूलाई त दोष पनि लाग्दैन, हामीलाई दोष देखाइदियो भने यिनीहरूले त मुद्दै दर्ता गरेर रहेछ त उजुरी, एघार एघारजना डार फाइलको केसमा मैले त्यहाँ उजुरी दर्ता गरेको छु, हिजो यो हिजोको प्रतिनिधि सभा भएको अवस्थामा सरकार गठबन्धन सरकार भएको अवस्थामा है त्यो मुद्दा त संसदीय सचिवालयमा दर्ता नै छ नि, सबै राजनीतिक दलहरूले त्यसको बोधार्थ छ, राज्यपाललाई पनि छ, उहाँहरू किन हत जताइरहेको?
0: यो नियुक्ति प्रक्रिया छ नि, यो नियुक्ति प्रक्रियामा मेरिटोक्रेसी भनेर चाहिँ आफ्नै मान्छेहरू नियुक्ति गर्ने प्रक्रियालाई मेरिटोक्रेसी भनिँदो रहेछ, यो जो सरकार आए पनि त्यस्तै त्यस्तै देखिन्छ होइन, आरोपबाट कोही पनि मुक्त भएनन् होइन,
5: अहिलेसम्मको अवस्था त्यस्तै छ, किनभने त्यहाँ वार्डमा नियुक्ति हुन्छन् बमजी अघि
0: हिजो राष्ट्रिय सम्पत्तिहरू संरचनाहरूमा आगजनी गर्ने के गर्ने लगायतका सन्तानहरूलाई पनि नियुक्ति गरेका विषयदेखि लिएर होइन प्रधानमन्त्रीकै सल्लाहकारका आफन्तहरूलाई नियुक्ति गरेकादेखि लिएर धेरै प्रक्रिया अहिले आइरहेछ नि तपाईँ आवाजहरू
5: एकदमै एकदमै हिजोदेखि देशमा हुनुपर्ने कुरा केही भएकै छैन, नहुनुपर्ने कुरा सबै भएको छ, त्यसलाई रोक्न सक्नु पर्थ्यो अहिलेको सरकारले, अहिलेको सरकारले हिजो भ्रष्टाचारको राजमार्ग जसरी बनाए यिनीहरूले नहुनुपर्ने कुराहरू गर्दै गए, त्यसैमा दौडिराखेको छ र एक दुईवटा पपुलिस्ट कुराहरू गरेर जनताहरूलाई यो झुक्याउन खोजे जस्तो देखिन्छ, यदि होइन त्यस्तो पपुलिस्ट कुराहरू मात्र हामीले गर्न खोजेको होइनौ, हामीले सरासरी सबै कुराहरू गर्छौं भन्ने हो भने हामीसित सम्पर्क गरे हुन्छ, हामी त अभियानै चलाएर लडिराखेका छौँ,
0: विज्ञ मान्छेलाई त बोलाएकै छैन नि त, विज्ञहरूलाई त बोलाएकै छैन, विज्ञहरूलाई त त्यहाँ चाहिँ सल्लाहकार राखिएकै छैन भन्ने खालको आइरहेछ होइन, गुच्चा खेल्ने पौडी खेल्ने साथीहरूलाई गुच्चा खेल्दा पौडी खेल्दा साथीहरूलाई राखेर चाहिँ त्यस्तो बोलाएको छ नि त आलोचना।
5: तपाईँलाई एउटा उदाहरण दिउँ बम्जी, संविधान संशोधनको कार्यदल गठन गरियो, संविधान संशोधनको ठूलो डंका पिटियो हो, हामीलाई पनि बोलाइयो, म जान्न भने हामीहरू तर पनि हामी बोलाइयो, म गएँ पनि, हामीले राय दिएका छौँ यसरी होइन संविधान संशोधन गर्ने, गर्न सकिन्छ भने यसरी गर्नुपर्छ भनियो, छैन के पनि हुँदैन,
0: असीम शाहजीको नेतृत्वमा छ होइन त्यो कार्यदल,
5: हो संविधान बुझ्ने मान्छे हुनु पर्यो नि त्यहाँ, कानून बुझ्ने कानून के हो संविधान के हो जान्ने मान्छेहरू हुनु पर्यो, अदालतमा के अरे विद्यालयमा कलेजमा पढाए जस्तो संविधानको पानाहरू त्यहाँ भिजुअलाइज गरेर होइन त्यसरी होइन संविधान संशोधन गर्ने, संविधान संशोधन गर्ने त जनताको मत बुझ्नु पर्यो।
0: अब एउटा शब्दमा के बताइदिनुहोस् भने तपाईँले धेरै कुराहरू बुझ्नु भएको छ थाहा छ, भ्रष्टाचारका कैयन काण्डहरू फाइलहरूमा चाहिँ होइन तपाईँले चाहिँ त्यो के मुद्दा दर्ता नै गराउनु भएको छ, तर अहिले देश उभो लाग्छ यो पाँच वर्षमा पक्कै सुशासन आउँछ?
5: सुशासन आउने लक्षण देखिया छैन, जब भ्रष्टाचारको विरूद्धमा हामीहरू उठ्न सक्दैनौ, चलिराखेका मुद्दाहरू उठाउन सक्दैनौ, जब अदालतलाई अझै पनि कमजोर पार्ने प्रयासहरू विभिन्न तरिकाले गरिन्छ बहानामा गरिन्छ, त्यसरी कहाँ आउँछ? मुद्दा चलाउनु पर्ने निकायले मुद्दा चला नचला भन्छ, संशोधन गर्ने कानून भएकोमा होइन यो त मुद्दै फिर्ता लिन पाइन्छ भन्छ, अदालत त्यसको पछाडि दबावमा हो वा खुसीमा हो वा कुनै प्रभावमा हो त्यसरी जान्छ। हेर्नुहोस् बमजी, यो देशले खोजेको राजनीतिक व्यवस्था यो गणतन्त्र अफाप रहेछ, यो मैले माने गणतन्त्रको लागि लडेको मान्छे हुँ है, मैले धेरै दुःख पाएको, पिटाइ खाएको, पिटेको, सबै ठाउँमा हिँडेको, त्यस्तो गर्नुभयो
0: पर्सनली। यो व्यवस्थाबाट उभो लाग्ला जस्तो छैन त्यसो भए?
5: यो व्यवस्थाले देश धान्दैन।
0: गणतन्त्र के ल्याउने फेरि?
5: गणतन्त्र संघीयता नै देश बिगार्न ल्याइएको अहिले प्रमाणित भएको छ।
0: अब के टेस्ट गर्ने फेरि भनेको श्रेष्ठजी?
5: अब टेस्ट त यसो हो नि, जनताले कि जसरी बम्जी आउन सक्नुहुन्छ, तपाईँ खोट रहित हुनुहुन्छ, म देशलाई हाँक्न सक्छु भन्नुहुन्छ भने म पछाडि लग्छु। त्यसरी नै जाँदाखेरि यदि हिजो फालिएका राजाहरू म सक्छु भनेर आउँछन् भने ऊ आउनु, ऊ हेरेको छ के मलाई थाहा छैन, उसको चाहना के छ मलाई थाहा छैन। तर जनतालाई म यो रामराज्य दिने कार्यक्रम दिन सक्छु भनेर राजनीतिक कार्यक्रम दिएर आउँछ भने र जनताले पत्याउँछ भने त्यति बेला जान सक्नुपर्छ, जनताले विश्वास गर्नुपर्छ देश जोगाउने हो भने। तर भने अब हिजो सिक्किम जस्तो भइहाल्ला, हामी त खान पेट पालेर त बस्न सक्छौँ नि, त्यस्तो अवस्था आउन सक्छ। अहिलेको भू राजनीतिक चपेटामा देश छ, भर्खरै भोलि पर्सि के हुन्छ भन्न सकिने अवस्था छैन, धेरै किसिमका प्रयासहरू यहाँ भएका छन्।
0: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: नमस्कार।
0: वरिष्ठ अधिवक्ता कानूनका जानकार ध्रुवलाल श्रेष्ठ आदरले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
6: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
7: ल ल आमा, म तू गए तू आए।
6: होइन, आजै आइपुग्छस् र?
7: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-741।
8: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो दुध

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाई सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: नेपाली कंग्रेसका नेता आंगेलु शेर्पा हुनुहुन्छ। आंगेलुजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। फेरि नेपाली कंग्रेसको आधिकारिकता विवाद सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ। तपाईँहरू ढुकढुक हुनुहुन्छ होइन? फेरि एकपटक किन छैन? मुटुमा ढ्याङ्ग्रो पिटिसकेका छन् त अहिले। किन चाहिँ यो फेरि पुनरावलोकन भयो? किन चाहिँ बिउतियो भनेर होइन?
2: किन छैन भने तपाईँको के छ भने यो प्रक्रियागत ढङ्गले निर्वाचन आयोग आउँदै सर्वोच्चको डिभिजन बेन्च हुँदै अहिले फुल बेन्चतिर गएको छ। त्यस कारणले गर्दा त्यसलाई अन्यथा धेरै सोच्नुपर्ने जरुरत छैन।
1: तर अहिले जुन प्रक्रियाले चाहिँ पुनरावलोकन भएको छ, केही न केही कैफियत नदेखिकन पुनरावलोकन हुँदैन भन्नुभएको थियो क्या भर्खरै अहिले कानूनका जानकारले यसभन्दा अगाडि?
2: त्यसमा अब तपाईँ पुनर्वलोकन चाहिँ के हो भने एउटा कानुनी राज्य छ भन्ने कुराको प्रत्याभूति दिन पनि र त्यसपछि तपाईँ के छ भने मुद्दाको विभिन्न स्टेज र विभिन्न चरणमा त्यो एउटा अन्तिम प्रक्रिया हो, त्यो प्रक्रिया भइरहेको छ।
1: कंग्रेसभित्रको यो जुन विवाद छ, जुन यो आधिकारिकताको विवाद त सर्वोच्चमा गयो, तर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आउँदै हुनुहुन्छ 29, 30, 31 इतर पक्षको राष्ट्रिय भेला छ होइन, यसले कंग्रेसलाई त एकदमै कमजोर बनायो नि त आङ्गेलजी।
2: कमजोर कसरी बनाउँछ?
1: देख्नु भएन, एउटा किता चाहिँ पुरै किता चाहिँ एकापट्टि छ,
2: त्यसले कमजोर बनाएको होइन। त्यसले एउटा मलाई लाग्छ अब शेरबहादुर देउपा उहाँ करिब 6 महिना पछाडि फर्कँदै हुनुहुन्छ। उहाँ देशको 5 पटक प्रधानमन्त्री भइसकेको व्यक्तित्व देशभित्र फर्किनु पनि अचम्म कुरा भएन र उहाँलाई त्यस्तो गम्भीर कुनै आरोप पनि लागेको छैन। तर यदि सरकारले आरोप लागेको छ, मुद्दा चलाएको छ भने एउटा लोकतन्त्रवादी नेताको हैसियत चाहिँ कानुनी राज्यको सम्मान गर्दै उहाँ त्यसलाई सम्मानपूर्वक मुकाबिला गर्नुपर्छ, गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। त्यस कारणले गर्दाखेरि उहाँ फर्किँदाखेरि त्यस्तै मलाई कुनै नराम्रो भयो भन्ने मलाई लाग्दैन। त्यस्तै एउटा चाहिँ तपाईँको उहाँ चाहिँ कानुनी राज्य र जुन किसिमको राज्यको हिजो चाहिँ 22-21 राज्यको चाहिँ जुन किसिमको चाहिँ आग्रह पूर्वाग्रह पूर्ण ढङ्गले आरोप विभिन्न आरोप लाउने कोसिस गर्यो, त्यसलाई उहाँले सामना गर्नुहुन्छ।
1: तर अहिले चाहिँ जुन पुनरावलोकन भयो नि, यो चाहिँ इजलासमा गयो नि त पूर्ण इजलासमा, यसप्रति चाहिँ तपाईँहरूको टिप्पणी, तपाईँहरूको के भन्नु छ?
2: यसमा मेरो खास टिप्पणी छैन। किन टिप्पणी छैन भने यो एउटा प्रक्रिया हो। जस्तो विशेष महाधिवेशन भइसकेपछि निर्वाचन आयोगको केस पुग्यो र निर्वाचन आयोग भनेको राजनीतिक पार्टीहरूको अफिसियल अड्डा नै त्यही हो। त्यो निर्वाचन आयोगले एक किसिमको निर्णय दिइसकेको छ र निर्वाचन आयोगको निर्णय पछाडि सर्वोच्च हो, त्योभन्दा माथिल्लो निकाय सर्वोच्च नै हो र त्यहाँ पनि रिट भइसकेर डिभिजन बेन्चले एउटा फैसला दिइसकेको छ। त्यसले गर्दाखेरि अब यो अन्तिम चाहिँ तपाईँको चाहिँ जुन किसिमको पुनरावलोकनको लागि चाहिँ तपाईँहरूले चाहिँ मुद्दा दिनुभयो, त्यसले एउटा निशा प्राप्त गरेको, त्यो कुनै फैसला भएको पनि होइन त्यो।
1: तर तपाईँहरूका कतिपय नेता कार्यकर्ताहरूले त यसमा निकै ठुलो साजिस छ भनेर आरोप लाउँदै हुनुहुन्छ, सुन्नुभयो?
2: त्यो त म अब सर्वोच्च अदालत जस्तै सम्मानित अदालत देशको न्यायपालिकाको चाहिँ प्रमुख निकायको बारेमा त म टिप्पणी गर्न चाहन्न, किनभने मुद्दा चलिरहेछ र सर्वोच्चको इजलासमा बहस भइरहेको कुरालाई चलिरहेको मुद्दाको बारेमा हामी बाहिरबाट टिप्पणी गर्नु ठिक हुन्न।
1: अहिले कहीँ कतै यसमा चाहिँ निकै ठुलो गम्भीर साजिस हुँदैछ भन्ने खालको छैन तपाईँको मनमा पनि? यो किन बिउतियो? एकपटक राफसाफ भइसकेको फैसला फेरि बिउतिने कुरा, फेरि चाहिँ पूर्ण इजलासमा जाने कुराले चाहिँ संशय पैदा गरेका छन् त अहिले कंग्रेसभित्र।
2: यस्तो त्यसलाई त्यति धेरै संख्यामा नजरले हेर्न किन जरुरी छैन भने सर्वोच्चको मुद्दाहरूमा तपाईँको फैसला भइसकेको मुद्दाहरूमा पुनर्वलोकन जाने प्रचलन छ र त्यसमा निशा कसैले प्राप्त गर्छ कसैले प्राप्त गर्दैन, यो मुद्दामा निशा प्राप्त भयो भन्ने कुरा हो। त्यसलाई चाहिँ सर्वोच्च अदालतले गरिदिने न्यायमाथि विश्वास गर्ने भएको कारणले गर्दाखेरि त्यसलाई अन्य अहिले टिप्पणी गर्नु ठिक हुँदैन भन्ने मलाई लाग्छ।
1: कंग्रेसलाई एक ढिक्का बनाउन किन सकिएन आङ्गेलुजी?
2: कांग्रेस एक ढिक्का बनाउन सकिन्छ र त्यो कांग्रेस जो अहिले पनि कांग्रेस फुटिसकेको स्थिति होइन। नेपाली कांग्रेसभित्रको आधिकारिकताको बहस आफ्नो ठाउँमा छ, तर के छ भने कानुनी मुद्दाहरू पनि चलिरहेछ र आन्तरिक बहस वार्ताहरू पनि भइरहेछ, कुराकानीहरू पनि भइरहेछ। त्यसैले गर्दाखेरि त्यसलाई मिल्दैन, नमिलेको निष्कर्ष अहिले निकाल्दा ठिक हुन्न।
1: तर कंग्रेसमा जुन किसिमको यो फ्याक्सन आयो, विभाजन आयो, झण्डै सर्वोच्च अदालतले निस्ता नदिएको खण्डमा त यो 31 गते त नयाँ पार्टी घोषणा हुने सम्भावना व्यापक थियो नि त।
2: त्यो नयाँ पार्टी खोल्ने त्यो सम्भावना आशंका कुरा हो, त्यसको कुनै एउटा आधिकारिक पुष्टि भइसकेको थिएन।
1: होइन, उहाँहरूले त तयारी गरिसक्नु भएको थियो नि त, मसौदा लेखन समिति नै तयार गरिसक्नु भयो नि त, होइन रमेश लेखकको नेतृत्वमा जस्तो लाग्छ मलाई। त्यो भने त एक किसिमको तयारी हो नि त,
2: त्यसलाई अब तयारी होइन, हरेक तयारीहरू कम्प्युटर एउटा कम्प्युटर स्वरूप लिन्छ भन्ने छैन नि त।
1: अब यो नेपाली कंग्रेसभित्र जुन तरिकाले चाहिँ सभापति गगन थापाको सक्रियता बढ्नुपर्ने हो यो सहमतिका लागि, सहकार्यका लागि, मिलाउनका लागि, तर उहाँको त्यो जुन सक्रियता हुनुपर्ने त्यो सक्रियता देखिएन भन्ने आरोप छ क्या उहाँहरूमाथि चाहिँ, होइन नेतृत्व पंक्तिले, संस्थापन पक्षले हो नि त तदारुकता देखाउनु पर्ने, छाती चौडा बनाउनु पर्ने, अलिकति चाहिँ होइन धेरै भनौँ त्यो फ्लेक्सिबल हुनुपर्ने, तर उहाँ हुन सक्नु भएन होइन उहाँहरू।
2: पार्टी सभापति गगन थापाजी मात्र होइन, अरू साथीहरू पनि वार्ता चलाएको छ, पार्टीको चाहिँ उपसभापतिको लेभलमा, पार्टीको चाहिँ महामन्त्रीहरूको लेभलमा पनि वार्ताहरू चलिरहेको छ। अब वार्ताहरू चल्दाखेरि तपाईँको चाहिँ अब त्यो एउटा ठ्याक्कै निष्कर्ष ननिस्केको कारणले गर्दाखेरि त्यो वार्ताको मूर्त रूपमा बाहिर नआएको मात्र हो। तर नेपाली काङ्ग्रेस कसरी मिलाएर लाने, त्यसको विभिन्न मोडालिटीको बारेमा छलफलहरू भइरहेको छ।
1: तर आधिकारिकताको विषयमा चाहिँ जुन तरिकाले चाहिँ निर्वाचन आयोगले तत्कालीन बेला आधिकारिकता दियो, सर्वोच्चको इजलासले पनि नेपाली कंग्रेस गगन थापा पक्षलाई नै आधिकारिकता प्रदान गर्यो, तर अहिले सर्वोच्चमा जुन किसिमको बहस हुन्छ, पैरवी हुन्छ, फैसला त जे पनि आउन सक्छ नि त, तयार हुनुहुन्छ तपाईँलाई सामना गर्न?
2: तयार छ, हामीले मात्र होइन सर्वोच्च अदालतको फैसला सबैले सामना गर्नु पर्यो, सबैले सम्मान गर्नु पर्यो,
1: जे फैसला आउँछ त्यो मान्नुहुन्छ?
2: मान्नु पर्यो कुरै छ,
1: तर कंग्रेसलाई कतै विभाजन गर्ने खेल शुरू भएको त होइन?
2: अरे खेल के शुरू भयो, अब त परिणाम आएपछि पछाडि बिस्तारै थाहा हुँदै जान्छ, पर्दा खुल्दै जाला, तर अहिले नै आकलनको भएर अनुमानको भएर यसै हो भनेर भन्न मिल्दैन।
1: अब कंग्रेसले चाहिँ अहिलेको समग्र स्थितिलाई कसरी हेर्दैछ, प्रमुख प्रतिपक्षी दलको हिसाबले सरकारका काम कारवाही क्रियाकलाप?
2: अरू सरकारको काम कारवाही त सरकारको पर्फर्मेन्सलाई एकदम लो भएर गएको छ, त्यो प्रभावित नेपाली काङ्ग्रेस विपक्षी दलको नेताको हैसियत आरोप लगाउने कुरा मात्र होइन, सरकार आफैले स्वीकार गरिसकेको छ, जति अपेक्षा गरेको छ डेलिभरी दिन सकेका छैन, जति अपेक्षा गरेर काम गति बढ्न सकेका छैन भन्ने कुरा आफैले स्वीकार गरेका छ। अब त्यसले तपाईँको चाहिँ अहिले अब जस्तो तपाईँको सरकारको पर्फर्मेन्स सबैतिर सुस्थता आएको छ, अब सरकारको पर्फर्मेन्सले आर्थिक क्षेत्रमा सुस्थता आएको छ, सरकारको पर्फर्मेन्सले प्रशासनिक क्षेत्रमा सुस्थता आएको छ, देशको कूटनैतिक नियोगहरू सबै रित्तै छन्, देशको आर्थिक गतिविधि करिब करिब धेरै कमजोर भएर गएको छ, अब व्यावसायिक क्षेत्रले सरकारमाथि पूर्ण विश्वास गर्न सकेका छैन, र त्यसैले गर्दा आर्थिक सुस्थता पनि आएको छ, र त्यति मात्र होइन तपाईँको चाहिँ वैदेशिक लगानीदेखि लिएर सबै कुराहरूको मात्र घट्दै गएको छ, यसले के देखाउँछ भने तपाईँ आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, यी सबै क्षेत्रले सरकारलाई विश्वास गरेको छैन। अहिले तपाईँको देशमा एउटा ठूलो एजेन्डा तपाईँ सबै राजनीतिक पार्टीहरूले चाहे ठूलो स्वरमा होस् चाहे सानो स्वरमा होस् सबै राजनीतिक पार्टीले उठाएको कुरो चाहिँ संविधान संशोधन थियो, तर अब संविधान संशोधनमा यति कमजोर चाहिँ तपाईँको चाहिँ समय संविधानसँग चाहिँ चिन्जा नै नभएको, संविधानको बारेमा चाहिँ कुनै ज्ञानै नभएको मान्छेलाई ल्याएर चाहिँ संविधान संशोधनको एउटा जुन समिति गठन गर्यो, जुन समितिको पर्फर्मेन्स जुन समितिको क्रियाकलापमा चाहिँ विश्वास नगरेर सबै राजनीतिक पार्टीले त्यो समिति छोडेको परिस्थिति छ, एक किसिमको तपाईँको त्यो समिति एक किसिमको लङ्गडो अवस्थामा पुगेको छ, किनभने नेपालको संविधान संशोधन गर्ने अथवा संविधानलाई संविधान निर्माणै गर्दाखेरि पनि दुईटा मोडालिटी हो, एउटा मोडालिटी तपाईँको चाहिँ संविधान निर्माणै गर्दाखेरि पहिला चाहिँ 46 सालको 47 सालको संविधानको घोषणा गर्दाखेरि त्यो संविधान राजनीति सर्वोच्चको तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्याय र लगायत विज्ञहरूको चाहिँ समूहले तयार गरेको संविधान थियो, र जसमा पछि राजनीतिक पार्टीहरूले अनुमोदन गरेर घोषणा गरिहाल्यो। त्यो पछाडिको संविधान 2072 सालमा संविधान सभाबाट चाहिँ संविधान घोषणा गराएको थियो, र त्यो संविधान सभाभित्रैबाट चाहिँ त्यो संविधानलाई त्यो भित्रैबाट समिति बनाएर त्यसलाई छलफल गरेर अन्तिममा एउटा चाहिँ विश्वासका आधारमा त्यसलाई घोषणा गरिरहेको थियो। अब अहिले आएर तपाईँको चाहिँ न यो अहिले सरकारले गठन गरेको संविधान संशोधनको जुन सुझाव समिति छ न त्यो विज्ञतामा आधारित छ न त कुनै वैधानिक धारामा त्यसरी ठिकै छ. त्यस कारणले गर्दाखेरि त्यो पठाउ त्यसले पनि कुनै परिणाम पाउन सक्ने स्थिति देखाएको छैन. त्यस कारणले गर्दाखेरि समाजको हरेक क्षेत्र चाहिँ असन्तुष्ट असहमति र अत्यन्त अपरिपक्व ढंगले सरकार गएको कारणले गर्दाखेरि अहिले सरकार एक किसिमको वास्तवमा नै अपाहिज अवस्थामा देखिन्छ. र यदि सम्बन्धित प्रधानमन्त्री आफैले चाहिँ म एकदम एक्लो भएँ भन्ने बिन्दुमा पुगेर चाहिँ स्ट्याटस लेखेर देखे त्यसले गर्दाखेरि चाहिँ तपाईँको छ भने सरकार अत्यन्त कमजोर छ, सरकार पर्फर्मेन्स छैन र सरकारलाई सरकार एउटा यसले के देखायो भने बहुमत ल्याउँदैमा अथवा ठुलो मेजोरिटी ल्याउँदैमा त्यस्तो चाहिँ काम गर्न नसक्दो रहेछ. एक दक्षता छैन, अनुभव छैन र सरकारले सहमति ढंगले अगाडि चल्न सकेन भने जान सकिन्न भन्ने कुरा अगाडि जान सकिन्न भन्ने कुरा चाहिँ यो सरकारको क्रियाकलापबाट प्रमाणित.
1: तर सरकार त सुशासनको पक्षमा काम गर्दैछ नि त, होइन? उसले दावी गर्दैछ नि त हामी सुशासन ल्याउँछौ, पाँच वर्षसम्म विकास र होइन सुशासनको पक्षमा चाहिँ सरकार दृढ भएर लाग्छ भन्दैछ नि त.
2: के भन्नु,
1: सुशासनका पक्षमा सरकार एकदम एग्रेसिभ भएर लाग्दैछ क्या, उहाँहरूको दावी छ नि त.
2: के पक्षमा?
1: सुशासन, सुशासन, अमन चयन, समृद्धिको पक्षमा.
2: होइन, त्यस्तो छैन. अब उहाँको चाहिँ अलिकति एउटा त तपाईँको त्यो अलिकति तपाईँको शासनको मोडालिटी चाहिँ अलिकति बढी निरङ्कुश छ. शासन सरकारले चाहिँ तपाईँको छ भने आफ्नो प्रायोरिटी के हो भन्ने कुरा नै क्लियरेन्स गर्न सकेन. किन प्रायोरिटी किन क्लियरेन्स गर्न सकेन भने सरकारले सुरुमा आएर चाहिँ केही काम नपाएजै गरेर चाहिँ सरकारले सबभन्दा ठुलो चाहिँ यो देशको बाधक र देशको समस्याको जड भनेको सुकुम्बासी हो भनेर जुन किसिमको आक्रमक ढङ्गले सुकुम्बासीमाथि चाहिँ लखेट्ने कोसिस गर्यो. त्यो लखेट्ने कोसिसले चाहिँ तब दुईटा कुरा चाहिँ देखिन्थ्यो. एउटा सरकारले आफ्नो प्राथमिकताको बारेमा ज्ञान एकदम अभाव देखियो, एक नम्बर कुरो. दोस्रो कुरो नेपालको विपन्न गरिब र तपाईँको चाहिँ पिछडिको समुदायप्रतिको उहाँको उहाँहरूको एउटा नकारात्मक सोच र त्यो प्रतिको चाहिँ आक्रमकता उहाँहरूको देखियो. त्यस कारणले गर्दाखेरि सरकारले जुन ढङ्गले चाहिँ काम अगाडि बढाउनु पर्थ्यो, जुन प्राथमिकता साथ काम जानु पर्थ्यो, अहिलेको चाहिँ समस्या भने त आर्थिक सुस्थता चाहिँ अहिलेको समस्या हो नि त. अहिलेको समस्या त विकास निर्माणमा खर्च गर्न नसक्नु, विकास निर्माण तीव्र गतिमा गर्न नसक्नु अहिलेको समस्या हो. अहिलेको समस्या भने त बेरोजगारी समस्या हो. तर यो समस्या मूल जडहरूमा कुनै उहाँले नयाँ किसिमको दृष्टिकोणहरू ल्याउन सक्नु भयो. त्यस कारणले गर्दाखेरि समस्या झन् गहिरिँदै गएको छ, समस्या झन् जटिल भन्दै गएको छ. त्यस कारणले गर्दाखेरि राजनीतिक मुद्दाहरूमा पनि उहाँहरूको स्पष्ट दृष्टिकोणको अभावमा चाहिँ तपाईँको जातीय मुद्दाहरू, क्षेत्रीय मुद्दाहरू, धार्मिक मुद्दाहरू अहिले बिस्तारै उठ्न थालेका छन्। यसको मूल कारण भनेको चाहिँ राजनीतिक एजेन्डामा क्लियर र राजनीतिक ढङ्गले समाजलाई चाहिँ परिचालन गर्न नसकेको कारणले गर्दाखेरि यो स्थिति आएको.
1: तर अहिले जनताको विश्वास, जनताको भरोसा त यो सरकारप्रति जुन किसिमको महत्वकांक्षा छ त्यो त अझै पनि छ नि त, त्यसको ग्राफ त छ नि त अझै पनि, होइन आङ्गेलुजी?
2: त्यो विश्वास जुन फागुन 21 गते जुन जनताले चाहिँ ठुलो मत दायर गराएको हो त्यसमा हामीले चाहिँ अस्वीकार गर्नुपर्ने कुनै कारण छैन. र त्यो ठुलो जनमत चाहिँ तपाईँ बिस्तारै खस्किँदो स्थिति हो. किनभने तपाईँको त्यो जनमत त तपाईँ एकैजना खस्किने कुरा थिएन, तर अहिले आएर चाहिँ त्यो जनमत खस्किएको कुरा त प्रत्यक्ष होस् परोक्ष होस् राजसभाकै नेताहरूले स्वीकार गरेका छन्, उहाँहरूको चाहिँ सांसदहरूले पार्लियामेन्टमा बिस्तारै त्यो कुरा स्वीकार गर्दै उनीहरू पनि अहिले तपाईँ सरकारको क्रियाकलापले कडा टिप्पणी गर्ने ठाउँमा पुगेका देखिन्छ. किनभने राष्ट्रपतिको नेताहरूलाई एउटा त्रास के पैदा भइसक्यो भने सरकारको जुन किसिमको पर्फर्मेन्स छ, हिजो सरकारले एउटा ठुलो मान्छेको चाहिँ महत्वाकांक्षा बढाइदियो, सरकारले यो सरकार आएपछि सबै थुक गर्न सकिन्छ, यो जति गल्ती भएको छ जति त्रुटि भएको छ पुरानाहरूले मात्र गरे हुन्, हामी त नयाँ हौ, पुरानो के अरे गल्ती नगर्ने त्रुटि नगर्ने सबै काम राम्रै राम्रो मात्र गर्छौँ भनेर उहाँहरू आउनुभयो. तर त्यो विश्वासको ग्राफ त अहिले खस्किँदै गएको छ नि त, त्यो खस्किँदै गएको छ भन्ने कुरा त उहाँकै सांसदहरूले उहाँहरूकै नेताहरूले बिस्तारै स्वीकार गरेर अब यसले गर्दा अहिले सरकारको पर्फर्मेन्सले गर्दाखेरि पार्टी र आगामी चुनावहरूमा सङ्कट पर्छ भन्ने आशंका साथ उहाँहरू पनि आफ्नो आफ्नो कुराहरू राख्न थालेका छन्.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: हस्, नमस्कार.
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्य नेता आङ्गेलु शेर्पा. आज श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
3: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
4: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
3: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
4: कहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
3: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
4: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
3: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल
5: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
6: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
7: मनोकामना सुनचाँदी पसल
8: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-6744 9815-38-77-75
1: नेपाली बसमा छौँ नेपाली बसमा देशका समसामयिक राजनीतिक घटनाक्रमका पेरिफेरीमा बहस र चर्चा गर्ने गर्दछौ र नेपाली बसमा विभिन्न राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग बहस र छलफल पनि गर्ने गर्दछौ यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाय नजिकको सरकार छ र त्यो सरकारले जनताका आकांक्षाहरू महत्वाकांक्षाहरूलाई पूरा गर्ने लाइनमा सरकार अगाडि बढ़िरहेको दावी गरिएको छ अबको पाँच वर्षमा यो देशमा सुशासन कायम गर्ने अमन चयन कायम गर्नेदेखि लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मुलुकलाई एउटा ड्राइभमा लग्ने गरी जुन संकल्प लिएको छ त्यो संकल्प आज पूरा हुँदैछ त त्यसको लाइनमा सरकार छ त यसै विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हामीसँग हुनुहुन्छ राजीवजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
2: हजुर गुड मर्निङ धेरै धेरै धन्यवाद
1: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीचमा अलिकति स्याडो वार जस्तो देखिएको हो यो बाहिर हेर्दाखेरि यो ऐना जस्तो देखिन्छ क्या किन हो यो यस्तो भएको
2: होइन यसमा यस्तो पार्टी र सरकार बीच नै भयो भन्न चाहिँ सकिँदैन कतिको अवस्थामा पार्टीमा रहनुभएका या संसदमा रहनुभएका प्रतिनिधिहरूले अब जनताबाट जे गुनासाहरू आउँछन् त्यसलाई जस्ताको तस्तै राख्दै गर्दाखेर कहीँ कतै अलिक फरक मत राखेको हो कि भन्ने कुरा हो तर त्यो एउटा सार्वभौम संसदले सदनमा राखेको विषय जनताको मुद्दा राख्ने हो त्यसलाई राख्ने बित्तिकै सरकार र पार्टी बीच दरार आयो भनेर बुझाइराख्न त्यति उपयुक्त हुँदैन
1: तर सरकारप्रति पार्टीभित्रैबाट असन्तुष्टिका स्वर व्यक्त हुन थाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै असन्तुष्टि पोख्न थाले सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउने भनी अभिव्यक्ति दिन थाल्नुभयो भन्दा कता कता जनताहरू फेरि त्रसित हुँदैछन् क्या यो किन यो मिलिरहेको छैन यो
2: यस्तो मैले अघि नै भनिसकेँ कतिपय सांसदहरूले व्यक्तिगत रूपमा आफ्ना धारणाहरू राख्दाखेर जनताबाट जनताले त किनभने छिट्टो डेलिभरी चाहेको हुन्छ भइदियोस् भन्ने हुन्छ ग्यासको अभाव नभइदियोस् भन्ने हुन्छ करका दायराहरू फराकिलो बनाइयोस् तर नलादियोस् धेरै अत्यावश्यक वस्तुमा करको भार नपकाइयोस् भन्ने आम जनतामा हुन्छ यो मुद्दा राख्दै गर्दाखेर संसदमा भएका राजसभाका सांसदहरूले पनि स्वाभाविक रूपमा त्यो जनताको मुद्दालाई प्रतिबिम्बित गर्नुभयो त्यसपछि सभापतिज्यूले दिनुभएको अभिव्यक्ति त मलाई जहाँसम्म लाग्छ त्यो दरार छ भन्ने अभिव्यक्ति होइन कतिपय उहाँले स्पष्टसँग भन्नुभएको छ कि घरको स्ट्रक्चर बनाउँदै गर्दा घर बनाउँदै गर्दा जग खनिन्छ जग लामो समय खन्न केही समय लाग्छ त्यो जग खन्दा खै त घरको स्ट्रक्चर देखिएन त भनेर प्रश्न उठ्छन् तर थोरै समय लाग्छन् घरको स्ट्रक्चर देखिनका लागि त्यसकारणले हामी सरकारलाई कहाँ थापेर पनि अगाडि लान तयार छौँ भनेर भन्नुको अर्थ भनेको त सरकारलाई हाम्रो साथ छ है भनेर सभापतिज्यूले स्पष्ट राखेको हो भन्ने चाहिँ मलाई लाग्छ
1: तर अहिले प्रधानमन्त्रीलाई किन एक्लै छोड्नुभयो तपाईँहरूले
2: होइन प्रधानमन्त्रीजी एक्लै हुनुहुन्न कहिलेकाहीँ अब उहाँको त्यो अब एउटा साहित्यिक बिम्बले अब कुन रूपमा उहाँले प्रयोग गर्नुभयो उहाँले बिम्ब पनि अब किनभने उहाँ आफै एउटा गायक हो ऱ्यापर हो त्यस कारणले उहाँले धेरै बिम्बहरूको प्रयोग गर्नुहुन्छ अब यो बिम्ब उहाँले कुन रूपमा प्रयोग गर्नुभयो भन्ने मलाई लाग्दैन तर वास्तविकता चाहिँ के हो भने सरकार एक्लो छैन सरकारको नेतृत्व गर्ने व्यक्ति एक्लो हुनुहुन्न यत्रो दुई तिहाई नजिकका सांसदहरू हुनुहुन्छ त्यसकारणले उहाँले एक्लो महसुस गर्नुपर्ने वा एक्लो छु भन्नुपर्ने कुनै बाध्यात्मक अवस्था नै छ जस्तो मलाई लाग्छ
1: तर एउटा प्रश्न के छ भने प्रधानमन्त्री बालेन्द्र शाह सचिनु भयो वा चाहिँ खस्किनु भयो भन्ने प्रश्न छ क्या
2: फेरि मैले एकपटक यो प्रश्नलाई
1: प्रधानमन्त्रीजी आज सचिनु भयो वा चाहिँ खस्किनु भयो
9: प्रधानमन्त्रीजी सक्चिनु पर्ने काहीँ केही कारणले दिन सक्चिनु पर्ने भन्ने कुरा त के हेर्नुहोस् मान्छे सच्चिनुपर्छ कतिपय कुराहरू सधैँभरि आफूले गरिरहेकै मात्रै कुरा आफ्नै स्वभाव मात्रै ठिक हुन् भन्ने हुँदैनन् कहिलेकाहीँ यो समूहगत नेतृत्व लिने व्यक्तिले चाहिँ समूहले भनेका कुराहरू यसरी नजाउ फरक तरिकाले जाउँ भनेर भन्यो भने यो चाहिँ सामूहिक नेतृत्व हो नि त एक प्रकारले त्यसकारणले सच्चिनुपर्छ कतिपय कुरामा तर सच्चिनुपर्ने भन्नको अर्थ त्यत्रो बिग्रिनु भएको भन्ने पनि मलाई लाग्दैन फेरि मुख्य कुरा मैले तपाईँसँग पहिला पनि मेरो कार्यक्रममा भनेको छु एउटा कुरा के हुन्छ भने नियत राखेर काम गर्नु र ढङ्ग नपुग्नु कहिलेकाहीँ फरक कुरा हुन्छ कहिलेकाहीँ काम गर्दै जाँदाखेरि केही कुराहरूमा ढङ्ग नपुग्न सक्छन् तर त्यो ढङ्ग नपुगेको कुरालाई चाहिँ सुधार्ने कुरा हुन्छ अघि तपाईँले भने त सुधार्ने कुरा हुन्छ तर नियत बसै गरेको छ भनेदेखि चाहिँ सकिने बाहेक केही कुरा हुँदैन यहाँ प्रधानमन्त्रीज्यू या सरकारको टिमले कुनै कुराहरू भएका कमी कमजोरीहरू छन् भने पनि त्यो चाहिँ नियतवश भएको हो भन्ने चाहिँ मलाई लाग्दैन कहिलेकाहीँ ढङ्ग पुग्दैनन् काम गर्दै जाँदाखेरि हाम्रा काम गर्ने तौर तरिका हाम्रो कर्मचारी तन्त्र सिंहदरबारभित्रका कुराहरू ती सबै कुराहरूले बिम्बित गर्छ किनभने कुनै समय तपाईँ हामी आफै हेरौँ न राप र ताप लिएर बोकेर सिंहदरबार छिरेका प्रचण्ड उनमा काम गर्ने हुटुटी थिएन र त्यति बेला मजाले थियो उहाँसँग काम गर्ने हुटुटी थियो तर त्यो सिंहदरबारले कहिलेकाहीँ बाघलाई बिरालो बनाएर फर्काइदिन्छ तर यसपटक यो सबै इतिहास पढेर आएको नव पुस्ताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र उहाँका समूहलाई त्यो बिरालो भनेर सिंहदरबारबाट फर्किने छुटै छैन
1: तर एउटा कुरा अहिले त संसदमा कालो चस्मा लाउन निषेध भयो नि त होइन कालो चस्मा खोलियो होइन सबैको त्यो कालो चस्मा खोल्नुको बिम्ब चाहिँ के हो संसदमा यसो हिरो भएर टक्क चमेलीको तेल लाएर जाने सांसदहरूलाई त ब्रेक हो नि त यस्तो हुँदा
9: होइन अब यसमा सभामुखजीले केही सोचेरै सम्झेरै उहाँले गर्नुभयो होला एउटा कुरा त अब सदनभित्रको मर्यादाको कुरालाई पनि उहाँले जोड दिनुभएको होला किनभने आफ्नै किसिमको मर्यादा हुन्छ सदनको त्यसको मतलब कालो चस्माले चाहिँ मर्यादा पुरै रूपमा हटाइदिन्छ भन्ने त होइन तर पनि एउटा व्यवस्थित देख्दा पनि अलिक राम्रो देखियोस् सभ्य देखियोस् भन्नका लागि पनि र अब संसद भवन कोठैभित्र बस्दा चाहिँ कालो चस्मा किन लाउने भन्ने पनि एउटा हुनसक्छ अरू कुरा भनेको यो कालो चस्मा चाहिँ कतिपय मान्यजीवहरूलाई अब यो चस्मा लाएर बसेपछि निदाएको हो कि हेरिरहेको हो कि सदनका गतिविधिलाई निहालिरहेको हो भन्ने कुरा छुट्याउन पनि असहज हुने भएको कारणले गर्दा पनि यो चिजहरू राख्नु भएको होला भन्ने लाग्छ यो चाहिँ अलिकति यो प्रश्न चाहिँ सभामुखतिरै प्रश्न
1: तर एउटा कुरा दिए जस्तो अहिले प्रधानमन्त्रीको विषयमा हामीले बहस गर्दै गर्दाखेरि सुकुम्बासी व्यवस्थापनमा उठ्यो प्रश्न साम्प्रदायिक दंगा नियन्त्रणमा पनि अलिकति ढिलाइ व्यवहारमा सर्भिस डेलिभरी नभेटिएको कुरा आयो अध्यादेश मार्फत ऐन संशोधनका विषयमा पनि अलिकति आलोचनै छ संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तरका विषय सीमा सम्बन्धी अभिव्यक्तिको विवादका विषय र मेरिटोक्रेसीका विषयमा पनि अहिले त विवाद आउन थाल्यो राजीव खत्रीजी यसलाई कसरी सम्बोधन गर्नुहुन्छ
9: होइन अब यो जति अहिले तपाईँले यी विषयहरू राख्नुभयो मैले भने अघि नै भने यी विषय सबै कुराहरू भनेको चाहिँ कुनै योजनाबद्ध तरिकाले घटाइएका प्रोपागान्डा या तपाईँ काण्डहरू होइन यी भनेका काम गर्दै जाँदा उठेका विभिन्न प्रश्नहरू हुन् म तपाईँलाई एउटा भनौँ दङ्गा तराईमा दङ्गा भयो तराईमा दङ्गा हुँदै गर्दाखेर यो भनेको कुरा त धार्मिक हिंसा भनेको कुरा तपाईँ हामीले मैले पत्रकारिता गर्दा या तपाईँ हामीले पत्रकारिता गर्दा कतिपय कुराहरू यी चिजलाई जस्तो तस्तै हामी छरप्रष्ट गर्न सक्दैनौँ किन छरप्रष्ट गर्न सक्दैनौँ भने यसले चाहिँ फेरि अर्को ठाउँमा आक्रोशित बनाउँछ या यो चाहिँ बढ्दै जान्छ भन्ने आशय कहीँ न कहीँ हामीले त्यो राखेका हुन्छौँ यस्ता चिजहरूलाई हामी कहिलेकाहीँ उदाङ्गो बनाएर देखाउन सक्दैनौँ त्यस कारणले यसपटक सरकारले जहाँ समस्या भयो त्यहीँ गएर समस्याको समाधान खोज्ने प्रयास गरेको देखिन्छ तपाईँ नर्मली हेर्नुभयो भने दङ्गा तराईमा जुन ठाउँमा भइरहेको छ गृहमन्त्री पुग्नु सम्म त मलाई त लाग्दैन अहिलेसम्म कोही गृहमन्त्री यसरी दङ्गा भइरहेको ठाउँमा आफै पुगेर समस्याको समाधान खोजिरहेको मैले त योभन्दा अगाडि कहीँ कतै देखेको छैन तपाईँ मिटर ब्याज पीडित मधेसबाट काठमाडौँ हिँडेर आउँदाखेरि यहाँ कैयौँ दिन लगाएर काठमाडौँ आइपुग्ने अवस्था हुन्थ्यो यसपटक गृहमन्त्रीजी आफै जहाँ समस्या छ त्यही पुगेर वार्ता गरेर त्यहाँबाट केही प्रतिनिधिलाई प्लेनमा राखेर काठमाडौँ ल्याएर समस्या समाधान गरेर एक प्रकारले अहिलेलाई समाधान खोज्ने प्रयास भयो यो सबै कुराले त समस्या जहाँ छ सरकार त्यहाँ छ भन्ने अवस्था बनाएको देख्छु मैले त मैले अघि नै भने कतिपय कुराहरू चाहिँ काम गर्दै जाँदाखेरि केही चिज
1: एउटा कुरा जस्तो पार्टीसँगको छलफल होइन पार्टीसँगको छलफल पार्टीसँगको सामिप्यता अनि पार्टी सभापतिसँगका चाहिँ होइन कतिपय विषयका कोर्डिनेसन वा अन्य पंक्तिसँगको कोर्डिनेसन त्यो त देखिँदैन नि त यो त स्पष्ट छ नि त होइन
9: हो होइन त्यो त्यो मैले त्यसलाई मैले त्यसलाई गलत भनेको छैन. कतिपय कुराहरू चाहिँ के हुन्छ भने पार्टीले यो सरकार बनेको भनेको त पार्टीकै प्रतिबद्धता पत्र अनुसार नै बनेको सरकार हो नि. त प्रतिबद्धता पत्र घोषणा पत्र भन्नुहोस् तपाईँ त्यसलाई हेरेर जनताले अनुमोदन गरेर मत दिएर उनीहरूको एजेन्डा ठिक छ है भनेर पठाएको हो. त्यस कारणले सरकार पार्टीले त जहिले पनि के चाहन्छ भने आफ्नो प्रतिबद्धता पत्र अनुसार काम होस् भनेर चाहन्छ. त्यसमा पनि राजसपाको राजसपा पार्टीले त त्यो कुरा खोज्छ नै. त्यो हुँदै गर्दा कहीँ कतै सरकार

0: होइन र सरकार कहिलेकाहीँ मैले अघि नै भने नि यो सरकार यो सिम्मको सवार हो कि यो राज्य सत्ता सञ्चालन गर्ने भन्ने कुरा यो त्यहाँ बस्ने मान्छेलाई कहिलेकाहीँ तल के भइरहेको छ भन्ने कुरा थाहा नहुन सक्छ, जानकारी नहुन सक्छ, त्यो जानकारी गराउने काम चाहिँ पार्टीले लिने हो। त्यस कारणले पार्टी र सरकार बीच पार्टीले कुनै कुरा जनतासँगको सहभागितामा मन्त्रीहरूलाई खोजिराख्छ या भेटघाटमा त्यो अपेक्षा पार्टीले खोजिराख्नु भनेको कुरा चाहिँ हामी सही लाइनमा जाउँ है सही लाइनमै हुनुपर्छ है भनेर त्यो घटघट आएको, त्यसले त्यसको अर्थ के भने दुईटामा समस्या आयो भन्ने मलाई बुझा लाग्दैन। हिजो मात्रै पनि प्रधानमन्त्री र पार्टी सभापति बीच भेटघाट भएको छ, उहाँहरूले यिनै विषयहरूमा छलफल गर्नुभएको छ, त्यस कारणले गर्दाखेरि मलाई लाग्दैन पार्टी र ऊ बीच विवाद, तर अन्तर संघर्ष व्यक्ति व्यक्ति बीचका संघर्षहरू भन्ने स्वाभाविक रूपमा रहन्छन्, किनभने हामी परिवारभित्रै त दाजुभाइ छोरा छोरी बीच एक प्रकारका आफ्ना आकांक्षा हुन्छन्, अन्तर संघर्ष रहन्छन्, यत्रो पार्टी हो यो स्वाभाविक हुन्छ।
1: अब एउटा कुरा जाँदा जाँदा के बताइदिनुहोस् भने कुनै बेला केपी शर्मा ओलीले घर घरमा ग्यास पाइप जोडिदिन्छु भनेर महत्वकांक्षा देखाउनुहुन्थ्यो, अहिलेको सरकारले त घर घरमा घरैसम्म सिलिण्डरै पुर्यायो भन्ने खालको आलोचना आउँदैछ, क्या यो किन व्यवस्था हुन सकेन?
0: होइन, अब यसलाई दुई तीन तरिकाले हेर्नुपर्छ। एउटा चिज चाहिँ के भन्नुहुन्छ भने हिजो घर घरमा ग्यासको पाइप पुर्याइदिएको थियो भने आज यो समस्या आउँदै आउँदैन थियो होला सायद, होइन? अब हुन त अब पाइपमा ग्यास नजान नि शक्ति होला हुन त, तर मुख्य कुरा चाहिँ के
1: भन्नुहुन्छ
0: अहिले सिलिन्डर किन घर घर यो सिलिन्डर ग्यासको समस्या किन भयो भन्ने तर्फ हामीले सूक्ष्म रूपमा नै हेर्नुपर्छ। कहिलेकाहीँ सरकारले ग्यास नदिएको आफ्नो स्वाभाविक रूपमा रहन्छ, किनभने जनताले चाहने भनेको त किन्तु परन्तु केही नभनिकन ग्यास चाहिने हो नि त, डेलिभरी भनेको त ग्यास घरमा सिलिन्डर पर्याप्त हुनु पर्यो, कुरा यति हो, त्यसमा दुई मात्र होइन एउटा चिज चाहिँ के भन्नुहुन्छ भने तपाईँ हामीले बुझ्नुपर्ने कुरा के भने जुन दिन सरकारले ग्यास फुल सिलिन्डर ग्यास दिने निर्णय गर्यो त्यस पछाडि अहिले त तपाईँ पछिल्लो समय यो भूकम्प पछाडिका समयलाई तपाईँले हेर्नुभयो, नाकाबन्दी पछाडिका समयलाई हेर्नु भने हरेक व्यक्तिको घरमा कम्तीमा दुईदेखि चार पाँच छवटा ग्यास सिलिन्डर छन्। अब फुल सिलिन्डर ग्यास दिन थालेपछि सबैले एकैचोटि ग्यास भर्न लगिदिइसकेपछि काहीँ न काहीँ त्यो जुन तरिकाले सामान्य तरिकाले आपूर्ति भइरहेको हुन्छ, यसले पुग्छ भनेर आपूर्ति भइरहेको हुन्छ, त्यो चिजमा काहीँ ब्रेक लागेकै हो। तर

0: भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। माग गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारको चेतावनी छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्ने विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको छ। त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। शंखुवासभाको खाद्यबारीमा पनि तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। रसुवाको धुन्चे बजारमा पनि ग्यास लुकाएर बढ़ी मूल्यमा बिक्री गरेको गुनासो आएपछि बजार अनुगमन तीव्र पारिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढ़ेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन शुरू गरेको छ। बागलुङमा सड़कबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरेको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर संचित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्र ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षको 3 महिनामा अर्थात साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 खर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको छ। त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण पत्र मार्फत 40 अर्ब, नागरिक बचत मार्फत 2 अर्ब 50 करोड़ र रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाउने सरकारको योजना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। गैरातीदेखि नै काठमाडौँ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच लगातारको वर्षासँगै खसेको पहिरोका कारण सोलुखुम्बुमा 2 वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भए छन्। सोलु, दुधकुण्ड नगरपालिका 3, तामाखानी र चोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ भने पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्ती समेत जोखिममा परेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चीनिया राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। भ्रेकुटी मण्डमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि नियमित सञ्चालनमा आउने भएको छ। भाडा बकौता विवादका कारण झण्डै 4 महिना बन्द रहेको पुस्तकालयको ताला गएको बुधबार खोलिएपछि आजदेखि पाठक तथा अध्येताका लागि नियमित रूपमा सेवा सञ्चालन गर्न लागि हो। समाज कल्याण परिषदको महातत्वमा रहेको भ्रेकुटी मण्डपमा प्रदर्शनी केन्द्रमा सञ्चालित पुस्तकालयलाई परिषदले भाडा नतिरेको भन्दै गएको वैशाख 1 तालाबन्दी गरेको थियो। परिषदका अनुसार पुस्तकालय सञ्चालन भइरहेका 2 स्टलको गरी कुल झण्डै 2,90,00,000 रूपियाँभन्दा बढ़ी बक्यौता थियो। परिषदले पुस्तकालयलाई अरू भाडावाला संस्था तथा व्यवसायी सरह कार्यवाही गर्दै ताला लगाएपछि पुस्तकालयको सेवा पूर्ण रूपमा बन्द भएको थियो। पुस्तकालय व्यवस्थापनले भने सार्वजनिक पुस्तकालयलाई सामान्य व्यावसायिक संस्था सरह व्यवहार गर्न नहुने र यसको सञ्चालनको लागि राज्यले छुट्टै व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ। पुस्तकालय बन्द भएपछि नियमित रूपमा अध्ययन गर्न जाने पाठक विद्यार्थी अध्येता तथा साहित्यिक क्षेत्रका व्यक्तिहरू प्रभावित भएका थिए। चाडपर्व नजिकैसँगै यसपालि पनि अटो व्यवसायहरूको व्यस्तता बढ़ेको छ। 2 अटो शो मार्फत व्यवसायहरूले नयाँ गाड़ीहरू लन्च गर्ने प्रतिस्पर्धा थालेका छन्। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकामा गएको वर्षदेखि 2 अटो शो हुन थालेका छन्। यस वर्ष पनि अटो व्यवसायहरूका 2 ठूला साता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमा र अटो नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गर्दैछन्। भोलि साउन 26 गतेदेखि 31 गतेसम्म नाइमाको आयोजनामा नाइमा मोबिलिटी एक्सपो 2026 हुँदैछ भने भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुँदैछ। अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज जलमार्ग फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुका गर्ने तथा इरान र उसका सहयोगी विरूद्धका सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रिभोल्युसनरी गार्डसले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रुपक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरागचीले अमानसँग हर्मुज जलमार्गमा यातायात र व्यवस्थापन सम्बन्धी छलफल भने अन्तिम चरणमा पुगेको बताउनु भएको छ। अब खेल खबर। विश्व एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित 7 सदस्यीय नेपाली बक्सिङ टोली 40 दिने विशेष प्रशिक्षणका लागि आज भारत जाँदैछ। नेपाली बक्सिङ टोलीले भारतको आसाममा रहेको स्पोर्ट्स अथोरिटी अफ इण्डियामा अभ्यास पूरा गरी उतैबाट जापानको आईसी र नागायोमा हुने एसियन गेम्सका लागि प्रस्थान गर्नेछ। विश्व बक्सिङ च्याम्पियनशीपका कास्य पदक विजेता चन्द्रबहादुर थापा सहितको टोलीले सन् 2010 पछि बक्सिङमा पदकविहीन रहेको नेपालको विरासत फर्काउने मुख्य लक्ष्य राखेको छ। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आईसी र नागायोमा हुने विश्व एसियन गेम्समा नेपालबाट बक्सिङ सहित 22 खेलको सहभागिता हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल, बजार अनुगमन तीव्र, कालोबजारी गर्नेमाथि कार्यवाही। आउँदो असोजसम्म सरकारले 4 खर्ब रूपियाँ ऋण उठाउने, 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी। आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने, आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी, ओमानसँगको वार्ता अन्तिम चरणमा, र 7 सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। साउनको अन्तिम सोमबार आज बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा जम्मा भएका छन्। हरेक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनार सुन्दरी जलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपड़ा लगाएर त्यहाँको जल पशुपतिनाथ मन्दिरमा चढ़ाउने गर्छन्। हिजै बोलबम यात्राको आयोजनामा बोलबम कार्य संघ र सनातन युवा मंच नेपाल लगायत संस्थाले गरेका हुन्। बोलबमका लागि भक्तजन गए राति नै सुन्दरी जल पुगेर स्नान लगायत नित्यकर्म गरी जल लगेर पशुपतिनाथ मन्दिरमा चढ़ाउने गर्छन्। बोलबम यात्रामा झण्डै 10,000 भन्दा बढ़ी भक्तजनको उपस्थिति रहेको परिप्रभाग सुन्दरी जलले जनाएको छ। राति 12 बजेसम्म भजन कीर्तन गरी बस्ने भक्तजनहरूले त्यसपछि भने स्नान गरी जल बोकेर खाली खुट्टा सुन्दरी जलबाट पशुपतिनाथसम्मको यात्रा गरी पशुपतिनाथलाई जल चढ़ाउने गर्छन्। पशुपतिनाथमा आज बोलबम यात्रीका लागि जल चढ़ाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ। साउनको अन्तिम सोमबार आज बिहान 3 बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ। बिहानैदेखि पशुपतिनाथ लगायत शिव मन्दिरहरूमा दर्शनार्थीको भीड़ लागेको छ। काठमाडौँको वनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा रहेको पार्क निर्माण गर्ने कार्यको शिलान्यास भएको छ। हिजो काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं ओडा नम्बर 8 का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा आजा गरेर निर्माण कार्यको शिलान्यास गर्नु भएको छ। कार्यवाहक मेयर डंगोलले पशुपति क्षेत्रमा आउने श्रद्धालुहरूले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताउनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको स्वयम्भूमा आज सरसफाई गरिएको छ। आउने बिहिबारदेखि स्वयम्भूमा लाग्ने 1 महिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपास क्षेत्रमा सरसफाई गरिएको हो। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको आयोजना भएको सरसफाई कार्यक्रममा स्थानीय संघ संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जंगलमा सरसफाई गरिएको छ। मन्दिर तथा देवी देवतालाई समेत विधिपूर्वक सफा गरिएको छ। र ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चागु नारायण नगरपालिका 2 दुवाकोटबाट एकजना पक्राउ परेका छन्। दुवाकोटको बारूदखाना चोकको तयना किराना पसलका संचालक 57 वर्षीय तुलसीराम तयनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रति सिलिण्डर 7,000 रूपियाँका दरले बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। साउनको अन्तिम सोमबार आज बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा, बिहानैदेखि पशुपति लगायतका शिव मन्दिरमा दर्शनार्थीको भीड़। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा वर्षा, केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने। र ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर चङ्खुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: लु बोक्ने, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाके सल्लाह बेगर के क्वाक बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51-094, 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 99570208, 94-21-25-969, 94-20-52-496, 94-21-93-686 र 94-20-76-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
7: घरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच पो बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
8: ए खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, झ्याउरे झ्याउ कान्छा।
9: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ, सगरमाथा ईश्वरमा जानु न। सगरमाथा स्टोर तपाईँकै सेवाको लागि
10: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ। साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोला।
11: सम्पर्क नम्बर 9800091859 र 9855249182।
9: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6 0 पोइन्ट प्रोप्राइटर पासाङ शेर्पा।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिस्कुथुम रेडियो अरुण।
1: होइन होइन, कति हतार गरेको, एकछिन त बस्नु न।

होइन होइन कति हजार गरेको हेर्छ त बस्नु न उमेर त नि हो उमेर त हो त्यस्तो भोलिको दिन कसले देखाएको छ र

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655860। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295751128, मोबाइल नम्बर 9852045741।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या, प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
5: टेलिफोन नम्बर 0295701123,
6: मोबाइल नम्बर 9841061022।
8: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
2: लाउरेहरू हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै
2: रेडियो काठमाडौँ नेटवर्कबाट देशैभर विभिन्न रेडियोबाट प्रसारण 21 देशैभर विभिन्न रेडियो स्टेशनबाट सुन्दै हुनुहुन्छ। आज विशेष सोमबारको दिन हो, तपाईँलाई मिठा मिठा गीतहरू सुनाउँदै सुनाउँदै कार्यक्रममा अगाडि बढ्नेछौ। कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिङ्कले चाहिँ आज तपाईँले एक्सट्रिम इनर्जी ड्रिङ्कले चाहिँ कार्यक्रम इन्ग्रेडीलाई चाहिँ आज प्रायोजन गरेको छ है। सम्पूर्ण साथीहरूलाई जानकारी दिइहाले, कार्यक्रम इन्द्रडीमा मिठा मिठा गीत संगीतहरूको साथमा चाहिँ हामी अगाडि बढ़िरहेका हुन्छौं। आज विशेष सोमबारको दिन, तपाईँको कमेन्टहरू तपाईँको म्यासेजहरू लिने दिन हो। पक्कै पनि तपाईँको केही सन्देशहरू छन् भने कार्यक्रममा कमेन्ट गरिदिनु होला, तपाईँको कमेन्टहरू पनि वाचन गर्नेछौ। रेडियो काठमाडौँ एचडीबाट हामी लाइभमा आएका छौं। रेडियो काठमाडौँ एचडी तपाईँले सर्च गर्नुभयो भने चाहिँ देख्न सक्नुहुन्छ लाइभ, र त्यहाँ तपाईँले केही आफ्नो सन्देशहरू केही छन् भने छोड्न सक्नुहुन्छ। तपाईँको सन्देशहरू वाचन गर्नेछु है, आज विशेष सन्देशहरू वाचन गर्ने दिन हो। तपाईँको केही कमेन्टहरू छन् भने म पढिहाल्छु है। यतिखेर मनोज सुन्दासजीले कार्यक्रम सुन्दै हुनुहुन्छ। हेलो दाई नमस्ते, के छ खबर हजुरको भन्नुभएको छ। एकदम ठिकै छ हजुर, हजुरको के छ। सिन्धुलीको झाँगा झोली रातामाट बजारबाट सबैलाई मिठो माया, सबैलाई मिठो सम्झना भन्नुभएको छ। मनोजजीलाई विशेष धन्यवाद छ है कमेन्टको लागि। त्यसै गरी रामजी घिमिरेजीले दिएर सुन्दै हुनुहुन्छ, नमस्ते नमस्कार। बागमती प्रदेश 3 सम्पूर्णमा सम्झना, सबैमा सम्झना भन्नुभएको छ, विशेष धन्यवाद। धर्मराजजीले दिएर सुन्दै हुनुहुन्छ, वीरतम्बर झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। उहाँले चाहिँ साथीहरू सम्पूर्णलाई जन्मदिनको शुभकामना दिनुभएको छ। आज विशेष 25 जन्मदिन मनाउने झापाकी साथी क्षितिज मिङ बोलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै घर परिवार सम्पूर्णलाई उहाँले कार्यक्रम मार्फत सम्झाउनु भएको छ। विशेष धन्यवाद। तपाईँले हेर्दै हुनुहुन्छ भने सेयर गरिदिनु होला, अनि तपाईँले तपाईँको एक सेयरले चाहिँ तपाईँको साथीहरूसम्म पनि कार्यक्रम इन्द्रडी पुग्न सक्छ है। त्यसैले तपाईँले सेयर गरिदिनु भयो भने तपाईँको साथीहरूले पनि केही कमेन्टहरू गर्न सक्नुहुन्छ। कमेन्टहरू तपाईँको कमेन्टहरू पनि म वाचन गर्नेछु। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 उत्पादित, रेडियो काठमाडौँद्वारा उत्पादित कार्यक्रम इन्द्रेडीको साथमा तपाईँ यतिबेर हुनुहुन्छ। देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट यतिबेर हामीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुन्दै हुनुहुन्छ। कति साथीहरू खाना खाँदै सुन्दै हुनुहुन्छ होला, कति साथीहरू यात्रा गर्दै सुन्दै हुनुहुन्छ, कति साथीहरू आफ्नो काममा व्यस्तता हुँदाहुँदै पनि कानमा इयरफोन लगाएर पनि सुन्दै हुनुहुन्छ होला। जहाँ रहेर जस्तो अवस्थामा रहेर तपाईँले सुन्दै हुनुहुन्छ, तपाईँले सुनेर साथ दिनुहोला। हामी 11 बजेसम्म रहन्छौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भन्किने भाकाहरू लोकगीतहरू हामी कार्यक्रममा प्रसारण गर्नेछौँ, प्रस्तुत गर्नेछौँ। आइतबारदेखि शनिबारसम्म हाम्रो प्रस्तुति रहनेछ। विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्दै गर्दै कार्यक्रममा हामी अघि बढ्नेछौँ। कहिले तपाईँसँग मिठा मिठा कुराहरू गर्नेछौँ, कहिले तपाईँको रोजाइका गीतहरू पनि प्रस्तुत गर्नेछौँ। कुनै दिन तपाईँले गीत गाउन पनि सक्नुहुन्छ, गीत गाउने बसाइ पनि रहन्छ। कुनै दिन तपाईँको रोजाइ रहन्छ, कुनै दिन अब तपाईँले आफ्नो साथीहरू सम्झने बसाइ पनि रहन्छ। आज चाहिँ तपाईँको सन्देशहरू लिने दिन, आज तपाईँको फोन लिने छैनौँ, तपाईँको कमेन्टहरू वाचन गर्ने दिन हो आज है। त्यसैले तपाईँले फेसबुकमा हेर्नुहोला, फेसबुक लाइभमा छौँ हामी। फेसबुक लाइभमा धेरै साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ, कमेन्ट गर्दै गर्नुहोला। तपाईँको कमेन्टहरू पनि हामी कार्यक्रममा वाचन गर्नेछौँ, अगाडि बढ़िरहेका हुन्छौँ। यतिखेर 10:22 गएको छ है। कार्यक्रममा मिठा मिठा गीत संगीतहरूको साथमा पनि रहन्छौ, सुन्दै गर्नुहोला भन्न चाहे है। यतिखेर अर्को एउटा गीत प्रस्तुत गर्ने बेला भएको छ, चोली तुनामा बोलको गीत रहेको छ, जसमा आवाज खेम सेन्चुरी र रचना रिमालको रहेको छ। अहिलेको लागि यो गीत राख्न चाहन्छौ। यो गीतपछि कार्यक्रममा फेरि पनि तपाईँको कमेन्टहरू लिनको लागि उपस्थित हुने नै छु। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 MHz कार्यक्रम इन्द्रडी सुन्दै गर्नुहोला।

हजुर, निकै नै मिठो गीत सुन्नुभयो है, एकदमै मिठो गीत चोली तुनामा, जसमा आवाज खेम सेन्चुरी र रचना रिमालको थियो भने तपाईँलाई प्रस्तुत गर्यौं हामीले तपाईँको साथमा। हामी अगाडि बढिरहेका छौँ, कार्यक्रम इन्द्रिणीको साथमा हुनुहुन्छ, रेडियो काठमाडौँ नेटवर्कबाट प्रसारित छौँ हामी देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँको साथमा, तपाईँको गाउँमा, तपाईँको सहरमा, तपाईँ उकाली गर्दै सुन्दै हुनुहुन्छ, उकाली ओह्राली गर्दै सुन्दै हुनुहुन्छ है, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न रेडियोबाट विभिन्न ठाउँमा यतिखेर गुन्जिरहेका छौँ, तपाईँलाई मिठा मिठा लोकभाकाहरू सुनाइरहेका छौँ, लोकभाकाहरू सुनाउँदै कार्यक्रममा अगाडि बढ्नेछौँ। कार्यक्रम इन्द्रिणीलाई चाहिँ आज सोमबारको दिनमा चाहिँ प्रायोजन गरेको छ एक्सट्रिम इनर्जी ड्रिङ्कले है, तपाईँलाई यो पनि जानकारी गराइहाले। तपाईँले कार्यक्रम इन्द्रिणी आइतबारदेखि शुक्रबारसम्म चाहिँ चन्द्रमणि गौतमको साथमा सुन्न सक्नुहुन्थ्यो भने आज चन्द्रमणि गौतम दाईको अनुपस्थितिमा जनार्दन नेपालले तपाईँलाई साथ दिइरहेको छु है। पक्कै पनि शनिबारको दिन चाहिँ सरोज लामिछानेको साथमा तपाईँले सुन्दै आइरहनु भएको छ कार्यक्रम इन्द्रिणी। हामी विभिन्न गीतहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका घन्किने भाकाहरू प्रस्तुत गर्दै गर्दै कार्यक्रममा अगाडि बढ्नेछौ। आज विशेष सोमबार तपाईँको मेसेजहरू लिने दिन हो, तपाईँको सन्देशहरू लिने दिन हो। फेसबुक लाइभमा तपाईँले हेर्दै हुनुहुन्छ, तपाईँले फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ भने त्यहाँ कमेन्ट गरिदिनु होला, तपाईँको कमेन्टहरू वाचन गर्नेछु है। कसैको आज विशेष दिन हुनसक्छ, कसैको जन्मदिन हुनसक्छ भने तपाईँले जन्मदिनको शुभकामना दिन सक्नुहुन्छ, कोही साथी कतै यात्रा गर्दै हुनुहुन्छ शुभयात्रा पनि कार्यक्रममा भन्न सक्नुहुन्छ। आज विशेष सोमबारको दिन चाहिँ हामी मेसेजहरू लिन्छौँ, तपाईँको सन्देशहरू लिन्छौँ, तपाईँको कमेन्टहरू वाचन गर्नेछौँ, यस्तै रहेको छ सोमबारको दिनमा है। फेसबुक लाइभमा रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने तपाईँले त्यहाँ लाइभमा देख्न सक्नुहुन्छ, तपाईँको कमेन्टहरू पढ्दै कार्यक्रममा हामी अगाडि बढ्नेछौँ। यतिखेर कमेन्ट गर्दै हुनुहुन्छ सपना खड्काजीले, उहाँले लेख्नुहुन्छ, हेलो दाई नमस्ते नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ, सुन्दैछु है म बानेश्वरबाट भन्नुभएको छ है, विशेष धन्यवाद। र उहाँले सन्देश लेख्नुहुन्छ, आज जन्मदिन मनाउँदै हुनुहुन्छ रेडियो काठमाडौँ कि आरजे ईशा धमलाजीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। आज ईशाजीको, हाम्रो सहकर्मी मित्र ईशा धमलाजीको जन्मदिन हो है, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाह्यौं है, र सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। यतिखेर सपना खड्काज्यूले कसैलाई कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मन कुमारी कान्छी कुलुङजीले पनि यतिखेर सुन्दैछु है शङ्खुवा सभाबाट भन्नुभएको छ, मन कुमारी कान्छी कुलुङ हजुरलाई पनि विशेष धन्यवाद, सुन्दै गर्नुहोला कार्यक्रम अन्तिमसम्म सुन्नुहोला पनि भन्न चाहे, सेयर गरिदिनु होला पनि भन्न चाहे। यतिखेर जयन्ती धामीजीले कमेन्ट गर्नुभएको छ, हेलो दाई नमस्ते, म पनि सुन्दैछु कञ्चनपुर पुनर्वासबाट, सम्झनु पर्दा हजुर लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई मिठो माया मिठो सम्झना भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सम्पूर्ण साथीहरू कमेन्ट गर्दै हुनुहुन्छ, यतिखेर गणेश नेपालज्यूले हेलो हजुर नमस्ते है, नमस्ते शुभ बिहानी, म पनि सुन्दैछु है यता डोटीबाट, नाइस प्रोग्राम हजुर भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद, डोटीबाट सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ फेसबुक लाइभमा, विशेष धन्यवाद भन्न चाहे है। कार्यक्रममा हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घन्किने, उकाली ओह्रालीमा घन्किने, तपाईँकै मेलापातमा घन्किने लोकभाकाहरू प्रस्तुत गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौं, तपाईँलाई मिठा मिठा गीतहरू सुनाउँदै अगाडि बढ़िरहेका हुन्छौं। कुनै दिन तपाईँको सन्देशहरू वाचन गर्नेछौ त कुनै दिन तपाईँसँग कुराकानी गर्नेछौ, तपाईँसँग मिठा मिठा कुराहरू गर्दै गर्दै कार्यक्रममा लोकभाकाहरूको बारेमा पनि कुरा गर्छौ, गीत संगीतको बारेमा पनि कुरा गर्छौ। कुनै दिन तपाईँले गीत गाउन पनि सक्नुहुन्छ, गीत गाउने बसाइ रहन्छ, कुनै दिन तपाईँले रोज्न सक्नुहुन्छ, रोजाइको बसाइ पनि रहन्छ, तपाईँले शनिबार गीत रोज्ने बसाइ हुन्छ है, शनिबार गीत रोज्न सक्नुहुन्छ फोन गरेर भने। आज सोमबार तपाईँले, आज तपाईँको विशेष सन्देशहरू लिनेछौँ हामी, केही सन्देश वाचनहरू गर्नेछौ, कमेन्टहरू वाचन गर्नेछौ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाकाहरू प्रस्तुत गर्नेछौ तपाईँको साथमा। आज चन्द्रमणि दाई अनुपस्थिति हुनुभएको हुनाले तपाईँको साथमा म जनार्दन नेपालले यतिखेर साथ दिइरहेको छु। रेडियो काठमाडौँबाट उत्पादित कार्यक्रम इन्द्रिणी देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला, सँगै सुन्नुहोला, समयले भ्याएसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहे है। कार्यक्रममा हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाकाहरू प्रस्तुत गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौ, अगाडि बढ़नेछौं। यतिखेर पूर्वेली भाका राख्न चाहन्छौ, पूर्वतिर जाउँ है, पूर्वै रमाइलो
बोलको गीत रहेको छ, एकदमै मिठो गीत, तपाईँलाई पनि मनपर्छ होला। अहिलेको लागि पूर्वै रमाइलो बोलको गीत राखौं, त्यसपछि फेरि पनि तपाईँको सन्देशहरू लिनको लागि, कमेन्टहरू वाचन गर्नको लागि कार्यक्रम इन्द्रिणीमा उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला।

हजुर, पक्कै पनि पूर्वै रमाइलो, जता हेरी त्यतै रमाइलो है, जता हेरे पनि पूर्वै रमाइलो बोलको गीत प्रस्तुत गर्यौं हामीले है कार्यक्रम इन्द्रेडी सुन्दै हुनुहुन्छ। एकदमै मिठो गीत रहेको थियो यो, तपाईँलाई पनि पक्कै मन पर्यो होला है भन्ने आशा गरेको छु है। पक्कै पनि जुन गीतमा चाहिँ आवाज रहेको थियो गौरव दर्पण र सृष्टि इङ्गमाङको भने शब्द रहेको थियो, गौरव दर्पणकै संगीत कमला खनालको रहेको थियो। पक्कै पनि तपाईँलाई पनि मन पर्यो होला भन्ने आशा गरेको छु। यस्तै यस्तै गीतहरू प्रस्तुत गर्दै गर्दै कहिले पूर्वतिरका भाका, कहिले पश्चिमतिरका भाका, कहिले देउडा, कहिले सेलोहरू है, हामी यस्तै यस्तै प्रस्तुत गर्दै गर्दै कार्यक्रममा अगाडि बढिरहेका हुन्छौँ। कार्यक्रम इन्द्रेडी सुन्दै हुनुहुन्छ। आज सोमबारको दिन हो, सोमबारको दिनमा चाहिँ कार्यक्रमलाई स्पोन्सर गरेको छ, प्रायोजन गरेको छ एक्सट्रिम इनर्जी ड्रिङ्कले। भने तपाईँ चन्द्रमणि गौतमको साथमा कार्यक्रम सुन्दै आइरहनु भएको हुन्थ्यो भने आज चाहिँ जनार्दन नेपालले तपाईँलाई साथ दिइरहेको छु, मैले भनिरहेको छु कार्यक्रमको सुरुवातदेखि भनिरहेको छु है। पक्कै पनि सुनेर साथ दिनुहोला, कमेन्ट गरेर साथ दिनुहोला, तपाईँको आज म्यासेज लिने दिन हो, तपाईँको सन्देश लिने दिन हो, शुभकामना सन्देशहरू वाचन गर्ने दिन हो। फेसबुक लाइभमा हुन्छौ हामी, फेसबुक लाइभमा तपाईँले सेतिबेर सुनेर साथ दिँदै हुनुहुन्छ, हेरेर साथ दिँदै हुनुहुन्छ। पक्कै पनि त्यहाँ तपाईँले आफ्नो कमेन्टहरू प्रतिक्रियाहरू तपाईँले लेख्न सक्नुहुन्छ, त्यो कार्यक्रममा म वाचन गर्नेछु है। यतिखेर धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, धेरै साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ, कमेन्टै पढ्ने क्रममा यतिखेर करण प्रसाद ढकालज्यूले हेलो हजुर नमस्कार, म पनि सुनेर साथ दिँदैछु है, सुन्दैछु भन्दै हुनुहुन्छ, कहाँबाट सुन्दै हुनुहुन्छ त्यो पनि लेखिदिनु भएको भए आभारी हुने थिए है। त्यसै गरी यतिखेर कामदेव पन्तजीले हेलो सर गुड मर्निङ, डडेलधुराबाट सुन्दैछु भन्नुभएको छ है। डडेलधुरा नवदुर्गा दुई घर है, यतिखेर पन्त नगर है, हाल मुम्बईबाट, मुम्बई महाराष्ट्रबाट कार्यक्रम सुन्दैछु इन्द्रेडी भनेर भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी थमन परियारजीले सबै सबैमा मिठो सम्झना भन्नुभएको छ, थमनज्यूलाई विशेष धन्यवाद कमेन्टको लागि, सेयर पनि गरिदिनु होला। त्यसै गरी राम सिंह साउदजीले यतिखेर हेलो दाई नमस्ते, नमस्ते म राम सिंह साउद, यतिखेर सिगास गाउँपालिका साथ नुवा घर बैतडी घर भई हाल भारतको बेङ्गलोरबाट कार्यक्रम सुनेर साथ दिँदैछु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सुनेर साथ दिनुहोला, सुन्दै गर्नुहोला पनि भन्न चाहे। त्यसै गरी यतिखेर गणेश आयरज्यूले पनि कमेन्ट गर्नुभएको छ, उहाँले हेलो हजुर नमस्कार म पनि सुन्दैछु हेर्दैछु, डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर एक भेटाबाट गणेश बहादुर अहिर, परिवर्तन सम्भव छ, परिवर्तन हो रेडियो आफ्नो एफएम, आफ्नो एफएम 104.8 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ है भन्नुभएको छ है, परिवर्तन हो रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट सम्पूर्ण साथीहरूलाई सम्झन्छु भन्नुभएको छ। त्यसै गरी आफ्नो एफएम मेलौली रेडियो, सुदूर आवाज रेडियो, अमरगढ़ी रेडियो, शैलेश्वरी रेडियो टोटी, सम्पूर्ण रेडियोहरूको नाम लिनुभएको छ उहाँले, रेडियो स्मार्ट रेडियो सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा सम्पूर्ण रेडियोहरूलाई धेरै धेरै सम्झना भन्नुभएको छ। हामीलाई सुदूरपश्चिमका पनि विभिन्न रेडियोहरूबाट सुन्दै हुनुहुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो, देशैभरका विभिन्न रेडियोबाट यतिखेर कार्यक्रम इन्द्रेडी सुनिरहनु भएको छ। देशैभरका रेडियो स्टेशनबाट रेडियो काठमाडौँद्वारा उत्पादित कार्यक्रम काठमाडौँको चाबहिल केबल टावरको स्टुडियोबाट तपाईँको साथमा यतिखेर प्रत्यक्ष बोलिरहेका छौं। उकाली ओह्राली गर्दै सुन्दै हुनुहुन्छ, मेलापात गर्दै सुन्दै हुनुहुन्छ, कति साथीहरू आफ्नो यात्रा गर्दै सुन्दै हुनुहुन्छ, कति ठाउँमा पानी परिरहेको छ, कति ठाउँमा बाटोहरू पनि अवरुद्ध छन्, सड़क अवरुद्ध छन्, कतै यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो बाटोको, आफ्नो यात्रा गर्ने बाटोको पनि तपाईँ अवस्था बुझेर यात्रा गर्नुहोला भन्न चाहे है। कति अति आवश्यक नभरी यात्रा नगर्नु होला, कति ठाउँमा बाढ़ी पहिरोको जोखिम छ, बर्खाको मध्ये बेला रहेको छ, धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमानमा शाखाले पनि जनाएको छ है, कति ठाउँमा भारी वर्षा हुन्छ भनेर जनाएको छ, कति ठाउँमा यतिखेर पनि पानी परिरहेको होला, कति साथीहरू सुन्दै हुनुहुन्छ पानी पर्दै पनि आफ्नो काम मेलापात गर्दै सुन्दै हुनुहुन्छ, अनि थकै मार्दै सुन्दै हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ भने चौतारीमा बसेर सुन्दै हुनुहुन्छ,
कति ठाउँमा घाम चर्किरहेको होला, घाम चर्केको ठाउँमा चौतारीमा बसेर सुन्दै हुनुहुन्छ होला, जहाँ रहेर जस्तो अवस्थामा रहेर तपाईँले सुनेर साथ दिनुहुन्छ, सुनेर साथ दिनुहोला। हामी 10 बजेदेखि 11 बजेसम्म तपाईँकै साथमा रहन्छौँ। अनि विभिन्न मिठा मिठा गीतहरू प्रस्तुत गर्दै गर्दै कहिले पूर्वका भाका, कहिले पश्चिमका भाका, कहिले देउडा, कहिले काठे भाका, यस्तै गीतहरू प्रस्तुत गर्दै गर्दै, लोक भाकाहरू प्रस्तुत गर्दै गर्दै कार्यक्रम इन्द्रेणीमा रहन्छौँ। मैले तपाईँलाई सुरुदेखि नै भनिरहेको छु है, हामी आइतबार नयाँ नयाँ भाकाहरू प्रस्तुत गर्नेछौँ, सोमबार तपाईँको सन्देशहरू वाचन गर्नेछौँ, तपाईँको कमेन्टहरू वाचन गर्नेछौँ, फेसबुक लाइभमा तपाईँले लेख्नुभएका कमेन्टहरू वाचन गर्दै गर्दै अगाडि बढिरहेका हुन्छौँ। कुनै दिन तपाईँले गीत गाउन सक्नुहुन्छ, गीत गाउने बसाइरहन्छ, कुनै दिन तपाईँको रोजाइका बसाइरहन्छ, तपाईँले रोज्नुभएका लोक भाकाहरू हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ, कुनै दिन हामी गीत सङ्गीतहरूको बारेमा कुरा गर्छौँ, गीत सङ्गीतहरू मात्रै पनि प्रस्तुत गर्छौँ है। पक्कै पनि सुनेर साथ दिनुहोला। हप्ताको सातै दिन आउने कार्यक्रम इन्द्रेणी रेडियो काठमाडौँबाट उत्पादित, देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँले सुन्दै हुनुहुन्छ। यतिखेर सुनेर साथ दिँदै हुनुहुन्छ परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 मेगाहर्ज र देशैभरका विभिन्न रेडियो स्टेशनबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट कार्यक्रम इन्द्रेणी सुनेर साथ दिइरहनु भएको छ। लोक भाकालाई धेरै माया गर्ने साथीहरू हुनुहुन्छ, माया गर्ने साथीहरूले अब रेडियो सुन्दै हुनुहुन्छ, रेडियोको छेउमा बसेर सुन्दै हुनुहुन्छ, कति गाउँघरमा रेडियो ठूलो पारेर सुन्दै हुनुहुन्छ होला, कति ठाउँमा कति साथीहरूले कानमा इयरफोन लगाएर पनि सुन्दै हुनुहुन्छ होला। जसरी सुन्दै हुनुहुन्छ तपाईँलाई धेरै धेरै नमन भन्न चाहन्छु, हृदयदेखि नै धन्यवाद पनि भन्न चाहन्छु है। कार्यक्रम सुनेर साथ दिनुहोला। चन्द्रमणि गौतमको साथमा तपाईँले सुन्न सक्नुहुन्छ हप्ताको आइतबारदेखि शुक्रबारसम्म, भने शनिबार सरोज लामिछानेको साथमा सुन्न सक्नुहुन्छ। आज चन्द्रमणि गौतमको अनुपस्थितिमा तपाईँलाई म जनार्दन नेपालले साथ दिइरहेको छु, साथ दिँदैछु। 11 बजेसम्म रहन्छौँ। 10:44 गएको छ यतिखेर हाम्रो स्टुडियोको घडीमा है। हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाकाहरू प्रस्तुत गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौं। तपाईँको पनि केही कमेन्टहरू छन्, केही मेसेजहरू छन्, कसैलाई केही नभनी नहुने केही सन्देशहरू छन् भने कमेन्ट गर्दै गर्नुहोला, त्यो पनि वाचन गर्नेछु। अब हामी एउटा देउडा गीत प्रस्तुत गर्न चाहन्छौँ है। हामी पूर्वेली भाका पनि प्रस्तुत गऱ्यौँ, हामी पश्चिमका भाकाहरू पनि प्रस्तुत गर्दै गर्दै अगाडि बढ्नेछौँ, काठे भाका पनि प्रस्तुत गर्नेछौँ है। अहिलेको लागि एउटा निकै नै मिठो भाका छ, देउडा भाका, इस्ताराले बोलाबोलको गीत रहेको छ, जसमा आवाज सुनिल नेपाली र पूर्णकला विसीको रहेको छ, शब्द संगीत धर्मराज भट्टराईको रहेको छ। तपाईँको लागि अहिलेको लागि यो गीत राख्छौँ। यो गीतपछि फेरि पनि कार्यक्रममा अन्य अन्य भाकाको साथमा तपाईँको मेसेजहरू वाचन गर्नको लागि उपस्थित हुने नै छु। कार्यक्रम इन्द्रेणी परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 सुन्दै गर्नुहोला।

हजुर फेरि पनि स्वागत छ कार्यक्रम इन्द्रडी देशी भरका रेडियोबाट। यति बेर तपाईँले सुन्दै हुनुहुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घन्किरहेका छौँ, तपाईँको गाउँमा घन्किरहेका छौँ, तपाईँको सहरमा, तपाईँको बस्तीमा, तपाईँको घर आँगनीमा है तपाईँले सुन्दै हुनुहुन्छ। मिठो गीत प्रस्तुत गरौँ, कहिले पूर्वका भाका, कहिले पश्चिमका भाका, कहिले सेलो गीत, कहिले काठे गीत है, यस्तै प्रस्तुत गर्दै गर्दै कार्यक्रममा अगाडि बढिरहेका छौँ। विशेष सोमबार हो आज, एक्सट्रिम इनर्जी ड्रिङ्कले कार्यक्रमलाई प्रायोजन गरेको छ। हामी अगाडि बढिरहेका छौँ आज विशेष तपाईँको सन्देशहरू लिने दिन, तपाईँको म्यासेजहरू लिने दिन। रेडियो काठमाडौँबाट उत्पादित कार्यक्रम देशैभरका विभिन्न रेडियो स्टेशनबाट यति बेर हामीलाई सुनिरहनु भएको छ। पक्कै पनि कार्यक्रमको अन्तिममा पनि आइपुग्छ।

हुनुहुन्छ मनिषा रसाइलीजी, उहाँ हेलो दाई नमस्ते, परिवर्तन सम्भव छ, म रोल्पाबाट सुन्दैछु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ जनक बुहराज्यू, भर्खरै मैले उहाँको कमेन्ट पढेँ, दुईटा आइडी रहेछ उहाँको फेसबुक आइडी, दुईटैबाट उहाँले कमेन्ट गर्नुभएको छ। होमो मगरजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ झुर्ले दाई शुभ बिहानी, होमो मगर म ओखलढुङ्गा लिखु गाउँपालिका चार बाटो भन्नुभएको छ, लाइभ हेर्दैछु, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, सम्पूर्ण साथीहरूलाई मिठो माया मिठो सम्झना भन्दै कमेन्ट गर्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ पूर्णजी, उहाँले पूर्ण राउतले कमेन्ट गर्नुभएको छ, गुड मर्निङ दाइ नमस्ते, मैले सुन्दैछु हेर्दैछु शङ्खुवा सभा चैनपुरबाट, सम्पूर्ण साथीहरूलाई मिसिङ भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ राइनी राजकला, उहाँले नमस्कार दाई, म पनि सुन्दैछु रेडियो अरुण मार्फत शङ्खुवा सभाबाट भन्नुभएको छ, रेडियो अरुणबाट पनि साथ दिने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्न चाहे है, तपाईँहरूको साथले गर्दा उहाँहरूले पनि सुन्न पाउनु भएको छ, शङ्खुवा सभाका धेरै ठाउँमा पनि सुन्दै हुनुहुन्छ यति बेर, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। राइनी राजकलाजीलाई प्रेमजीले कमेन्ट गर्नुभएको छ, हजुर सर नमस्कार, म प्रेम अपार माया बारेकोट गाउँपालिका आठ जाजरकोटको मान्छे नेपालगंजबाट सुनिरहेको छु, नियमित सुनिरहने साथी हो, अनि हजुरको आवाज सुन्न पाउँदा एकदमै रमाइलो लागेको छ, एकदमै खुसी लागेको छ भन्नुभएको छ। प्रेमजीलाई विशेष धन्यवाद कमेन्टको लागि। अर्को साथी सागरजी हुनुहुन्छ, उहाँले शुभ बिहानी सम्पूर्णलाई सम्झना भन्नुभएको छ। पलपल अपेक्षाजीले गुड मर्निङ नमस्ते नमस्ते भनेर धेरै नमस्ते लेख्नु भएको छ, उहाँ चाहिँ परिवर्तन सम्भव छ उहाँले लेख्नु भएको छ, उहाँ चाहिँ धेरै कार्यक्रमहरू सम्पूर्ण रेडियो काठमाडौँको सम्पूर्ण कार्यक्रमहरू सुन्नुहुन्छ, पाटन ललितपुरबाट हेरेर सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ है, विशेष धन्यवाद। डम्बर ठगुनाजीले लोक साङ्गीतिक अभिवादन नमस्कार, समय नै आज पनि मेलौली नगरपालिका आठ कोटी गाउँ पैतडीको मान्छे, सपनाको सहर नयाँ दिल्लीबाट यति बेर कार्यक्रम सुन्दैछु भन्नुभएको छ, सम्पूर्ण उहाँलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झन्छु भन्नुभएको छ डम्बरजीलाई, विशेष धन्यवाद। 10:55 गइसकेका छ, धेरै साथीहरूको कमेन्ट अझै पनि छन् है, हामी कमेन्टहरू वाचन गरिरहेका छौं। कुमारी योङहाङजीले नमस्ते सम्झना सबैमा भन्नुभएको छ, त्यसै गरी अर्को साथी हुनुहुन्छ परमल चन्द हुनुहुन्छ, उहाँले हेलो दाई नमस्ते, सुदूरपश्चिम प्रदेश टडेलधुराबाट यति बेर सुन्दैछु, सम्झना छ सम्पूर्ण साथीहरू, सम्पूर्ण रेडियो प्रेमी रेडियो सुन्ने साथीहरूलाई मिठो मुस्कान मिठो माया धेरै धेरै माया सम्झना भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सृजना मुखियाजीले शुभ बिहानी सम्पूर्णलाई सम्झना भन्नुभएको छ, बुद्ध भद्राचार्यजीले सपना खड्का बहिनीलाई सम्झनु भएको छ, माया परिवार, त्यसै गरी मन्जु थापा लगायत दिपिकाजीलाई पनि सम्झनु भएको छ, विशेष धन्यवाद। पलपल अपेक्षाजीले पनि अर्को कमेन्ट गर्नुभएको छ, आहा कति मनपर्ने गीत बजाउनु भयो जनार्दन नेपाल दादा भन्नुभएको छ, विशेष धन्यवाद है हजुरहरूले मन पराउनु हुन्छ खुसी लाग्छ है, यस्तै गरी माया गर्नुहोला यस्तै गरी मन पराउनु होला सबै भन्न चाहे है, त्यसै गरी देउडा पनि मन पर्यो भन्नुभएको छ, विशेष धन्यवाद। हामी कार्यक्रममा कहिले देउडा कहिले पूर्वेली भाका कहिले पश्चिमेली भाका कहिले काठे भाका यस्तै प्रस्तुत गर्दै गर्दै अगाडि बढिरहेका हुन्छौँ है, धेरै साथीहरूको कमेन्ट अझै बाँकी छ, प्रशान्त बोहरा विपनाजी त्यसै गरी अर्को साथी हुनुहुन्छ विजय थापा बास्कोटा आशिका सम्पूर्ण साथीहरूको नाम मात्रै मैले वाचन गरेँ है, त्यसै गरी रेशम बाबु रिजाल पनि हुनुहुन्छ, सम्पूर्ण साथीहरूको कमेन्ट पढ्ने अलिकति समय रहेन है, किनकि 10:57 गइसकेको छ कार्यक्रमबाट बिदा माग्ने बेला पनि भइसकेको छ नि त है, त्यसै भएको हुनाले तपाईँको कमेन्ट सम्पूर्ण वाचन

रेडियो स्टेशनहरूबाट साथ दिनुहुने प्राविधिक मित्रहरूलाई पनि विशेष धन्यवाद। तपाईँहरूको साथले गर्दा चाहिँ एक घण्टा बिताउन चाहिँ एकदमै सजिलो है, हजुरहरूले साथ दिनुहुन्छ अनि त्यही भएर हामीलाई पनि बोल्न जाँगर लाग्छ। सम्पूर्ण देशभरका रेडियो स्टेशनका सम्पूर्ण साथीहरूको प्रति हार्दिक नमन भन्दै कार्यक्रमको अन्तिममा मिठो गीत छोड्दै छोड्दै आजको कार्यक्रम इन्द्रडीको बसाईबाट म जनार्दन नेपाल पनि बिदा हुन चाहन्छु। तपाईँको दिन एकदमै शुभ बितोस्। नमस्ते। परिवर्तन सम्भव छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रूपमा जनश्रमदान मार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। नारायणी नदीमा पानीको बहाव बढ़देका बस्तीमा डुबान र कटानको जोखिम बढ़ेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा वा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता गाउँपालिका 5 को सुस्ता थारूटोलदेखि सीमा स्थलका रूपमा चिनिने छिमलको रूख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन्। बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बाह्य नियन्त्रण गर्ने प्रयास भइरहेको छ भने डुबानको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदायले अग्रसर भएर अस्थायी संरक्षणको काम गरिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन्। उनका अनुसार अभियानका स्थानीयवासी र तीनवटै सुरक्षा निकायको सहयोगमा 24 घण्टा तटबन्ध निर्माणमा सक्रियता देखाइएको छ। केही दिन अघि स्थानीयले निर्माण गरेको यस्तै अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल एसएसबीले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या राष्ट्रिय रूपमा चर्चामा आएको त्यसोता स्थानीय प्रशासन र सम्बन्धित निकायबीच पटक पटक छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढ़ाइएको हो। सुस्तामा बढ़दो जोखिमलाई ध्यानमा राख्दै नारायणी सिंचाई तथा नेपाल गण्डकको पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा बालुवा र डोरीको व्यवस्था गरी कामलाई

संस्था पनितर समूहले आगामी साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा 7 प्रदेश सभापति, 77 जिल्ला सभापति र 165 प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि पत्र पठाएको छ। भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले उनीहरूलाई आफू सहभागी हुनु र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका र यसरी नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिएका छन्। पार्टीको आन्तरिक सुदृढीकरण र सामयिक राजनीतिक विषयमा छलफल गर्न निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले 3 दिने भेला बोलाएको छ। भेलालाई भव्य र व्यवस्थित बनाउन समूहले 7 प्रदेशका सभापति, 77 जिल्लाका सभापति र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई उपस्थितिका लागि पत्राचार गरेको छ। रौतहटको सदरमुकाम गौरमा खाजाघर सञ्चालनको आवरणमा लागु औषध गाजाको कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका 6 34 वर्षीय शुभ नारायण शाह रहेका छन्। उनले गौर नगरपालिका 3 स्थित काजल स्टील रेलिङ नामक खाजाघर सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शाहले खाजाघरमा सानो सानो पुरिया बनाएर गाजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त खाजाघरमा खान तलासी गरेको थियो। प्रहरी टोलीले खाजाघरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाजा बरामद गरेको छ। खान तलासीका क्रममा बिक्री वितरणका लागि सानो सानो पुरिया बनाएर राखिएको 125 पुरिया गरी कुल 700 ग्राम गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्। गाजा सहित पक्राउ परेका शाहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जनकपुर दाम उपमहानगरपालिका 6 वडा अध्यक्ष दिनेश प्रसाद शाहको निधन भएको छ। आज बिहान 5 बजे उहाँको असामयिक निधन भएको हो। उपमहानगरपालिकाले उहाँको निधनमा शोक सन्देश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यक भएका सम्पूर्ण सरकारी सेवा बन्द गरेको जनाएको छ। उपमहानगरपालिकाका अधिकृत दशौं मेहियाल यादवले जारी गरेको शोक सन्देशमा कार्यालय तथा मातहतका सबैवटा कार्यालयका सेवा बन्द रहने उल्लेख छ। उपमहानगरपालिकाले दिवंगत शाहप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारसँगमा समवेदना समेत व्यक्त गरेको छ। काभ्रेपलाञ्चोको रोसी गाउँपालिका 9 पिन्थली र नार्कीमा वर्षाका कारण लेदो सहितको पहिरो खस्ता पूर्ण रूपमा अवरूद्ध भएको दिपी राजमार्ग पुनः दुईतर्फी नै सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका सूचना अधिकारी डीएसपी रविन विश्वका अनुसार लेदो सहितको पहिरो हटाएपछि 8 बजेबाट बीपी राजमार्ग पुनः दुईतर्फी नै सञ्चालनमा आएको हो। बिहान करिब 4 बजे माथिबाट लेदो सहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण केही समयुक्त सड़क खण्डमा सवारी साधनको आवत जावत ठप्प भएको थियो। बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
1: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ सुरुमा भर्ना हुने बीएड तर्फ 20 बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 09557208 9841-25-969 9842-52-496 संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका 6 संखुवा सभा
4: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो चुराएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ

0: तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
1: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
0: सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
2: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9915 38 77 75।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लूकट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752 67, मोबाइल 97655864 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार ससाना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ीको जोखिम छ। आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, शंखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, भगवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज भोलि र पर्सि प्रमुख नदीहरूमा जलसतह बढ़ने पूर्वानुमान छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण लेदो सहितको बाढ़ीले खोटाङको दिक्तेल, रूपाकोट, माझुवागढ़ी नगरपालिका 12, बाँझोगरामा 10 परिवारको धान खेत पुरेको छ। बाढ़ीले 137 मुरी धान फल्ने खेत बगरमा परिणत भएपछि किसान चिन्तित बनेका छन्। दिक्तेल, जाल्पा, फेदी, ऐसुलु खर्क सड़क अन्तर्गत जापलाको खरीबारीबाट बाँझोगरातर्फ झरेको लेदो सहितको बाढ़ीले खेतमा गेग्रान बालुवा थुपारेको हो। जालपाका वडाध्यक्ष दानबहादुर राईका अनुसार रोवाखोलाका बीरबहादुर श्रेष्ठको 30 मुरी, रत्नकुमार श्रेष्ठको 13 मुरी, गोपाल राईको 8 मुरी, सुब्बा राईको 12 मुरी, डाकमान राईको 11 मुरी र भाइकाजी राईको 10 मुरी धान फल्ने खेत बाढ़ीले बगतमा परिणत गरेको छ। यसै गरी ऐसेलुखर्क गाउँपालिका 7, माकपाका गोपाल कुमार राईको 30 मुरी, पदम बहादुर कार्कीको 5 मुरी, सरमुरी राईको 8 मुरी तथा ऐसुलुखर्क गाउँपालिका 3 मानबहादुर राज भण्डारीको 10 मुरी धान फल्ने खेत पनि लेदो सहितको बाढ़ीले पुरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतसँगको भेटवार्ता शुरू गर्नुभएको छ। आज उहाँले एक्लै एक्लै भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको

0: भेटवार्ता शुरू गर्नु भएको छ। यस्तै दिउँसो 3 बजे चिनिया राजदूत झाङ मी आउमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 4,645 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कास्कीमा विवाहको प्रलोभनमा परेर एक महिलाको 31 लाख रूपियाँ अनलाइन ठगी, 20 वर्ष मुनिका युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिनजेल। हामीले आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना, सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीमा विवाहको प्रलोभन देखाएर एक महिलाबाट 31 लाख रूपियाँ ठगी भएको घटना सार्वजनिक भएको छ। प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ नयाँ शैली सक्रिय भइरहेका बेला सामाजिक सञ्जाल मार्फत गरिएको ठगीको गम्भीर घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुक मार्फत चिन्जान र कुराकानीकै क्रममा एक महिलाले पटक पटक गरी अपरिचित व्यक्तिलाई पठाएको 31 लाख रूपियाँ ठगी भएको छ। पछिल्लो समय फेसबुक र टिकटकमा यस्तो सामानको विज्ञापन राखेर अर्डर गरेपछि पैसा आएन भन्दै स्क्रीन शेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी मार्फत बैंक खाताबाट रकम निकाल्ने घटना बढ़िरहेका छन्। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासनलाई ठगीको सम्भावित संकेतका रूपमा लिन पनि आग्रह गरेको छ। बीस वर्ष मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4th युवा सर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ़न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। सर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब विदेशको खबर। शक्तिशाली डोल्फिन आदि चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीका कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी झोजियाङ प्रान्तको युहान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आँधीले बेन्जाउ शहरमा दोस्रो पटक जमीन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावका कारण सांघाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएका छन्। चीनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढ़िरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म नै केही क्षेत्रमा अत्यधिक वर्षा, बाढ़ी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्। अब खेल खबर। नेपालको होरा ई स्पोर्ट्सले फ्रान्सको फेरिसमा चलिरहेको ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5 रहँदै होरा सोझै ग्राण्ड फाइनलमा पुग्न सफल भएको हो। समूहमा 4th भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। हिजो सकिएको समूह चरणमा होराले 98 अंकसहित 4th स्थान हासिल गर्यो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। यससँगै ग्राण्ड फाइनलका 16 मध्ये 10 टोलीको टुंगो लागिसकेको छ। अगस्त 14 देखि 16 हुने ग्राण्ड फाइनलमा होरा विश्वको उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै $5,00,000 पाउनेछ भने उपविजेताले $2,50,000 र तेस्रो हुनेले $1,50,000 प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढ़ीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता शुरू, आजै चिनिया राजदूतसँग पनि भेट गर्दै। सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, सुन तोलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट फ्रान्सको फेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईँहरू माझ उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: हजुर नमस्ते नमस्ते नमस्ते नमस्ते लोक अभिवादन तपाईँ सम्पूर्ण श्रोता मनहरूमा कार्यक्रम लोक चौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम लोक चौतारीको बसाइमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र मोबाइल एप्स र फेसबुक लाइभबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौतारीको बसाईलाई तपाईँले सुन्दै आउनु भएको छ। हप्ताको 6 दिन आइतबार सोमबार मंगलबार बुधबार बिहिबार र शुक्रबारसम्म तपाईँले फरक फर्मेटको साथमा तपाईँले सुन्दै आउनु भएको छ र आज चाहिँ भने हामी यो बसाई भनेको आज भनेको सोमबार बसाईमा छौं। यो बसाईमा हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ जहाँ चाहिँ तपाईँको आवाजबाट आज भने हामी पूर्वेली या पश्चिमेली दुईटै भाका सुन्नेछौ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छौ र आज पनि हामी सोमबार व्यवसायमा छौँ। यो व्यवसायमा कतिपय साथीहरूलाई त जानकारी पनि नहुन सक्छ। मैले सुरुमा पनि भने आज भने हामी तपाईँहरूसँग जोडेर तपाईँका आवाजबाट होइन पूर्वेली या पश्चिमेली गीतहरू सुन्नेछौ र तपाईँले यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। त्यसको लागि तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। एकदमै बेलुकाको समय छ भनौँ साँझको समय छ यति बेला के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर या अथवा फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। तपाईँ विशेष गरी लोक संगीत लोक भाका मौलिक संस्कृतिको साँझ चौतारी लोक चौतारी कार्यक्रम सुन्दै हुनुहुन्छ सोमबार व्यवसायमा छौं र तपाईँहरूसँग यदि फेसबुक लाइभबाट पनि हामी दोहोरो कुराकानी गर्नेछौँ। फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले सम्झना सन्देशहरू लेखेर पठाउनुहोला होइन तपाईँहरूको ती कमेन्टहरूलाई पनि व्यवसायमा म वाचन गर्ने नै छु र यति भन्दै भन्दै एकदम बेलुकाको समय छ। कतिपय साथीहरू त उकाली ओह्राली भन्सिङ चौतारी गर्दै कार्यक्रम सुनिराख्नु भएको छ होइन कतिपय साथीहरू यति बेला बाटोमा हिँडिराख्नु भयो होला कतिपय साथीहरू आफ्नै घरको घरभित्रको काममा व्यस्त हुनुहुन्छ होला कतिपय साथीहरू गोठाला घाँसपात मेलापातिर हुनुहुन्छ होला जहाँ जहाँ हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला सम्भव भए कल पनि गर्नुहोला भन्न चाहन्छु र यति भन्दै भन्दै अब भने म कार्यक्रम लोक चौतारीको बसाईमा म ढिला गर्दिनँ म साथीहरू सँगसँगै नै कुराकानी गर्नेछु। आजको लागि फर्स्ट लकी कलर साथी लाइनमा हुनुहुन्छ म उहाँले अनियर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते लोक अभिवादन हजुर।
1: हेलो सेवा के हजुर।
0: हजुर सेवा के हजुर सेवा हाम्रो साथी बोल्दै हुनुहुन्छ राइनी राजकला बोल्दै हुनुहुन्छ है।
1: हजुर पक्कै पनि।
0: हजुर पक्कै पनि के छ हाम्रो राइनी राजकलाजीको खबर खबर।
1: मेरो खबर ठिकै छ सिवा पनि सबै ठिकै छ। अघि चाहिँ पानी परेको थियो अहिले चाहिँ परेको छैन सबै ठिकै छ भन्नुपर्छ भने तपाईँको के छ कस्तो छ मौसम।
0: हजुर मेरो पनि खबर समग्रमा ठिकै छ राम्रै छ भन्नुपर्छ। मौसम अहिले जैनपुरतिर शीतल छ बाहिर घाम त अब के भनौँ रात परिसक्यो होइन एकदमै धुमधुम छ भनौँ न है। हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम लोक चौतारीको बसाईमा छौँ। यो बसाईमा तपाईँको आवाजबाट एकदमै मिठो पूर्वेली या पश्चिमेली भाका सुन्छौँ है त।
1: हुन्छ म थोरै पश्चिमेली भाका गाउँछु ल।
0: हजुर ल हुन्छ सुरु गर्नुहोस्।
1: हुन्छ सन्चै चौकी सन्त कस्ती

0: हजुर, आफूसँग आफै हारे म, मैले घामलाई सोधिन कि जुनलाई सोधिन भन्ने एकदम मिठो पूर्वेली त नभनौ पश्चिमली भाकाको लागि विशेष धन्यवाद छ हजुरलाई। र अब भने भाका मार्फत गीतहरू भाका मार्फत साथीहरू सम्झिनु पर्दा
1: अन्त फेरि मधुलाई अब उसले गीत सुन चाहन्छु, चाना मिठोलाई सम्झना भन्न चाहन्छु। अनि कुनै हुनुहुन्छ होला मलेसियातिर सुरक्षलाई तुम्सालाई धेरै नै सम्झना भन्न चाहन्छु। अनि साथ हुनुहुन्छ प्यारो मुटु हुनुहुन्छ है दिलसा राई, सुजन थापा, भाइरास ब्रेकाइला, वरुण चन्दले, आशिष नन बस्ने, धेरैजना साथीहरू हुनुहुन्छ है अहिले कार्यक्रम सुनेर बस्ने सबैलाई अब बस्ने भएका सुनाउँदै बिदा चाहन्छु। बाबाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला, ओहो साथी हुनुहुन्थ्यो यति बेला राई निठासकोला शिशुबाट हुनुहुन्थ्यो मसँग छुट्टै, उहाँले पनि एकदमै मिठो पश्चिमेली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, म उहाँले अन्यर गरिहाल्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते। हजुर लोक अभिवादन, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु सुनिता कुलुङ बालाबाट। हजुर अनि के गर्दै हुनुहुन्छ सुनिताजी व्यवसायमा? हजुर सबै ठिकै छ, राम्रै छ, घाँस काट्दै कार्यक्रम सुन्दै हुनुहुन्छ है? हजुर हजुर ल हुन्छ। अनि अब खबर खबर त सबै ठिकै छ, राम्रै छ, बिहान पनि हाम्रो कुराकानी भएको थियो। अनि आउनुभयो कार्यक्रम लोक चौतरीको व्यवसायमा छौँ, यो व्यवसायमा तपाईँको आवाजबाट हामी पूर्वेली या पश्चिमेली मिठो भाका सुन्छौँ है त। हजुर अब उहाँको नि पालो पक्कै आउँछ नि अहिले गीत गाउने, त्यति बेला तपाईँले पनि उहाँको पालोमा नि त्यसरी नै हँसाएर छेउबाट साथ दिनु न है।
2: भनेको नि त बोल न भनेको नि बोल्दिन अरे, अनि मै बोलेको फेरि मलाई
0: कि। हजुर ल हुन्छ सुरु गर्नुहोस्।
2: हजुर म थोरै गाउँछु ल।
0: ल हुन्छ
2: ल। सक्यो बा जिन्दा

0: हजुर
1: एकदमै मिठो आवाजमा एकदमै मिठो पश्चिमेली भाकै भनौँ न मलाई नखोज मलाई नसोद्धा रुदा रुदै आँसुमा हराएको मान्छे एकदमै यो गीत चाहिँ मेरो मैले पनि एकदमै मलाई पनि मन पर्ने गीत हो एकदमै मिठो आवाजमा गाएर यो भाका सुनाएर साथ दिनुभएको छ हजुरले एकदम विशेष धन्यवाद छ है त गीतको लागि हजुर हजुर ल हुन्छ आउँदा बसेर पनि यस्तै मिठो प्रतिभाहरू त नभनौ यस्तै भाकाहरू लिएर आउनुहोला र आज पनि चाहिँ अब अन्तिममा साथीहरू सम्झनुहोस्
0: अन्त अनि मलाई चिस्ताउँदै गुनगुन सुम कलाको लागि पस्ने भएको सुनाउन चाहन्छु अनि नाना सुन घिमिता तामाङ अनि सपना तामाङ कृष्ण तामाङ जीवन तामिङ दाई
1: हजुर नमस्ते टेक केयर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभाको बालाबाट म उहाँसँग छुटेँ उहाँले एकदमै मिठो पश्चिमेली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला फेसबुक गरेर लाइभतिर लाग्छु है साथीहरू म अस्मि सोताङले हेलो हाई सेवा खातबारीबाट हो माइली मिस यु ठुली एन्ड अल भन्नुभएको छ एकदम ल हाम्रो अस्मि सोताङ माइली कल गर्नुहोस् है त त्यसै गरी सुनिता गुलुङले नमस्ते सुमिता के छ खबर म पनि प्रोग्राम सुन्दैछु है मिस यु अल भन्नुभएको छ एकदम उहाँसँग मेरो भर्खरै कुराकानी भयो अनि हाम्रो लिम्बु विजय सर हुनुहुन्छ हेलो लोक साङ्केतिक अभिवादन सुमिता मिस विथ मी लिम्बु विजय फ्रम सङ्खुवा सभा राइट नाउ मलेसियाबाट हो कमिङ सन डेडिकेट टु अल अफ यु भन्नुभएको छ कुमारी योङहाङ लावती हुनुहुन्छ उहाँले नमस्ते लोक अभिवादन सबैमा सम्झना छ है भन्नुभएको छ पाँच तरबाट सुन्दैछु भन्नुभएको छ एल्सना कुलुङले मिस यु अल भन्नुभएको छ के छ एल्सनाजी तपाईँ कहाँबाट सुन्दै हुनुहुन्छ त्यो पनि लेखेर पठाउनुहोला रिमा थामी हुनुहुन्छ उहाँले हेलो गुड इभिनिङ नमस्ते दिदीज्यू म पनि सुन्दैछु है प्रोग्राम भोजपुरबाट सबैमा सम्झना छ भन्नुभएको छ त्यसै गरी हाम्रो सुनिता कुलुङले दाईहरू ट्यापट्याप गरौँ है भन्नुभएको छ ठिक छ त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ हेलो नमस्ते म पनि सुन्दैछु है यता पाँच कपनबाट चन्द्रमाया तामाङ मिस यु अल अल भन्नुभएको छ उहाँले यति बेला फोन लाइन तर्फ लाग्छु कोही मित्र लाइनमा हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर बालाबाट फुच्ची अम्कला कुलुङ ल भर्खरै अब कल दिदीको लागेको थियो अब बहिनीको पालो होइन हजुर ल अब पालोको पैसा तिर्नुहुन्छ होला पक्कै पनि अब कसरी गर्ने आज हाम्रो फुच्चीजीले हजुर हजुर हाँस्दै भने गाउनुहुन्छ तपाईँहरू सँगै हुनुहुन्छ होइन हजुर ल पक्कै पनि सँगै हुनुहुन्छ अब मैले खबर सोधिनँ अब तपाईँकै भाका अब पूर्वेली या पश्चिमेली भाका नै सुन्छौँ है त हजुर ल हुन्छ सुरु गर्नुहोस्

0: हजुर यति नै ल, तिमी जीवन तिमी नै मृत्यु हौ नछोडाइ मलाई, एकदमै पसिबली भएको यो पनि एकदमै मिठो आवाजमा यति मिठो भाका गुनगुनाउनु भएको छ, हजुरलाई एकदम विशेष धन्यवाद छ है त फुच्ची अङ्कलाजी।
1: हुन्छ नमिठो भए पनि मिठो भनिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: हजुर हजुर ल हुन्छ, अब एकदम तपाईँहरू भोइसको धनी हुनुहुन्छ एकदम, अब एकदम लोकगीतलाई माया धेरै गर्नुहुन्छ मलाई थाहा छ, अनि आउनुभयो यो बसाइमा अब भने बस्ने गीत मार्फत छोटोमा साथीहरू सम्झिनुहोस् न, कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ साथी सम्झिनु प्रताप खस्ने किचु बोल्नुहुन्छ, हजुरलाई तिनलाई नै धेरै मा सम्झना, साथमा बस्नु भएको सुनेर माइली इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि हुनुहुन्छ दिदी चिन्ता गुरुङलाई पनि बस्ने सङ सुनेर मार इन्जोय गर्नु होला, साथमा यहाँ नाच्दै पनि हुनुहुन्छ, अलि नाच्ने खालको गीत पनि बजाइदिनु होला। अनि साथीहरू धेरै हुनुहुन्छ है, अब जति पनि अहिले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई धेरै मा सम्झना, साथमा बस्ने भाषा सुनेर मार इन्जोय गर्नु होला भन्दै जान्छु ल, नमस्कार, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला फुच्ची यमकला कुलुङ शङ्खुवा सभा बालाको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि एकदमै मिठो भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ। प्रकाश निरौला हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। डोलमा तामाङले हाई हल्लो म पनि केटिएमबाट सुन्दैछु ल भन्नुभएको छ। दिलसा राईले मिस यु अल भन्नुभएको छ। अस्मि सोताङले यति बेला अब म पनि फोन गर्न थाले ल भन्नुभएको छ, गर्नुहोला फोन लाग्छ होला पक्कै आशा गरौं। त्यसै गरी यति बेला दिनेश माधिहाङ देवन हुनुहुन्छ, उहाँले यति बेला हेलो सिस्टर नमस्ते सेवारोम देवन देवन बिरता मोड झापा हाल रोमनियाबाट प्रोग्राम सुन्दैछु, अब बस्ने भाका मार्फत साथीहरू सम्झिनु पर्दा भनेर धेरैजना साथीहरूको नाम दिनुभएको छ। अन्त्यमा कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा मिठो माया सम्झना छ है भन्नुभएको छ व्यवसायमा। त्यसै गरी यति बेला लिम्बु विजयले लेख्नु भएको छ, सकियो अब जिन्दगी मेरो त, सुनिता कुलुङ स्विट भोइस भन्नुभएको छ, एकदमै उहाँको भोइस एकदमै स्विट थियो। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र यति बेला लाइनमा हुनुहुन्छ, हेलो नमस्ते।
2: नमस्ते
0: हजुर, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धेरै समयपछि हो आजै गर्दै हाल्छु मोरङबाट सुजाता याखा।
0: हजुर धेरै समय पछाडि आइपुग्नु भएको छ मोरङबाट सुजाता याखा।
2: हजुर
0: हजुर, अनि के छ हाम्रो सुजाताजीको खबर खबर सुनाउनुहोस् न, बिचमा हराउनु भयो?
2: त्यस्तो
0: हराएको छैन होइन, हजुर हजुर पक्कै पनि। मेरो पनि खबर समग्रमा ठिकै छ, राम्रै छ भन्नुपर्छ। हाम्रो बिचमा हराउनु भयो, तपाईँको के खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर हजुर ल हुन्छ, आउनुभयो कार्यक्रम लोक चौतारीको व्यवसायमा, अब भने तपाईँको आवाजबाट हामी भाका सुन्छौँ है त, पूर्वेली या पश्चिमेली? हजुर ल हुन्छ हो। साथी हुनुहुन्थ्यो यति बेला सुजाता याखा इलोङबाङ भन्दै हुनुहुन्थ्यो, उहाँसँग मेरो उहाँले किन आएन भन्नुभयो हो कि के भन्नुभयो ठ्याक्कै मैले त्यो बुझ्न सकिनँ, फेरि पनि आउनुहोला सुजाताजी यो व्यवसायमा। खुल्ला छ फोन लाइन 9840668623 को लाइन, भन्दै भन्दै यति बेला म कार्यक्रम लोक चौतारीको व्यवसायमा एकदमै मिठो भाका राख्नेछु, कोदो रोप्दा लागेको पिराती बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला, गीतपछि म फेरि फर्केर आउने नै छु।

0: हजुर, कार्यक्रम लौ चौतारीको बसाइमा मैले एकदमै मिठो गीत राखेको थिएँ, कोदो रोप्दा लागेको पिराती बोल गीत थियो। गीत पश्चात पूर्ण स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोस् है साथीहरू। 9840668623 लाइन खुल्ला छ, यति बेला म ढिला गर्दिनँ, म फोन लाइन तर्फै लाग्छु। कोही साथी लाइनमा हुनुहुन्छ? हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: हजुर लोक अभिवादन नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। हजुर ल, अनि निमा यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि अब गीत गाउनुपर्छ भनेर थाहा भयो, अब कुद्दै हुनुहुन्छ। त्यति टाढो त नजानुहोस् है, कुदेर अलिक नजिक नजिकै जानुहोस् नि। हजुर हजुर ल हुन्छ, सुरु गर्नुहोस्।
1: हरेक पलमा उनकै याद आइरहन्छ,

0: हजुर, मेरो प्रिय एकदमको खबर लिएर आऊ भनेपछि पश्चिमेली भाकै पर्यो। एकदम धन्यवाद छ निमाजी यति मिठो भाकाको लागि। र अब भने बस्ने भाका मार्फत साथीहरू छिट्टोमा सम्झिनुहोस् न। हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट, उहाँसँग म छुटे। उहाँले पनि एकदमै मिठो पश्चिमेली भाकै गुनगुनाएर बसाइबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभ तर्फै लाग्छु म। धेरैजना साथीहरूको कमेन्टहरू यहाँनिर कुदिरहेको छ, देखिरहेको छु मैले यहाँनिर। यति बेला कतिपय साथीहरूको त कमेन्टहरू हराइरहेको अवस्था छ, कमेन्ट गर्दै जानु होला, म पढ्दै जानेछु। जीवन थापिन हुनुहुन्छ, सम्पूर्णमा लोक अभिवादन, नमस्ते। इर्से जीवन थापिन फ्रम सङ्कुवा सभा हाल मलेसियाबाट भन्नुभएको छ। त्यसै गरी सङ्गीता राई हुनुहुन्छ, उहाँले पनि वाउ भन्नुभएको छ। मिलन घायलमुटु हुनुहुन्छ, उहाँले गुड इभिनिङ नमस्ते है बस्ने गीत सबैको लागि भन्नुभएको छ। दिल दुखी त नभनौँ, कल्पना राई हुनुहुन्छ, दुखी कल्पना राई, उहाँले पनि लुहै ठुली मुटु फुट्ने गरी सम्झेको छु होला भन्नुभएको छ। ल एकदम हजुरलाई पनि सम्झना छ है त हाम्रो दुखी कल्पनाजीलाई। त्यसै गरी यति बेला सानुमाया शेर्पाले मिस यु अल भन्नुभएको छ। सम्झना जिनी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी प्रञ्जिला सम्याङ हुनुहुन्छ, उहाँले पनि हेलो नाना नमस्ते, सन्चै हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। म सन्चै छु, तपाईँले कस्तो छ? त्यसै गरी यति बेला सङ्गीता राई हुनुहुन्छ, हेलो म पनि सुन्दैछु है सङ्खुवा सभाबाट। सङ्गीता भन्दा पनि उहाँको नाम सौगात चाहिँ रहेछ, सौगात हो भन्नुभएको रहेछ। सङ्खुवा सभा कहाँबाट हुनुहुन्छ सौगातजी? त्यसै गरी यति बेला सानुमाय शेर्पा हुनुहुन्छ, उहाँले मिस यु राजबिराई काङ्ला लिम्बु विजय जीवन थापेन लगायत अल्लाई भन्नुभएको छ। त्यसै गरी यति बेला म कमेन्टलाई हेर्दैछु, विपना राईले पनि मिस यु अल भन्नुभएको छ। यति बेला फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। हेलो नमस्ते। हजुर लोक अभिवादन नमस्कार, हजुर कहाँबाट को बोल्नुभयो? हजुर पाँच कपनबाट सपना तामाङ। आज त सुरुमा अर्कै टोन बोल्नुभयो, म त को होला भनिरहेको
1: थिएँ।
0: हजुर अहिलेको प्रोग्राममा चाहिँ त्यसो भन्नुभयो होला, ठिक छ। अनि के छ सपनाजी यति बेला के गर्दै हुनुहुन्छ? साझाको समय छ।
1: यतिखेर त्यतिकै प्रोग्रामहरू सुन्दै अनि अब पानी झमझम पैसाै बाहिर अनि हामी चाहिँ यहाँ मकै छोड्याउँदै त्यस्तै छ भनौँ न।
0: हजुर भनेपछि अहिले पाँच कपनतिर पानी परिरहेको छ है? हजुर भनेपछि एकदमै गाह्रो गाह्रै रहेछ है। दजनपुरतिर चाहिँ पानी परेको छैन, मौसम चाहिँ खुल्ला छ, एकदम राम्रो छ, वारी पारी छाङछुङ छ एकदम। यसो बाहिर निस्केर यसो फोटो क्यामेरा गर्नुको लागि पनि अहिले चाहिँ राम्रो छ मौसम, होइन पानी चाहिँ परिहालेको छैन है त्यता चाहिँ। हजुर ल ठिक छ, अहिले अधेरो भइहाल्छ होला होइन, ठिक छ, टाइम त्यति बेला नै हो, अब एकछिन पछाडि बनाउनु पर्छ नि त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम लोक चौधरीको व्यवसायमा छौ। आज तपाईँको आवाजबाट मिठो पूर्वेली या पश्चिमेली भाका सुन्छौ है त।
1: हुन्छ
0: हजुर ल हुन्छ, सुरु गर्नुहोस्।

0: हजुर, मैले माया गर्न जानिन कि एकदमै तपाईँको आवाज साँच्चै नै मिठो भोइस होइन, एकदमै सुनिराख्नु जस्तो होइन, सुनिरहनु जस्तो एकदमै मिठो आवाजमा एकदमै मिठो पश्चिमेली भाकाको लागि एकदम विशेष धन्यवाद छ है त सपनाजी। हजुर हजुर, ल हुन्छ, एकदम आउँदो पश्चिमेली यस्तै भाकाहरू लिएर आउनु होला अब भने बस्ने गीतमा मार्फत साथीहरू सम्झिनु हुन्छ कि त।
1: अनि प्यारी साथी हुनुहुन्छ हाम्रो सुनिता गुरुङ प्लस खुसीएम कलालाई पनि बाँकी दिन शुभ रहोस् अनि मिठो माया मिठो सम्झना भन्न चाहेँ। अनि यही हुनुहुन्छ हस्बेन्ड मिन कुमार तामाङ, छोरी मेरो नायन रनित अनि बहिनी चन्द्रमा है। अब साथीहरू धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई मिठो माया सम्झना भन्दै छुट्टिन्छु ल। नमस्ते, टेकियर, बाई बाई।
0: हजुर नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ, शङ्खुवा सभा पाँच भनको साथी, म उहाँसँग छुटे। उहाँले एकदमै मिठो पश्चिमेली भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते, लोक अभिवादन। हजुर
2: हेलो, नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अरुण पारीबाट वरुण बोल्दै हुनुहुन्छ है? हजुर, के छ वरुणजी यति बेला के गर्दै हुनुहुन्थ्यो? भनेपछि उकालोतिर अब घर मतलब अब उकालो बाटो छ, उकालोतिर जाँदै हुनुहुन्छ, अब लोडी फाडिसक्नु भयो अनि त्यसपछि घर हिँड्नु भएको?
2: अब पर्सिको जो रोप्ने दिन छ, अब आज लोडी काटिसक्यो, भोलि बिउ काट्ने दिन छ।
0: भनेपछि अब एकदम लगातार कामै काम छ है?
2: हजुर हजुर, कोदो कि रोपिसकिहालौँ भनेर नि।
0: हजुर हजुर, ल एकदमै अब बिस्तारै रोप्नु होला। अझै छ भदौ 15 त रोप्ने टाइम नै छ कोदोको पनि अझै होइन? हजुर हजुर, छन् त छ, हाम्रै पनि बाँकी छ यता होइन, अब सबैतिर नै बाँकी नै कति धेरै नै बाँकी छ, तर ठाउँ मात्रै फरक भएर मात्रै हो र त्यही ठाउँ फरक भएर मात्रै हो नि त। नजिक भए त हाम्रो पनि बाँकी, तपाईँको पनि बाँकी, अरू कतिजनाको बाँकी हुन्थ्यो होला होइन? हजुर ल हुन्छ, अनि आउनु भयो कार्यक्रम लोक चौधरीको बसाइमा। यो बसाइमा तपाईँको आवाजबाट पूर्वेली या पश्चिमेली एकदमै भाका सुन्छौँ है त।
2: हजुर
0: ल हुन्छ, सुरु गर्नुहोस्।
2: आहा, दिक्कल बतारा, कैसे हो

0: हजुर, एकदमै पूर्वेली भाका आज वरुण मात्रै हो कि क्या पूर्वेली भाकामा चाहिँ उपस्थित हुनेहरू सबै पश्चिमेली भाकातिर जानुभयो। जे होस् वरुण, एकदम धन्यवाद छ हजुरले यति मिठो भाकाको लागि। र भने बस्ती गीत मार्फत साथीहरू सम्झनुहोस् न, कसलाई सम्झनुहुन्छ?
1: त्यस गरी अब तपाईँलाई अनि अहिले जो जसले प्रोग्राम सुन्न बसिरहनु भएको तहरलाई अनि बहिनी हिमा राई एकदम आत्मीय साथी हाम्रो असिस्टेन्ट बस्ने ढकल धर्मराज रोमन मुक्तान तामाङ सुबेली आकाश राई प्रवीण निमा अनि हाम्रो रैनी राजकला अनि सानु कमला अनि त्यस गरी हाम्रो चामिङ निर्मला श्रीमयाङ लगायत सत्रता पोखेल बहिनी दिल्सालाई
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, अरुण पारी भोजपुरबाट उहाँसँग म छुटे। उहाँले पनि एकदमै मिठो पूर्वेली भाका गुनगुनारे बसाईबाट छुटिसक्नु भएको छ। र अब भने तपाईँहरूको माझमा फेरि पनि पूर्वेली भाका राख्दैछु बा बियो डोरी चन्द्र राई र परेश राईको आवाजमा एकदमै मिठो गीत छ, यो गीत सुन्दै रहनु होला, गीतपछि म फेरि फर्केर आउने नै छु।

हजुर, हाम्रो यो यसो सुन्नु न, अब हाम्रो यो के अरे जात्रा आउँदैछ, जात्रामा पार्टी नै देखानु पर्ला जस्तो छ। अब अनि रमाइलो त त्यसै हुन्छ झन्, अनि झन् अब अरू साथीहरू थपिँद त झन् रमाइलोको त के खुट्टै, अब रमाइलो हुन्छ या हुँदैन त्यहीँ त्यही थाहा हुन्छ है। भनेपछि एकदम ल, अब राम्रोसँगले अलैँचीको भारी बोकेर घर जानु होला। अनि कार्यक्रममा नै सहभागी त जनाउनु भएको छ व्यवसायमा, हामी लगभग अन्तिमतिर छौँ। अनि आज तपाईँको आवाजबाट पूर्वेली या पश्चिमेली भाका सुन्छौँ है त कमलाजी। हजुर ल, हुन्छ, तपाईँको चोइसमा जुनै भए पनि पूर्वेली या पश्चिमेली, त दुईटा मध्येमा मात्रै है, फेरि त्योभन्दा अन्त्य जानु पाइँदैन। हजुर हजुर ल, हुन्छ।

0: हजुर हजुर ल ठिक छ एकदम जे होस् पश्चिम बङ्गाल भाकातिरै फर्किनु भयो तपाईँ पनि एकदमै मिठो भाकाको लागि विशेष धन्यवाद छ सानो कमलाजी हजुर ल हुन्छ र अब पनि बस्ने गीत मार्फत छोटोमा साथीहरू सम्झाउनुहोस् न त
1: फर्स्टमा त हजुर अहिले नै बन्ने गीत सुनाउनु पाएँ अनि एकदम प्राथमिकमा सम्झना पनि भन्न चाहन्छु फोन लगाएर सही मैले बहिनी सुनि पर चाहिन्छु प्राथमिकमा सम्झना भन्न चाहन्छु अनि यो टाइममा जो जतिले प्रोग्रामलाई माया गरेर सुन्नुभयो सबैलाई अनि मेरो भाइ बिरामी छ उसलाई एकदम गीत गाउँछन् चाँडै ठिक हो भन्न चाहन्छु साथमा सम्झना पनि गर्न चाहन्छु
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो सानो कमला चैनपुर भन्ज्याङबाट उहाँसँग म छुटेँ र अब पनि मैले थप साथीहरूसँग कुराकानी गर्न सकेन किनकि समयले नेटवर्क काटिन सकेको छ साथीहरूको कमेन्ट पनि यहाँ धेरै नै देखिरहेको छ त्यो कमेन्टहरू पढ्दा पनि अब जाने बेला त भइसकेको नै छ र पनि म छेट्टोमा कमेन्टहरू लिनेछु यति बेला कमेन्ट गर्ने साथी हुनुहुन्छ कुलुङ पञ्च लोक अभिवादन सम्पूर्ण साथीहरूमा भन्नुभएको छ ढकाल धर्मराजले म दुवैबाट कार्यक्रम सुन्दैछु है भन्नुभएको छ बिरजाङ लिम्बुले हेलो नमस्ते सेवाहरू है भन्नुभएको छ उहाँले यति बेला कुन ठाउँबाट सुन्दै हुनुहुन्छ बिरजाङजी त्यो पनि देखेर पठाउनुहोला त्यसै गरी राजबिराही काइला हुनुहुन्छ उहाँले यति बेला अरुण पारीको वरुणको नाइस सङ मिस यु भाइ हिरो भाइ भन्नुभएको छ एकदमै हाम्रो वरुणजी त अनि एकदम यो पूर्वेली पश्चिमेली भाकाको लागि त हिरो नै हुनुहुन्छ गाउनको लागि त त्यसै गरी राजबिराई काइलाले लेख्नु भएको छ डबल ट्याप ट्याप नगरी कता कता जानुभयो साथीहरू भन्नुभएको छ ल है साथीहरू हराइसक्नु भए जस्तो छ व्यवसायमा त्यसै गरी तिमीलाई टिकाराम सुनवार हुनुहुन्छ नमस्ते नमस्कार म टिकाराम सुनवार तिनजेल मिडिया ग्रुपको मेम्बर रामेश्व घरबै हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु बस्ने गीत सबैको लागि भन्नुभएको छ त्यसै गरी यति बेला अर्जुन विश्वकर्माले लेख्नु भएको छ हेलो हाई भन्नुभएको छ उहाँले टेकबहादुर पुमा हुनुहुन्छ सञ्चालिका ज्यू नमस्कार म सन्ध्या सुन्दैछु शुभ सन्ध्या सुन्दैछु उदयपुर चौरण्डीगढी नगरपालिका आठ बेल्टा राई टोल चोकबाट फेसबुक लाइभ मार्फत रेडियो अरुण एफएम लाइभ भन्नुभएको छ त्यसै गरी यति बेला कमेन्टलाई नै म हेर्दैछु अर्जुन विश्वकर्माले नमस्ते दर्शन नमस्ते सबै सबैमा उस्तै माया उस्तै सम्झना भन्नुभएको छ त्यसै गरी यति बेला राजविधाई काइलाले डबल ट्यापट्याप हाम्रो के छ लेख्नु भएको छ उहाँले कार्यक्रम चलाउने आरजेले त ट्यापट्याप गर्दै हुनुहुन्छ किन यसरी निधाएको साथीहरू भन्नुभएको छ एकदमै किन निधाउनु भएको साथीहरू ल है गर्नु पर्यो हामी अन्तिमतिर छौँ त्यसै गरी यति बेला सानुमाया शेर्पाले लेख्नु भएको छ उहाँले रिप्लाईतिर जानुभएको रहेछ त्यसै गरी यति बेला कमेन्टलाई नै म हेर्दैछु क्षेत्री आयुष हुनुहुन्छ हेलो दिदी नमस्ते नमस्कार के छ खबर सन्चै हुनुहुन्छ रामेसाबाट सुन्दैछु है म पनि आयुष छेत्री हो प्रोग्राम मार्फत साथीहरू त भनेर उहाँले नाम मेन्सन गर्नुभएको छ अनि त्यसमा सबै समयमा शुभदिन भन्नुभएको छ त्यसै गरी यति बेला अन्तिम कमेन्ट छ यस्तो कमेन्ट चाहिँ नलिनु सुमिता सिस्टर भन्नुभएको छ मैले लिने त गरेको थिइनँ तर पनि यहाँनिर पढ्दै जाँदाखेरि पनि कता कताबाट झुकिएर पढिहालिँदो रहेछ केही छैन हुन्छ धन्यवाद छ तपाईँ सम्पूर्ण साथीलाई कमेन्टको लागि आएर कमेन्टहरू गर्नुभयो तपाईँलाई होइन एकदमै साथीहरू मिलेर कमेन्टहरू गर्नुहुन्छ एकदम रमाइलो हुन्छ कमेन्ट गर्दा पनि होइन एकदमै रमाइलो गरिरहनु भएको छ

कमेन्ट मार्फत पनि एकदम धन्यवाद छ तपाईँहरू सम्पूर्ण साथीलाई कमेन्टको लागि पनि र यस कार्यक्रमलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसैले तीन जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई झन् विशेष धन्यवाद दिन चाहे। आज फोन लागि नै केही छैन साथी, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, भोलि पनि पक्का पक्की हाम्रो कुराकानी हुने नै छ, कोही अन्य नगर्नु होला भन्न चाहन्छु। र अन्त्यमा जाँदा जाँदै तपाईँहरूको लागि एकदमै मिठो लोक भाका गीत छोड्दै छोड्दै व्यवसायी कार्यक्रम लोक चौतारीको चौतारीबाट भोलिको बसेमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, सबैमा शुभ सन्ध्या।

0: क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333, 4935555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825626601, 9858735990, 9858131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चिनिया राजदूत चाङ माओ मिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओ मिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले दुई हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
7: नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउसाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। यसैबीच प्रतिनिधि सभामा 3 विधेयक पेश भएका छन्। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सार्न नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढ़ेको छ। ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न

0: खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्के बर्मा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्।
1: अर्थमन्त्री स्वर्णिमा अग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रिस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै वहाँले यो संवाद एकपटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
0: तीन हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। एलपी ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचिति गरेको आरोप लगाए पनि एउटा मात्रै सिलिण्डर हुने घरायसी उपभोक्ता र विद्यार्थी सबैभन्दा धेरै मारमा परेका छन्। बजारमा 1,44,00,000 भन्दा बढ़ी सिलिण्डर रहेको र नयाँ सिलिण्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिण्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढ़ाएको छ।
1: दोलखाको यालुङ्ग्रे हिमालमा हिमपहिरोमा परेर हराएका 5 जना आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि संकलन गरिएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ्ग्री पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार 1 जना नेपाली र 3 जना विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशंकर गाउँपालिका 9 का पदम तामाङको शव सरीकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। 2 जना नेपाली मध्ये दोलखाका माप्य दूधकुण्ड गाउँपालिका 5 का मेयर कार्कीको शव भेटिएको हो। अरू 3 जना जर्मन, इटाली तथा क्यानाडाका नागरिक हुन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका छन्। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा 7 जना परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका 2 जनाको शव भेटिए पनि 5 जना बेपत्ता थिए। बाँकी 5 वटा सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला 15 जना हिमपहिरोमा परेकामा 8 जनाको जीवितै उद्धार भएको थियो। आज संकलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेपछि पाठकले व्यक्त गरेको खुशीका कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी लगायतका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, 3 अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 लामो र सुनसान पर्खाईपछि आजदेखि फेरि पाठकहरूको चहल पहल शुरू भएको छ। रेकुटी मण्डपमा रहेको पुस्तकालयको ताला खुलीसँगै विद्यार्थी, अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2,85,00,000 रूपियाँ भाड़ा बक्यौताको विवादका कारण गएको चैत्र 30 पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्णयपछि यही साउन 20 ताला खोलिएको थियो। ताला खोलेपछि सरसफाईको काम सकेर आजदेखि औपचारिक रूपमा पाठकका लागि ढोका खुल्ला गरियो। 2060 स्थापना भएको पुस्तकालयमा अहिले 50,000 भन्दा बढ़ी पुस्तकहरू छन् भने झण्डै 5,000 वार्षिक सदस्य रहेका छन्। आज पुस्तकालयमा पुगेका केही पाठकहरूलाई हामीले पुस्तकालय खुल्ला हुँदा कस्तो लागेको छ भनेर सोधेका छौं।
5: मेरो नाम अनिता थारू हो। फेरि पनि यस्तो बन्द नहोस्, यस्तै खुलिरहोस्, हामी पनि यस्तो मौका पाऊ भनेर भन्न चाहन्छु। सबैजनाले आउन, यहाँ आएर पढ्ने मौका पाउन्।
6: ईश्वर बुढाथोकी, दोलखा जिल्ला, भीमेश्वर 5। मेरो विचारमा त यस्तो भनौँ न, सूचनाको एउटा पहुँच होइन, सर्वसाधारणले पनि गर्ने ठाउँमा चाहिँ यति लामो समयसम्म बन्द हुनु चाहिँ राम्रो कुरा होइन यो, होइन? यस कारण यस्तो कुराहरूलाई चाहिँ अझ बढी प्रचार प्रसार गर्नुपर्ने, सुसूचित गर्नुपर्ने मानिसहरूलाई, होइन? त्यो हुनुपर्नेमा यो हुनु चाहिँ अलिकति दुःखकै कुरा जस्तो लाग्छ मलाई। म बेला बेलामा आइरहन्छु, अन्त मेरो यहाँ अफिस पनि नजिकै छ, होइन? यस्तो हुनु चाहिँ भएन। यो पुस्तकालय जस्तो एकदम साह्रै संवेदनशील कुरा हो कि आजको युगमा, होइन? यसलाई चाहिँ बरु चाहिँ अलिकति सुचारु गर्नु पर्यो, यसलाई अपडेट गर्नु पर्यो, होइन? डिजिटलाइज गर्नु पर्यो कतिपय कुराहरू। यहाँ कतिपय मैले देखेँ किताबहरू पनि त्यति व्यवस्थित रूपमा छैन यहाँ, है? अलिकति हेरचाह पनि राम्रोसँग नपुगेका हुन् जस्तो पनि लागेको छ कि मलाई। किताबहरू ड्यामेज भएर गइरहेको छ, गरेको छ, है? सरकारले अझै ध्यान दिनुपर्छ यसमा चाहिँ।
5: सावित्र भट्टराई, होइन, हामी पहिलेदेखि पनि आउँथ्यौँ, 30 चाहिँ खुलिया थियो, कारणवश यहाँ बन्द भयो। विद्यार्थीहरूलाई यसले चाहिँ धेरै असर पुगेको छ, धेरै विद्यार्थीहरू पढ्न आउनुहुन्थ्यो, अब चाहिँ निरन्तर होस् भन्ने चाहना हो हाम्रो।
7: म सुशान्त प्रियाङ, काठमाडौँबाटै हो। यो 30 बन्द भएको थियो, म त्यही दिन नै बुक लिएर यहाँबाट गएको थिएँ। त्यस पछाडि बेलुका मैले समाचार हेर्दाखेरि बन्द भएको मैले थाहा पाएँ। अब यो चाहिँ रेगुलर आउने हो, म यहाँ रेगुलर आएर बुक लैजाने पढ्ने हो। यो बन्द हुँदाखेरि हामीले चाहिँ एकदमै गाह्रै भयो नि, होइन? किनभने सबै किताबहरू अब हामी विद्यार्थीहरूले त किन्न सकिँदैन, हामीले त लाइब्रेरी चाहिन्छ पढ्नका लागि पनि। त्यस कारणले गर्दाखेरि यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो। अब अहिले पनि यो यसको सञ्चालन मोडल यता त्यता अलिक क्लियर भइसकेको रहन्छ, अनि त्यस पछाडि यहाँ आन्दोलनै गरेर नेभी सङ्घ अनि अर्को लेखक विमल आचार्यले यो गर्नुभयो, त्यस पछाडि अहिले यो खुल्यो। अहिले खुल्दा चाहिँ खुसी नै लागेको छ। अब यो एउटा सञ्चालन मोडल फिक्स गरेर यसको जुन भाँडा विवाद छ यो समाधान गरेर चाहिँ यो अब खुलिरहनुपर्छ, यसलाई अझै व्यवस्थित बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
0: राष्ट्रिय गौरवका आयोजनाको निर्माण अहिले गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। शुरू भएको 15 पुग्दा पनि 15 आयोजनाको औसत प्रगति 55% मात्रै छ। तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको भने 20% सीमित छ। उपसमितिका संयोजक श्रीराम नेउपानीका अनुसार 17 आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम अझै शुरू हुन सकेको छैन। उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति, मुआवजा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसाय र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा उल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडीपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक नेउपानेले विकासका बाधक कानूनहरू खुकुलो पार्न सनसेट ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झण्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष डेली राजा आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत मिलान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड़ रूपियाँ संकलन भइसकेको छ, जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड़ रूपियाँ जम्मा भएको छ। झण्डै 1 करोड़देखि 12 करोड़सम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन ऋणीको सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढ़ाइएको छ।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकामा 82 बढ़ेको छ। यस्तै 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 1.09 करोड़ किता शेयर 3.67 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चालू अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्नुपर्नेमा सरकारका गतिविधिहरू संविधान, लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्वमा जोड़ दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोक्न, आचार संहिता लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
0: नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ़नुपर्ने तर्क गर्नुभयो। तर त्यही कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन.
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा. अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ.
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्.
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल. संपर्क 01-545-46-66.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ.
5: अब बाँकी खबर. अहिले रामेछाप डोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ. गैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो. पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति तराई भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ. महाशाखाका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँ कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ. यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ. यस्तै भोलि बिहान पनि कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ.
4: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ. बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए. दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ. बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन्. आज पशुपतिनाथ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीहरू खटिएका छन्। काठमाडौँ उपत्यकाका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ. यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका विभिन्न शिवालयहरूमा पनि आज भक्तजनहरूको भीड़ लागेको छ.
5: समृद्धिको आधार पूर्ण समावेशी संचार नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदेशीय सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उद्घाटन गर्नुभयो. सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा गैर सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत बंगलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्।
4: काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ. केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ. सल्लाघारी, कोटको धोरीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ. काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो. प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो. बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ. ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ.
5: नेपाल दर्पणमा अब विदेशका खबर. कृत्रिम बुद्धिमत्ता एआई को विश्वव्यापी केन्द्र बन्ने भारतको महत्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नु परेको छ. महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरूद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन्. आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत, विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ. विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन्। यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कड़ा मापदण्ड पालना गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छूट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढ़ाउन खोजिरहेका बेला यो विरोध शुरू भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि युरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
4: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियन्सको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोड़िएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिशिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्न यो समूहले ओलामा र जीपीटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासीलाई कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूका लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूका अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक बनाउन एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्र उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढ़ाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपमा काँस्य जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्चेल पालाम अयुट जानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चीन लुङ काङली स्वर्ण र फिलिपिन्सका अमाइस क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पायरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पायरिङमा रजत जितेका थिए। उनले तेस्रो इण्डो नेपाल आईटीएफ तेक्वान्डोको स्पायरिङमा स्वर्ण जितेका थिए। तेस्रो जनरल स्विङ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्डो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हासिल गरेका थिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारीका विषयमा छलफल।
4: दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार। प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
5: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो। पाठकहरू उत्साहित।
4: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीय बासिन्दाको प्रदर्शन। पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
5: र एसियाली आईटीएफ तेक्वान्डोमा शेखर थापालाई काँस्य पदक।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: भर्ना खुल्यो। संखुवासभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008 98421-25969 98422-52496 98493-96686 र 98426-77878। संखुवासभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवासभा।
2: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
4: हजुर, आधुनिक तथा पुराना डिजाइन गर गहना ग्यारेन्टी का साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसार का पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशि का पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67 95-15-38-77-75।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार। खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 9765586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: घरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिवारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिवार, 2083 साल साउन 23 गते शनिवार र 2083 साल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने,
4: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको खालि

0: one, don't they?
1: Yeah.
0: I've never experienced all of that.
2: बस्नेत वस्त्रालयले दिदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाखे सल्लै बेगर के प्वाक बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
8: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
7: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
8: ए लु, जचाउन जानुपर्छ काका।
7: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
9: ल छ नि काका, 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
10: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँचोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
11: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
10: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
11: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
9: प्रवास मेडिकल हल, चैनपुर 7-0.1300 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98423-4509।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0995702608 9841259969 9842542496 9841993686 र 9842776778 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6 संखुवा सभा।
1: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाके सल्लाह देखेर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी

0: यही सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 PM
3: अहिले रातको 8 बज्यो। र एसएससी प्रिमियर कपका लागि नेपाली टोली घोषणा, सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: पहिलो पटक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा विदेशी राजदूतसँग यसरी भेट गर्नुभएको हो। बिहान भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो चिनिया राजदूत चाङ माओमीसँग भेटवार्ता भएको हो। दुवै भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग पहिलो भेट पाउनुभएका भारतीय राजदूत श्रीवास्तवले दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्रीले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। यसै गरी चिनिया राजदूत माओमी मिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले भोलि नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम सँग भेट गर्ने तालिका छ। प्रधानमन्त्री शाहले गै राती राष्ट्रपति सभापति रवि लामिछाने बीच करिब 15 मिनट भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केही दिन पहिले नै भेटवार्ताको तयारी भए पनि सुनसरी लगायत मध्य प्रदेशका जिल्लाहरूमा देखिएको तनावका कारण भेटघाट सरेको थियो। पछिल्लो पटक प्रधानमन्त्री शाहले असार 23 एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँग पनि एक्ला एक्लै भेटवार्ता गर्नुभएको थियो। त्यसअघि गत चैत 25 शाहले 17 देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट गरेर दुवै देशहरूप्रति नेपालको नजर समान भएको सन्देश दिनुभएको थियो।
1: प्रतिनिधि सभामा प्रधानमन्त्री, मन्त्री र सांसदको चस्मादेखि पोशाकसम्मका विषयमा सांसदले ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले प्रधानमन्त्री र मन्त्रीले पोशाकमा समेत अनुशासन नदेखाएको भन्दै रूलिङको माग गर्नुभएको छ। न्यूजील्याण्ड र क्यानाडाको संसदको उदाहरण दिँदै पोखरेलले ड्रेस कोड अनिवार्य गर्न माग गर्नुभएको हो।
2: संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक वा औपचारिक पोशाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टी शर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्। संसदको लोगो कोट, हाफ कोट, ओभर कोट बाहेक टी शर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोशाक सम्बन्धी अनुशासन कायम गर्न रूलिङको माग गर्दछु।
1: त्यसअघि नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले एक्लै रहेको प्रधानमन्त्री शाहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो।
3: प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ, तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु। कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न।
1: केही दिन अघि राष्ट्रपतिले सांसद मनिष झाले समेत अहिले भीभीआईपीको सवारीको कालो सीसा हटाइएको भन्दै प्रधानमन्त्रीले कालो चस्मा हटाउनु पर्ने बताउनु भएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद शिवशंकर यादवले संसदमा आलोचना हुनुपर्ने विषय अर्कै भए पनि अर्कैतिर मोड़िएको भन्दै आपत्ति जनाउनुभयो। आज प्रधानमन्त्रीको बचाउमा यादवले कालो चस्मा होइन कालो सोच बदल्नुपर्ने तर्क गर्नुभयो।
4: बहस दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो। कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो। बहस दलित, मधेसी, आदिवासी, जनजाति र सीमांकित समुदायलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो, तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। एउटा समय थियो बीबी कोइरालाले पनि कालो चस्मा लगाउनुहुन्थ्यो, तर उहाँको सोच कालो थिएन, दृष्टिकोण साँघुरो थिएन। हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको जुन कालो सोच छ, मधेसीमाथि हेर्ने जुन कालो सोच छ, दलितमाथि हेर्ने जुन कालो सोच छ, त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ।

0: राजपाका महामन्त्री बीपी आचार्यले भने संसदीय अभ्यास नै सुधार गर्नु आवश्यक रहेको बताउनु भएको छ।
1: मेरो जस्तै यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ संसदलाई कसरी बढी इनोभेटिभ, क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुअली काम गर्न पर्छ जस्तो लाग्छ।
0: सभामुख डोल प्रसाद अढियालले सभा शुरू भएको घोषणा गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालिन्द्र शाहले गत 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाफ नआएसम्म वा रेकर्डबाट नहटाएसम्म विरोध कायमै रहने उनीहरूको तर्क छ।
2: नेकपा एमालेकी सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ़ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र भन्दै प्रश्न गर्नुभयो। वहाँले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिनुभयो।
3: सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व जोगाउनलाई चलखेल पनि बन्द गरियोस्। धन्यवाद।
0: प्रतिनिधि सभामा दुई मन्त्रीले सांसदको प्रश्नको जवाफ दिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले एकमात्र सांसदको जवाफ दिएर संसदको प्रश्न उत्तर सकेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक निष्कल राईले परराष्ट्र मन्त्री खनाललाई दुईवटा र श्रम मन्त्री यादवलाई एउटा मात्र प्रश्न गर्नुभएको थियो। त्यसक्रममा परराष्ट्र मन्त्री खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकता अनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि समझौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बेलायती सरकारसँग भएका सन्धि नेपाल सरकारसँग छैन भन्ने प्रश्नमा परराष्ट्र मन्त्री खनालले प्रश्न जवाब दिन सक्नु भएन।
4: मेरो जानकारीमा आए अनुसार हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
0: श्रम मन्त्री यादवले राष्ट्रिय युवा परिषद ऐन 2072 पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। वहाँले युवाको बदलिदो अपेक्षा, श्रम बजार र प्रविधि अनुसार राष्ट्रिय युवा परिषदले थप प्रभावकारी र युवा सम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागि जानकारी दिनुभयो।
5: युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो।
0: त्यसअघि स्वास्थ्य मन्त्री निशा मेहताले सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित समेत गरेको छ।
2: अर्थमन्त्री डाक्टर श्रोणी मगले 20 ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार तथा नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उहाँहरूको साथमा रहेको स्पष्ट पार्नुभयो। आजको बैठक औपचारिक भेटघाट मात्र नभई यो सरकार राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता भएको उहाँको भनाइ छ। नेपाल परिवेशमा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख धरौटीमा रिहा गर्न अदालतको आदेश लगायतका थप समाचार बाँकी नै छन्।
6: गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
7: मार्बल। मार्बलका सिपिभिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख रूपियाँ धरोटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनलाई धरोटीमा रिहा गर्न आदेश दिएको हो। उनीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छूट दिई भ्रष्टाचार गरेको आरोप थियो। अख्तियारले उनी विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो दावी गरेको छ। विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता गरेको आरोप छ। यसका लागि मन्त्रीसँगै सचिव सहितका कर्मचारी र चिनिया ठेकेदार कम्पनीको आपसी मिलेमतो देखिएको अख्तियारको दावी छ। खरीद सम्झौता अनुसार ठेकेदार कम्पनीले कर, महसूल तथा अन्य शुल्कहरू बुझाउनु पर्नेमा प्रावधान विपरीत कम्पनीलाई कर, महसूल तथा अन्य शुल्कहरू छूट दिने निर्णय भएको अख्तियारको निष्कर्ष छ। यसरी 3,62,05,22,160 रूपियाँ हानि नोक्सानी पुर्याएको आरोप छ। सोही रकम बराबर सामूहिक बिगो उनीहरूको हकमा कायम गरिएको हो।
3: नेपाली कंग्रेसको संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले पार्टीको आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। आज काठमाडौँमा नेपाली कंग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधर बीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो।
5: मिलाउनुको लागि के गर्नु पर्यो त भन्दाखेरि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट जुन आएको समिति छ त्यो समितिलाई एकै ठाउँमा चाहिँ त्यसलाई चाहिँ क्लब गरौं, एकै ठाउँमा राखौं र त्यसपछि हामीले चाहिँ नेपाली कंग्रेसको विधि नियम यो चाहिँ अभ्यास परम्परा अनुसार र नियम अनुसार चाहिँ के हो भन्दा अधिवेशन गर्दाखेरि गर्नुपर्ने प्रक्रियाहरू पूरा गरेर यो चाहिँ फ्री एण्ड फेयर 15 महाधिवेशन गरौं जो पपुलर छ त्यसैले चाहिँ के हो भन्दाखेरि लिडरसिप चाहिँ लिन्छ भन्ने कुरा हाम्रो चाहिँ क्लियर कट भनाइरहेको छ।
3: अर्का नेता मोहन बहादुर बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी 28 गतेसम्मको समय सीमा दिनुभएको छ। नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए 29 गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभयो। त्यसक्रममा बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन पूर्व सभापति शेरबहादुर देउबा स्वदेश फर्कन लागेको दावी गर्नुभयो। देउबालाई पकड गर्ने तथा छानबिनमा तान्ने सरकारी प्रपञ्च भए सरकारको दिनगन्ती शुरू हुने उहाँको चेतावनी छ।
6: म यही मञ्चबाट सरकारलाई भन्न चाहन्छु, बुद्धिमत्तापूर्ण ढंगले तपाईँहरू पनि यत्रो नेतालाई स्वागत गर्नुहोस्, तपाईँहरू पनि यो नेतालाई सम्मान गर्नुहोस्। यदि धरपकड र अन्य कुरा गर्न थाल्यो भने तपाईँको सरकारको समाप्तिको दिनगन्ती त्यही 28 गतेबाट शुरू हुन्छ। यो कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु।
4: कांग्रेसको केन्द्रीय समिति बैठकले सरकारलाई महँगी नियन्त्रण गर्न ध्यान आकर्षण गराएको छ। सानेपामा आज दोस्रो दिन बसेको केन्द्रीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले महँगीले जनताको जीवन प्रणाली अस्त व्यस्त भएको बताउनुभयो। उहाँले सरकारले अनुगमन मात्र नभई त्यसलाई प्रभावकारी रूपमा राहतका विषयहरूमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो।
7: बजारमा अहिले महँगी व्यापक छ, महँगीले गर्दाखेरि जनताको जीवन प्रणाली अस्तव्यस्त छ, कमजोर आय स्तर छ, जनता दिनभरि काम गर्छ, बेलुका खान सक्ने स्थिति छैन, बजार आकाशिएको छ, अनुगमन छैन, नियन्त्रण छैन। त्यसले गर्दा हरेक क्षेत्रमा जुन किसिमको असर परेको छ त्यो असर परेको कुरामा सरकार अनुगमन मात्रै होइन त्यसलाई प्रभावकारी रूपमा राहतका विषयहरूमा सरकारको ध्यान आकर्षण हामी गराउन चाहेका छौँ।
4: आजको बैठकमा विशेष गरी जनताको जीवनसँग जोड़िएका विषयमा छलफल भएको सुनाउँदै उहाँले भोलि राजनीतिक अधिवेशन लगायत अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
3: सरकारले विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः संचालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः संचालनको लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। सरकारले कार्यदलको अध्ययन तथा सिफारिशका आधारमा आवश्यक निर्णय लिनेछ। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिने कार्यादेश पाएको छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यका अनुसार समिति गठन भइसकेपछि पुनर् आंशिक तथा बचत मिलान मार्फत हालसम्म उक्त संख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो। उहाँले 76,000 बचतकर्तालाई करिब 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको बताउनुभयो। त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति एकीन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको उहाँको भनाइ छ। सहकारी क्षेत्रमा समस्या किन उत्पन्न भयो र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा समितिले आन्तरिक विश्लेषण समेत गरेको उहाँले बताउनुभयो। उहाँले बचत फिर्ताको विषयमा सर्वोच्च अदालतको निर्णय तथा सहकारी सम्बन्धी कानूनी व्यवस्था र बचत फिर्ता सम्बन्धी कार्यविधिलाई आधार बनाइएको बताउनु भएको छ। सानो बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्तिको रकम फिर्ता गर्ने काम अघि बढ़ाइएको उहाँको भनाइ छ। कार्यविधिले प्राथमिकता दिएका ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपंगता भएका व्यक्ति तथा नेपाल सरकारको निर्देशिकामा उल्लेख भएका जटिल प्रकृतिका रोगबाट पीड़ित बचतकर्तालाई प्राथमिकता दिइनेछ। हालसम्म विभिन्न सहकारीबाट गरी 42 करोड़ जम्मा भएको र दशै अघि रकम वितरण गर्न सकिने गरी योजना बनाइएको उहाँले बताउनु भएको छ।
3: राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण हालकै गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवका आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले जानकारी दिनुभयो। समितिले राष्ट्रिय गौरवको आयोजनालाई छिटो सम्पन्न गर्न सुझावसहितको प्रतिवेदन तयार पारेको छ।
4: धनुषाको ढर्केबारमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने भएको छ। स्थानीय बासिन्दाले आन्दोलन गर्न थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नु भएको हो। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागि उहाँले बताउनुभयो। आज प्रतिनिधि सभाको बैठकमा यसबारे जानकारी दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन्छिनको खबर अब thahakhabar.com मा।

0: उहाँको एकमात्र डीटीएच सेवा डिस्को
1: डिशो खुशीको कनेक्शन
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पछिल्लो डेढ़ महिना यता जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण तीव्र रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको विवरण अनुसार गत असार यता हालसम्म 9 जनाको यही संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म देशभर 6 जना संक्रमित देखिएका छन्। संक्रमित मध्ये हाल 37 जना अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार संक्रमित मध्ये धेरै कोशी प्रदेश मधेश र लुम्बिनी प्रदेशका छन्। यस्तै मृत्यु हुनेमा पनि सबैभन्दा धेरै कोशी प्रदेशका 6 जना मधेश प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जना रहेका छन्। जिल्ला तहमा कोशीमा इलाम झापा मोरङ धनुषा र रूपन्देही जिल्लाका हुन्। खोप शाखा प्रमुख डाक्टर गौतमका अनुसार मृत्यु हुनेहरूले हालसम्मको विवरणमा जेई विरूद्धको खोप नलगाएको पाइएको छ। मृत्यु हुनेमा खोप नलगाएका 40 वर्षभन्दा माथिका रहेका उहाँले बताउनुभयो।
3: साताको पहिलो शेयर कारोबार दिन आज नेप्से परिसूचक 9 अंकले घटेको छ। यो सँगै नेप्से परिसूचक 2641 बिन्दुमा कायम भएको हो। शुक्रबार नेप्से 4 अंकले घटेको थियो। आज सहित लगातार 3 दिन नेप्से घटेको छ। आज कारोबार रकम पनि सामान्य घटेको छ। शुक्रबार 3.77 अर्ब कारोबार भएकोमा आज 3.66 अर्बको कारोबार भएको छ। आज 82 कम्पनीको शेयर मूल्य बढ्दा 179 कम्पनीको शेयर मूल्य घटेको छ भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सम्झौताका विषयमा एक कदम पछि हट्ने संकेत देखिएको छ। इरानले हुर्मुज जलमार्ग खोलेको खण्डमा ट्रम्पले आणविक सम्झौताको आफ्नो माग त्याग्न सक्ने द वाल स्ट्रीट जर्नलको रिपोर्टमा दावी गरिएको छ। इरानले हुर्मुज पूर्ण रूपमा खुला गरी त्यहाँबाट सामान्य व्यापारिक जहाजहरूको आवतजावत सुनिश्चित गरेमा अमेरिका युद्धबाट पछि हट्न सक्ने सम्भावना छ। ट्रम्पले पछिल्ला केही हप्तादेखि यो विकल्पमाथि काम गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ। ट्रम्पले आफ्ना वरिष्ठ अधिकारीहरूसँग इरानसित औपचारिक आणविक सम्झौता नगरी पनि अमेरिकाले संघर्ष अन्त्य गर्न सक्ने धारणा व्यक्त गरेको वाल स्ट्रीट जर्नलले जनाएको छ। यसअघिसम्म ट्रम्प प्रशासनको मुख्य जोड़ इरानको आणविक कार्यक्रमका विषयमा सम्झौता गराउनुमा रहेको थियो। तर युद्ध लम्बिँदै गएपछि अमेरिकाको प्राथमिकता परिवर्तन भएको देखिएको छ। यसअघि इरानले हुर्मुज खोल्न अमेरिका समक्ष 5 शर्त राखेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले स्पिनर सन्दीप लामेछानेलाई एक दिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। क्यानले रोहित कुमार पौडेलको स्थानमा लामेछानेलाई कप्तानको जिम्मेवारी दिएको हो। अगस्त 30 देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी लामेछानेलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ। लामेछाने सन् 2022 पुनः नेपाली टोलीको कप्तानका रूपमा फर्किएका छन्। सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले नेपाली टोलीको कप्तानी गर्दै आएका थिए। फेब्रुअरीमा भारतमा भएको टी20 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह एरीलाई नेपालको टी20 कप्तान बनाइएको थियो। दिपेन्द्र टी20 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व गर्नेछन्। सन्दीपको नेतृत्वमा क्यानले 14 सदस्यीय टोली पनि घोषणा गरेको छ, जसमा लामेछाने सहित आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी र करण केसी सहित हेमन्त धामी रहेका छन्।
4: सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 3 उपदफा 2 खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा मन्त्री स्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो। उनीहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरेका छन्। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। गत जून 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त भएका थिए। मन्त्रालयले उपाध्यक्ष सहित त्यति बेला 4 जना बोर्ड सदस्य नियुक्त गरेको थियो।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीसँग आज भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। संसदमा प्रधानमन्त्रीको चस्माको चर्चा, ड्रेस कोडको माग।
3: प्रतिनिधि सभाका एक सांसदको प्रश्नमा दुई मन्त्रीको जवाब। सिंहदरबारको नाम फेर्ने अभिव्यक्तिमा आपत्ति। अर्थमन्त्री विष्ठुला करदाताका प्रतिनिधिसँग।
4: विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन कार्यदल गठन। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने।
3: इरानसँग सम्झौताका लागि ट्रम्प एक कदम पछि हट्ने संकेत। हर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरानी युद्ध अन्त्य गर्न सक्ने दावी।
4: र एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा। सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ। त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो। राम्रो कमाई पो छ भन्थ्यो झुसेले
3: दुखले। हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के क्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-5194-9912-36-7042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्।
8: के को खास खास कोसिस चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो।
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: लाग्छ।
1: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन
2: गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किव क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन् उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमिततावारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
0: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है। तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो।
3: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
0: लुज ग्राउन्ड लुज भन्यो? रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राखिआएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टू ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि, ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा दिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ। त्यसरी यसलाई अर्थ लगाउन सक्छौ हामीले
3: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिने थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने
0: त्यसरी पनि बुझौ र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यो भने त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले।
3: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
0: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन त्यो हामी गर्नै हुँदैन त्यो त त्यो झन् आत्मघाती हुन्छ तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
3: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योलकै सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
0: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन

0: दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
1: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
1: कयोदेवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको त्यहाँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
2: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
0: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
3: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
0: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4 देखि 5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्र नाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझा पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल साउन 26 गते मंगलबार श्रावण कृष्ण तृतीया 11 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आयोग र समितिहरूप्रति सरकारकै व्यवस्था बदलियो। बालेनको कूटनीतिक प्रोटोकल। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास मरमत गर्न 42 करोड़। दुई दिने विदाय सार्वजनिक सेवामा शास्ति। सबैतिर भद्रगोल। विराटनगरको रंगशाला चरण क्षेत्रमा परिणत। गौतम बुद्ध रंगशाला अलपत्र। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको किसानका डिजिटल सल्लाहकार एप शीर्षकको शुभ समाचार।
0: नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रेपलाञ्चोक मण्डन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। मेरा लागि मोबाइल एप नै मेरो खेती गर्ने सल्लाहकार हुन्, सापकोटाले भन्नुभयो। लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1333 घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। किसानको हातमा अहिले स्मार्ट फोन छ, त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ, उहाँ भन्नुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले संचालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्यो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 10 साउनको राति सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले गृह सहसचिव भूपेन्द्र थापाको समेतमा 7 सदस्यीय अध्ययन समिति गठन गर्यो। एक साताभित्र प्रतिवेदन बुझाउन समय पाएको समितिले कप्तानगंज पुगेर प्रत्यक्षदर्शी, स्थानीय र सुरक्षा निकायसँग सोधपूछ गर्यो, तर हालसम्म सरकारले अध्ययन समितिको प्रतिवेदन बुझेको छैन। तत्काल बुझेर कार्यान्वयन अघि बढ़ाउनुपर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुदन गुरूङले नै समय नदिएपछि प्रतिवेदन समितिकै दराजमा थन्किएको छ। प्रतिवेदन तयार भइसके पनि बुझाउन हुने अलमल र कार्यान्वयन नगर्ने उदाहरण थुप्रै छन्। भालेन्द्र शाह नेतृत्वको सरकार गठनको चार महिना बढ़ीको समयमा विभिन्न घटनाका जाँचबुझ तथा छानबिन गर्न भन्दै 10 आयोग र समिति गठन भएका छन्। तर यसरी गठन भएका आयोग र समितिका अधिकांश प्रतिवेदन भने कार्यान्वयन विहीन भएर बसेका छन्। सुशासन र पारदर्शिताको नाराबाट लोकप्रिय मतसहित बनेको शाह नेतृत्वको सरकारले पनि विगतकै शैलीमा प्रतिवेदन सकेसम्म बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति शुरू गरेको छ, जसका कारण प्रतिवेदन अलपत्र र कार्यान्वयन विहीन छन्। यो सरकार बनेपछिका आयोग समिति मध्ये सहकारी र सम्पत्ति छानबिन बाहेक अन्यले प्रतिवेदन सरकार समक्ष बुझाएका छन्। केहीले प्रतिवेदन बुझाउने समय पर्खिरहेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक हरेक सरकारले तत्कालीन समस्या र तनावलाई सम्बोधन गर्न आयोग वा समिति गठन गर्ने तर त्यसलाई कार्यान्वयन भने नगर्ने साझा रूपबाट ग्रसित भएको बताउनुहुन्छ। विगतमा पनि यस्ता धेरै आयोग र समिति बने, तिनका प्रतिवेदन कहाँ छन् कसैलाई थाहा छैन, उहाँले भन्नुभयो। अहिलेको सरकारले पनि त्यही चरित्र देखायो। उहाँले भने जस्तै एउटा उदाहरण हो सुरक्षा निकायको विषयमा छानबिन गर्न बनेको प्रेमराज कार्की नेतृत्वको समिति। जेएनजी घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की आएको प्रतिवेदनले सुरक्षा संयन्त्रको अध्ययन नगरेको भन्दै आलोचना भएपछि सरकारले 2 बैशाखमा पूर्व न्यायाधीश कार्कीको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन गरेको थियो। यसरी बालेन्द्र सरकार बनेपछिका प्रतिवेदनहरूमा जेएनजी घटना छानबिन आएको प्रतिवेदन, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश खण्ड, जेएनजी घटनाकै बारेमा सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदन, गृहमन्त्री सुदन गुरूङका विषयमा गठित छानबिन समितिको प्रतिवेदन, गणेश विकका आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदन, सम्पत्ति छानबिन आयोगको प्रतिवेदन, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदन, कक्षा 12 नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, सिराहा र 70 घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदन, सहकारी सम्बन्धी छानबिन प्रतिवेदन लगायत रहेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति नै दोहोरिएको छ। आयोग र समितिप्रति सरकारका व्यवस्था, प्रतिवेदन बुझ्दैन बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग दुई छिमेकी मुलुकका राजदूतले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको 4.5 महिनापछि नेपालका लागि भारतीय र चिनिया राजदूतले पहिलो पटक छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको हो। सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओ मेङले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको हो। प्रधानमन्त्री भएपछि शाहसँग पहिलो पटक विदेशी राजदूतको रूपमा श्रीवास्तव र माओ मिङले एक्लै शिष्टाचार भेट गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिनुभएको थिएन। दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त शिष्टाचार भेट गरेका थिए। यसअघि नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्नासाथ विदेशी राजदूतहरूले तत्कालै शिष्टाचार भेट गर्ने गरेका थिए। बहुआयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भयो भारतीय राजदूत उपशीर्षकमा यससँगै खबर छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपाल बीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भएको उहाँको भनाइ छ। भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो। सोमबार बिहान नेपालको सम्माननीय प्रधानमन्त्री जुलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे। भेटपछि उहाँले भन्नुभएको छ, आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ़ बनाउने चिनिया राजदूतको प्रतिबद्धता अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओ मिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल चीन बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जनाएको छ। यससँगै सरकार र रासोपा तिक्तता बढ़ेका बेला रवि बालेन भेट शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ उहाँहरू बीच भेटवार्ता भएको हो। सभापति लामिछाने र प्रधानमन्त्री बालेन बीच पछिल्लो पटक दूरी बढ़न थालेको संकेत माझ भेटवार्ता भएको हो। सरकार र रासोपा बीच पछिल्लो समय तिक्तता बढ़िरहेको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनैतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बदलियो प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल शीर्षकको यो खबर र यससँगै यससँग जोड़िएका अन्य खबरहरू हिमालय टाइम्समा छापिएको हो।
2: दोस्रो पटक गृहमन्त्री बन्ने बित्तिकै सुदन गुरूङले 25 वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढ़ाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ़न सकेको छैन। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमा अनियर हुँदा अनुसन्धान प्रक्रिया शुरू हुन नसकेको हो। 26 जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरूङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए। त्यस क्रममा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउन निर्देशन दिएका थिए, तर प्रहरी अधिकारीले तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ राणाभाट र प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल समेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्री परिषदबाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोड़मा पुग्न सकिँदैन भन्ने बुझाई प्रहरीको रह्यो। मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोड़मा पुग्ने भन्ने टुंगो लागेको छैन। गुरूङले केही दिन अघि दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए। गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो उनले भनेका थिए। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुंगोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ़न सकेको छैन। दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो चुनावी बाचामै भनेको थियो सार्वजनिक सेवा सहज छिट्यो र डिजिटल बनाइनेछ। वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएकै दिनबाट लाइन होइन अब सबै सेवा अनलाइनबाटै भन्ने नारा लाग्यो, तर अत्यावश्यकीय सेवा प्रदान गर्ने कार्यालयमा सेवाग्राहीको लाइन लामो हुँदै गएको छ। चार महिनामा सरकारले केही प्रविधि मैत्री काम थालेको पनि छ। अनलाइन सेवासँगै घर दैलोसम्म नागरिकता र पासपोर्ट पुर्याउने लोकप्रिय नारा पनि दिएको छ, तर अधिकांश लोकप्रिय काम शुरू नहुँदै अलपत्र परेका छन्, जसका कारण सार्वजनिक सेवा प्रवाह हुने अधिकांश कार्यालय र निकायमा सेवाग्राहीको भीड़ थामी नसक्नु बढ़ेको छ। चुनावी बाचा अनुसार सरकारले साउन एकदेखि यातायात व्यवस्था विभागका सबै काम अनलाइनबाटै गर्ने घोषणा गरेको थियो। आवश्यक प्राविधिक संरचना विनय घोषणा गरेको उक्त योजनाबाट नागरिक थप मारमा परेका छन्। सवारी चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको बताए पनि व्यावहारिक रूपमा काम भएको छैन। सरकारले घोषणा मात्रै गर्ने र नागरिकलाई लाइनमा पर्खाएर सेवा नदिने सरकारको कार्यशैली नागरिक मैत्री नभएको सेवाग्राही बताउँछन्। सवारी चालक अनुमति पत्रको परीक्षाका लागि फारम भर्न साउन पहिलो हप्तादेखि पर्खदा पनि अनलाइन सेवाबाट काम नभएको सिन्धुलीका अशोकराज घिमिरेले बताए। उनले भने, म यो सरकारको समर्थक पनि हुँ र सेवाग्राही पनि, तर मैले सरकारले भने अनुसार लाइसेन्सका लागि अनलाइनबाट फारम भर्न पाइन, कार्यालयमा बुझ्दा प्राविधिक समस्या देखाउँछन्। यातायात कार्यालयले नागरिकलाई सहज सेवा दिन नसकेको विषयमा यातायात कार्यालयले भने सर्भर सिस्टम नै बिग्रिएको प्रष्टीकरण दिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो। सार्वजनिक सेवामा शास्ति, जताततै लाइन शीर्षकमा।
2: जेएनजी आन्दोलनका क्रममा आगो लगाइएको ललितपुरको भैँसीपाटी स्थित मन्त्री निवासका भवन 42 करोड रूपियाँ लागतमा पुननिर्माण तथा मरमत भइरहेको सरकारले पुननिर्माण र मरमतका लागि गत जेठमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। पूर्वाधार विकास मन्त्रालय मार्फतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी अरूण भुजेलका अनुसार आगामी असोजमा काम सक्ने गरी भएको सम्झौता अनुसार हाल काम भइरहेको छ। हाल भैँसीपाटी स्थित मन्त्री निवास पुननिर्माण तथा मरमत सम्भारको काम भइरहेको छ। उनका अनुसार पुननिर्माण पूरा भएपछि प्राथमिकताका आधारमा हाल पुलचोक स्थित मन्त्री निवास र निजी निवासमा बस्दै आएका मन्त्रीलाई क्रमशः भैँसीपाटी लगिनेछ। तीन चरणमा काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको उनले बताएका छन्। पहिलो चरणको कामका लागि 8 करोड 60 लाख र दोस्रो चरणको कामका लागि 15 करोड 49 लाख रूपियाँमा ठेक्का सम्झौता गरेका छौ। भुजेलले भने यसबाहेक साज सज्जाका लागि 17 करोड 89 लाख रूपियाँमा छूट सम्झौता गरेका छौ। यो सबै रकम जोड्दा 41 करोड 98 लाख रूपियाँ हुन्छ। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा भैँसीपाटी स्थित मन्त्री निवासका 27 वटा ब्लक मध्ये 26 वटामा आगो लगाइएको थियो। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: $200 अर्ब लगानी थपिने शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रीय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रीय ठूला करदाता कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नुभएपछि थप नीतिगत स्थिरता खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न 20 वटा ठूला बहुराष्ट्रीय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो।
2: तत्कालीन सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको विराटनगर महानगरपालिका 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा छ। तत्कालीन खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालामा गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर तयार भएको थियो। रंगशाला निर्माणका लागि 2 अर्ब 96 करोड रूपियाँ लागत अनुमान सहितको डीपीआर बनाइए पनि त्यसपछिका सरकारले निर्माणमा प्राथमिकता नदिँदा काम अघि बढ़न नसकेको पूर्व मन्त्री लिम्बुको गुनासो छ। रंगशाला निर्माणका लागि सके जति प्रयास गरेको तर बजेट निर्माण अघि नै आफू मन्त्रीबाट हटेका कारण यसलाई बहुवर्ष योजनामा राख्न नसकेको लिम्बुले बताएका छन्। रंगशाला अलपत्र पर्नुमा राजनीतिक कारण नै मुख्य रहेको उनको दावी छ। राजनीतिक पूर्वाग्रहका कारण गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुन नसकेको हो लिम्बुले भने। तत्कालीन सरकारले काठमाण्डुको मूलपानीमा 6.5 अर्ब, चितवनको भरतपुरमा 3 अर्ब र मोरङको विराटनगरमा करिब 3 अर्बकै डीपीआर बनाएर काम अघि बढ़ाउने तयारी गरेको थियो। तर त्यसपछिका सरकारले अन्य रंगशाला निर्माणलाई निरन्तरता दिए पनि विराटनगरमा बनाउने भनिएको क्रिकेट रंगशालालाई प्राथमिकतामा नराखेको लिम्बु बताउँछन्। राजनैतिक दाउपेट, संघ प्रदेश स्वामित्व विवाद र व्यवस्थाले अलपत्र परेको विराटनगर 19 बैजनाथपुर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला करिब 17 बिघा क्षेत्रफलमा फैलिएको छ। संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको यो रंगशाला निर्माण प्राथमिकतामा नपर्दा चरण क्षेत्रमा परिणत हुँदै गएको छ। त्यस्तै चितवनको भरतपुर महानगरपालिका 15 स्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम तोकिएको समय